0: एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
1: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने,
2: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
3: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
4: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98-681-086-93।
5: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
6: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
5: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
6: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
5: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
6: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
7: अब बन्ने घर बस्न योग्य घर, युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
8: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा, उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
9: गर्जन छ सधैँ, बाज झैं, रेडियो टाइगर 99.2 MHz।
10: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 6 बजेको छ।
11: यस टाइम्सका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल्पसल कञ्चनपुर जाने बाटो, भरिगाउँ बजार, बर्दिया।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी सम्झना महर्जन सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 15 गते शुक्रबार, सन 2026 जुलाई 31 तारीक असार कृष्ण पक्षको द्वितीय तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली,
2: राष्ट्रको शान किसान,
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: आपसी सद्भाव कायम राख्न दल र संघ संस्थाको अपील, जिल्ला सर्वपक्षीय पहल। सुनसरी घटनाको पाँचौं दिन राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्रीको प्रति

0: म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ।
1: स्थानीय स्तरमा साना उद्योगबाटै 39 लाखलाई प्रत्यक्ष रोजगारी, गाउँमै उद्यमशीलता विकास गर्न सकारात्मक भूमिका।
2: आज खीर खाने दिन, दूधको माग र खपत उच्च, एकै दिन 1 अर्ब रूपियाँ बराबरको कारोबार हुने अनुमान।
3: हाम्रो आँकडा अनुसार करिब 1 करोड लिटर दूध चाहिँ खपत हुन्छ, जसबाट लगभग 1 अर्ब कारोबार यो हाम्रो दूध मात्रबाट हुन्छ भन्ने हामीलाई लाग्छ।
1: संयुक्त राष्ट्रसंघको नयाँ महासचिवका लागि छनौट प्रक्रिया शुरू, 7 उम्मेद्वारहरूको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदान।
2: र फिफाले विश्वकपको शेयर बेचेमा युरोपेली देशले बहिष्कार गर्ने।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: काया कैरनमा अब खबरको सिलसिला। विभिन्न राजनीतिक दल एवं सामाजिक संस्थाहरूले सुनसरी सिराहा लगायतका ठाउँमा उत्पन्न तनावप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्भाव कायम गर्न अपील गरेका छन्। राष्ट्रपति विभिन्न दल तथा सरकारवाला निकायले जारी गरेको विज्ञप्तीमा उत्पन्न विषम परिस्थितिलाई यथाशीघ्र सामान्य बनाउन शान्ति सुव्यवस्थालाई पूर्ववत अवस्थामा ल्याई नागरिकको शान्तिपूर्ण जीवनयापन गर्ने वातावरण कायम गर्ने प्रयासमा लाग्न सबैमा आग्रह गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले शान्ति अमन चयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबूत बनाउन सबै राजनीतिक दल नागरिक समाजलाई आग्रह गर्नुभएको छ। यसै गरी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले संवेदनशील परिस्थितिमा सबै नेपालीलाई उच्च संयमता अपनाउन सामाजिक सद्भाव खलबल्याउने गतिविधिबाट टाढा रहन आग्रह गर्नुभएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले द्वन्द्व र हिंसाबाट समस्याको समाधान हुन नसक्ने भन्दै संवाद सहमति र जिम्मेवार सहकार्यले नै वर्तमान जटिलताबाट देशलाई निकास दिने बताउनु भएको छ। यसै गरी कांग्रेस सभापति गगन थापाले सरकार र गृह प्रशासनको जुन खालको असंवेदनशीलता देखियो त्यसले जनचिन्तित बनाएको उल्लेख गर्नुभएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले जुनसुकै भूभागमा रहेर बसेका जो कोही पनि हामी नेपाली मिलौं, हाम्रो यही आग्रह छ, यही आजको आवश्यकता हो भन्नुभएको छ। यसै हिजो बेलुकी राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले साम्प्रदायिक घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता जनाउनु भएको छ।
2: म सबैमा विश्वास दिलाउन चाहन्छु कि यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ। घटनामा संलग्न दोषी जो कोही भए पनि कानूनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ। अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ। परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ। स्थानीय तहसम्मै जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरूहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। यस्तो संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा

0: गोरखपुरधाममा मुख्यमन्त्री कृष्ण प्रसाद यादवको अध्यक्षतामा बसेको प्रदेश मन्त्री परिषद बैठकले पछिल्ला दिनमा प्रदेशका विभिन्न जिल्लामा देखिएका सामाजिक आर्थिक तथा सार्वजनिक सुरक्षासँग सम्बन्धित घटनाको समीक्षा गर्दै नागरिकको जीवधनको सुरक्षा सार्वजनिक सम्पत्तिको संरक्षण तथा कानूनको प्रभावकारी कार्यान्वयनलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय मोरङले आज विराटनगरमा वृहत सद्भाव र्याली आयोजना गर्ने निर्णय गरेको छ। राजनीतिक दल तथा सरोकारवाला पक्षहरूले पनि धार्मिक सद्भाव खलबलिने अभिव्यक्ति नदिने प्रतिबद्धता जनाएका छन्। सप्तरीका प्रमुख जिल्लाधिकारी श्याम कृष्ण थापाको अध्यक्षतामा जनप्रतिनिधि समेतको सहभागिता रहेको बैठकले जिल्लाभित्र आपसी सद्भाव र शान्ति सुरक्षा कायम राख्न स्थानीय तहमा समेत सद्भाव र्यालीको आयोजना गर्ने निर्णय गरेको छ। बर्दियामा प्रमुख जिल्लाधिकारी गोगन बहादुर हमालको अध्यक्षतामा हिजो सम्पन्न भएको सद्भाव बैठकमा देवानगंज घटनाप्रति दुःख व्यक्त गर्दै धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम राख्न आफ्नो ठाउँबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता गरिएको छ।
1: मधेस र कोशी प्रदेशका जिल्लामा हिंसात्मक गतिविधि बढ़िरहेको गम्भीर अवस्थामा राष्ट्रिय समस्याको निकासका लागि राजनीतिक दल र जनप्रतिनिधिहरूले बहस गर्ने उच्च थलो प्रतिनिधि सभाको बैठक भने पाँच दिनका लागि स्थगित गरिएको छ। दुई हप्तापछि हिजो मात्र बसेको बैठकमा दलका शीर्ष नेताहरू र सांसदले मधेसका विभिन्न जिल्लामा देखिएको गतिविधिलाई राष्ट्रिय समस्याका रूपमा लिएर समाधानका लागि सरकारले प्रभावकारी र महत्वपूर्ण भूमिका खेल्नुपर्ने सुझाव दिएका थिए। विपक्षी दल मात्र नभई सत्तापक्षकै सांसदले समेत प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्री सुदन गुरूङले पछिल्ला घटनाक्रमबारे संसदमा आएर जवाब दिनुपर्ने माग गरिरहँदा सभामुख डीपी अर्यालले प्रतिनिधि सभाको बैठक साउन 19 सम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको छ। सांसदहरूले उठाएका सवालमा सरकारले जवाब दिनका लागि रूलिङ वा सूचित गर्न समेत सभामुखले आवश्यक ठान्नु भएन। हिजोको बैठकमा पूर्व प्रधानमन्त्री नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी कांग्रेस, विपक्षी एमाले र श्रम संस्कृति लगायतका दलका सांसदले प्रधानमन्त्री र गृहमन्त्रीको जवाब माग गरेका थिए। यस्तै सुनसरी घटनाको पाँचौं दिन प्रधानमन्त्री शाहले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गर्नुभएको छ। सरकारका काम कार्यवाहीबारे राष्ट्रपतिलाई औपचारिक जानकारी दिने अभ्यास तोड्दै आएका प्रधानमन्त्री शाह हिजो राति 9:15 बजे राष्ट्रपतिलाई भेट्न शीतल निवास पुग्नु भएको हो। भेटमा राष्ट्रपति पौडेलले देशका विभिन्न भागमा भएका विषम घटना र परिस्थितिबारे जानकारी लिनुभएको थियो। सुनसरीको देवानगंजमा भएको आइतबारको घटना लगत्तै सरकारले गर्नै पर्ने काम नगर्दा साम्प्रदायिक तनाव थप जिल्लामा फैलिएको छ। खास गरी प्रधानमन्त्री शाह र गृहमन्त्री सुदन गुरूङले संवेदनशील घटनालाई गम्भीरतापूर्वक नलिँदा तनाव पाँच जिल्लामा विस्तार भएको हो। दुई पक्षको झडपमा प्रहरीले बल प्रयोग गर्दा दुई जिल्लामा 3 जनाको ज्यान गइसकेको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मी घाइते भएका छन्। सुरक्षा विज्ञ, राजनीतिक दल तथा प्रतिनिधि सभामा सांसदहरूले उठाएका सवाल अनुसार सरकारबाट गर्नै पर्ने केही काम विलयमा भएन भने गर्न नहुने केही गतिविधि भएका छन्। संघ सरकारको यो विषयलाई लिएर प्रदेश तथा संघका सांसद, राजनीतिक दल, संसद, नागरिक समाज र समुदाय स्तरमा कुनै संवाद भएको छैन। घटना लगत्तै गृहमन्त्री गुरूङले सुरक्षा समितिको बैठक राख्नुभयो तर प्रधानमन्त्री शाहले सुरक्षा निकायसँग तत्काल ब्रिफिङ समेत लिनुभएन। चौथो दिन मात्रै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखसँग भेट गर्नुभयो। पाँचौं दिन सुरक्षा परिषदको बैठक बोलाउनुभयो। प्रधानमन्त्री शाह र गृहमन्त्री गुरूङले घटनास्थल पुगेर समाधान खोज्न तत्काल पहल कदमी लिनु भएन। भिडियो मार्फत वा संसदमा उपस्थित भएर औपचारिक रूपमा यसबारे जानकारी दिने तत्पर पनि देखाउनु भएन। पाँचौं दिन मात्रै गृहमन्त्री गुरूङ घटनास्थल हिजो सुनसरीतर्फ लाग्नु भएको छ। प्रधानमन्त्री शाहले पनि हिजो मात्रै भिडियो सन्देश जारी गर्दै संयमता अप्नाउन अपील गर्नुभएको खबर आजको कान्तिपुरले लेखेको छ। यसैबीच सुनसरी, सिराहा, सप्तरी र धनुषामा कर्फ्यू लागेको छ भने पर्सामा निषेधाज्ञा कायम छ। काया कैरनमा खीर खाने दिन र दूधको मागको विषयमा जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप,
3: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू।

0: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
1: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
2: हिमस्टार फर अ कम्प्लिट होम
1: बेटर अप्लायन्सेस का एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले आपसी सद्भाव कायम राख्न दल र संघ संस्थाको अपील जिल्ला जिल्लामा सर्वपक्षीय पहल सुनसरी घटनाको पाँचौं दिन राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले तत्काल पहल कदमी नलिँदा तनाव फैलिँदो संसदमा प्रधानमन्त्री र गृहमन्त्रीको खोजी हुँदै गर्दा पाँच दिनसम्मका लागि बैठक स्थगित लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर स्थानीय स्तरका 7,55,563 लघु घरेलु तथा साना उद्योगबाट 38,96,862 जनाले प्रत्यक्ष रोजगारी पाएका छन् उद्योग विभागका अनुसार आर्थिक वर्ष 2046-47 2081-82 प्राइभेट साझेदारी र प्राइभेट लिमिटेड फर्मका रूपमा दर्ता भएका उद्योगले देशभर रोजगारी सृजनामा उल्लेखनीय योगदान दिएका छन् आर्थिक वर्ष 2064-65 17,61,863 रहेकोमा 2081-82 आइपुग्दा 38,96,862 पुगेको थियो 10 वर्षको अवधिमा 21,34,979 जनाले रोजगारी पाएका छन् 10 वर्षको अन्तरालमा सबैभन्दा धेरै 2078-79 2,45,888 जना रोजगारी थपिएको थियो भने सबैभन्दा थोरै आर्थिक वर्ष 2070-71 17,038 जनाको मात्र रोजगारी सृजना भएको थियो विभागको तथ्याङ्कले लघु घरेलु तथा साना उद्योग नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा स्थापित हुँदै गएको देखाएको छ ठूलो उद्योगको पहुँच कम भएका ग्रामीण तथा दुर्गम क्षेत्रसम्म यस्ता उद्योग विस्तार हुँदा स्थानीय स्तरमै रोजगारी सृजना भएको छ यसले वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटाउन स्थानीय उत्पादन वृद्धि गर्न तथा गाउँमै उद्यमशीलता विकास गर्न सकारात्मक भूमिका खेलेको सरकारी अधिकारीको भनाइ छ तर नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले भने सरकारले वित्तीय सहजीकरण नगरेका कारण साना उद्योग खुल्ने क्रम कम हुँदै गइरहेको बताउनु भएको छ यसै गरी उद्योग विभागका निर्देशक प्रशान्त बोहराले विभागले जिल्ला जिल्लाबाट आएको तथ्याङ्कलाई एकीकृत गरेको र यो तथ्याङ्क बढ़ने र घट्ने क्रम चलिरहने बताउनु भएको छ कृषि तथा वनजन्य उत्पादनमा आधारित उद्योग खाद्य प्रशोधन हस्तकला तयारी पोशाक फर्निचर निर्माण सामग्री सेवा तथा अन्य उत्पादनमूलक उद्योगले ठूलो संख्यामा रोजगारी उपलब्ध गराइरहेका छन् महिलाद्वारा संचालित उद्योगको संख्या पनि पछिल्लो वर्षहरूमा क्रमशः बढ्दै गएको विभागको तथ्याङ्कले देखाएको छ अन्नपूर्ण पोस्टमा खबर छ
3: आज साउन 15 असार 15 दही चिउरा खाएर रोपाई महोत्सव मनाए जस्तै आज साउन 15 खीर खाएर रोपाई सकिएको खुशियाली मनाउने सांस्कृतिक परम्परा छ खीर धार्मिक सांस्कृतिक रूपमा मात्रै होइन स्वास्थ्यका लागि पनि उत्तिकै लाभदायक मानिन्छ अरू दिनको तुलनामा आज दूधको माग र खपत उच्च हुन्छ उपभोक्ताको माग धान्ने गरी दूधको व्यवस्थापन कसरी भइरहेको छ त थप जानकारी सहित साथी मदन पौड्याल
5: आज साउन 15 परिवार आफन्त जमघट भएर तथा कार्यालयमा समेत साथीभाइ जम्मा भएर खीर खाने गरिन्छ दूध र मरमसला सहित बन्ने परिकार हुनाले स्वादिलो पनि हुने गर्छ अरू बेला कमै खाने गरे पनि आजको दिन धेरैले खीर खाने गर्छन् खीर बनाउन दूध चाहिने भएकोले कतिपय किसानले नबेचेरै भए पनि राख्ने र बेलुका परिवारसँगै बसेर खीर बनाउने खाने गरिन्छ पछिल्ला वर्ष आजको दिन उत्सवकै रूपमा विकास भएको नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहाल बताउनुहुन्छ।
6: विशेष गरेर एउटा हामीले चाड पर्व उत्सवको रूपमा लिन्छौँ यसलाई, त्यसकारणले नेपाली समाजमा सबैले बिहान बेलुका अथवा अफिसमा अहिले हर ठाउँमा यति मात्र नभएर अहिले पछिल्लो समय के पनि बढेको छ भने विभिन्न अफिस कार्यालयहरूमा पनि खाजाको रूपमा त्यहाँ पनि खिरै खाने चलनहरू गत 8-10 वर्ष यता चाहिँ यसरी यो परम्परा पनि चलेको छ।
5: नेपालमा दैनिक 70-75 लाख लिटर दूध उत्पादन हुन्छ, त्यसमध्ये झण्डै 31 लाख लिटर दूध दैनिक बजारमा व्यवसायिक कारोबारका लागि आउँछ। तर आज कार्यालयदेखि होटल रेस्टुरेन्टमा पनि खाजाको रूपमा खीरको माग उच्च हुन्छ। दूधको माग नै उच्च हुने हुँदा आज मात्रै 1 अर्ब रूपैयाँ हाराहारीमा दूधको कारोबार हुने प्रारम्भिक अनुमान छ। झण्डै 1 करोड़ लिटर दूध खपत हुने नेपाल डेरी एसोसिएसनको अनुमान छ।
6: एकदमै धेरै खपत हुन्छ किनभने देशभरिका मान्छेहरूले यसलाई एउटा सांस्कृतिक रूपमा परम्पराको रूपमा चाहिँ मनाउने गर्नुहुन्छ र हाम्रो आँकडा अनुसार करिब 1 करोड़ लिटर दूध चाहिँ खपत हुन्छ, जसबाट लगभग 1 अर्ब कारोबार यो हाम्रो दूध मात्रबाट हुन्छ भन्ने हामीलाई लाग्छ।
5: दूध, चामल, चिनी वा गुड, घिउ तथा मरमसलाबाट तयार हुने खीर नेपाली समाजमा धार्मिक, सांस्कृतिक र पारिवारिक जीवनसँग जोडिएको परिकार हो। पोषणका हिसाबले पनि यसको उत्तिकै महत्व छ। मौलिक खानाको संरक्षण, दूध र दुग्धजन्य पदार्थको उपभोग वृद्धि र किसानको सम्मानलाई आजको दिनले पक्कै प्रोत्साहन गर्छ। तर एक दिनका लागि हुने दूधको यो उच्च माग धान्न व्यवस्थापन चाहिँ कसरी हुन्छ त? फेरि नेपाल डेरी एसोसिएसन अध्यक्ष प्रहलाद दाहाल,
6: पौडो दूध कारखानामा चाहिँ बढी भएको दूधलाई धुलो दूध बनाउने, राख्ने र हामीलाई नपुगेको बेलामा हामीले त्यसलाई प्रयोग गर्ने, त्यसलाई चाहिँ हामीले के गर्छौँ भने 1 हप्ता 10 दिनदेखि चाहिँ सपोज मानौ मैले 10,000 लिटर दूध चाहिँ मैले बजारमा बिक्री वितरण गर्छु भने अब मैले त्यसलाई चाहिँ 12,000 बनाउने, धुलो दूध हालेर 12 बनाउने, अनि 12 बनाइसकेपछि 2,000 मैले स्टक गर्ने एकचोटि, अनि 10 दिनमा हामीले 2,000 बनायो भने त 20,000 एक्स्ट्रा हामीसँग भइहाल्यो। अलिअलि अलिअलि गरेर हामीले स्टक गरेर मेन्टेन गर्ने हो, एकै दिन होइन।
5: खीर खाने सांस्कृतिक परम्पराले दूधको खपत बढाउने मात्रै होइन, किसान, डेरी उद्योग र राष्ट्रिय अर्थतन्त्र चलायमान बनाउन पनि सकारात्मक योगदान पुर्याउने विश्वास छ।
4: दूधको माग, व्यवस्थापन र दुग्ध क्षेत्रको अवस्था बारे नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रहलाद दाहालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ। अब बाँकी खबर। संवैधानिक निकायका पदाधिकारीले राज्य कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गरिएको विधेयक सरकारले संसद लगेको छ। संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी पहिलो संशोधन विधेयक हिजो प्रतिनिधि सभामा दर्ता गरिएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले दर्ता गराएको विधेयकमा सरकारी कोषबाट निवृत्ति भरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै पनि व्यक्ति प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भए त्यस्तो व्यक्ति यस पदमा बहाल रहेसम्म निवृत्ति भरण नपाउने व्यवस्था गरिएको छ। संवैधानिक निकायका अधिकारीहरूको पारिश्रमिक सेवाका शर्त र सुविधा सम्बन्धी ऐन 2053 दफा 3 उपदफा 1 क थपेर दोहोरो सुविधा नपाउने व्यवस्था प्रस्ताव गरिएको हो। सर्वोच्च अदालतको निर्देशनात्मक आदेश बमोजिम यो व्यवस्था विधेयकमा राखिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सर्वोच्चले दोहोरो सुविधामा रोक लगाउने कानूनी प्रबन्ध गर्न प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका नाममा 2073 पुस 19 निर्देशनात्मक आदेश जारी गरेको थियो। लोकसेवा आयोगकी तत्कालीन अध्यक्ष कयो देवी यमीले कार्यकाल पूरा गरेपछि पहिला सेवा गरेको अवधिमा लोकसेवामा काम गरेको अवधि पनि जोड़ाउन खोज्दा सरकारी निकायले नमानेपछि उहाँ र आयोगका अन्य सदस्यले 2072 दायर गरेको रिटमा सर्वोच्चले यो आदेश गरेको हो। कान्तिपुरमा दोहोरो सरकारी सुविधा रोक्न कानून ल्याइँदै शीर्षकको खबर छ।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
8: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
7: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
8: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डिटिएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौं समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-696
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। संघीय निजामती सेवा विधेयकको मस्यौदामाथि कानून न्याय र तथा संसदीय मामिला मन्त्रालयमा दुई महिनादेखि सूक्ष्म अध्ययन भइरहेको छ। यसअघिका अदालतका फैसला विद्यमान कानूनहरूसँग नबाजिने गरी मस्यौदाको प्रत्येक दफा दफामा मन्त्रालयले दुई महिनादेखि अध्ययन गरिरहेको छ। आवश्यकताका आधारमा विषय विज्ञ अन्तर मन्त्रालय र अन्तर तहसंघका प्रतिनिधिहरूसँग पनि मन्त्रालयमा छलफल गरेर विधेयकको मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयकको मस्यौदा रायका लागि गएको जेठ 11 गते कानून मन्त्रालयमा पठाएको थियो। विधेयकमा रहेको केही प्रावधान कानूनी भाषाका दृष्टिकोणले थप स्पष्ट पार्नुपर्ने र केही विषय संविधान तथा अन्य ऐनसँग नबाजिने गरी विधेयकको मस्यौदालाई अन्तिम रूप दिने तयारी भइरहेको कानून मन्त्रालयले जनाएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रवक्ता दल बहादुर अधिकारीले संघीय निजामती सेवा ऐन प्रशासनिक संघीयता कार्यान्वयन गर्ने प्रमुख छाता ऐन भएकाले व्यापक अध्ययन नगरी टुङ्गोमा पुग्न नसकिने भएकाले अहिले मस्यौदामा सूक्ष्म अध्ययन भइरहेको बताउनुभयो। अध्ययनको समय कति लाग्छ यकिन गरेर भन्न सकिँदैन। जति समय लागे पनि अध्ययन गर्ने काम भने भइ नै रहेको उहाँले बताउनु भएको खबर गोर्खा पत्रमा छ।
5: अब विदेशको खबर। संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले नयाँ महासचिव छनौटको प्रक्रिया शुरू गरेको छ। उच्च हौदाको यो विश्वव्यापी कूटनीतिक पदका लागि सात उम्मेद्वारहरूको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदानको प्रक्रिया शुरू भएको हो। एन्टोनियो गुटरेसको दोस्रो पाँच वर्ष कार्यकाल यही डिसेम्बरमा सकिँदैछ। उहाँको उत्तराधिकारी बन्न अहिलेसम्म चार महिला र तीन पुरूष उम्मेद्वारको दौड़मा छन्। चिलीकी मिसेल वाचेलेट, युकेडरकी मारिया फर्नाण्डा एस्पिनोसा, अर्जेन्टिनाका राफेल ग्रोसी, कोस्टारिकाका रेबेका ग्रिस्पान, युगान्डाका ओलारा गोटुनु, गुयानाकी गोलेरियल रोडिस फिर्केट र सेनेगलका माकी सालले गुटरेसको उत्तराधिकारी बन्ने प्रतिस्पर्धाका लागि मैदानमा आउने घोषणा गरिसकेका छन्।
6: अब खेल खबर। फिफाले आफ्नो प्रतियोगिताहरूमा निजी लगानीकर्तालाई हिस्सा बेच्ने योजना अगाडि बढाए। युरोपेली फुटबल महासंघ यूईएफए अन्तर्गतका 55 सदस्य राष्ट्रले विश्वकप बहिष्कार गर्नेमा मतदानको निर्णय गरेका छन्। विश्व फुटबलको सर्वोच्च संस्था फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको शेयर बेच्ने परियोजना अन्तर्गतको प्रस्ताव अगाडि सार्नु भएको थियो। इन्फान्टिनाले सारेको फिफाको यो योजना पारित भएमा फिफाका 211 सदस्य राष्ट्रले चार वर्षको व्यवसाय चक्रबाट $2 करोड़ पाउनेछन्। प्रस्तावित योजना अनुसार यसको भुक्तानी शुरूआत 2027 हुनेछ। तर यूईएफएको हिजो बसेको आकस्मिक बैठकले यसलाई ठाडै अस्वीकार गर्दै विश्वकप नखेल्ने निर्णय गरेको छ। यसले फुटबलको भावनाको कदर नगर्ने निष्कर्ष निकालेको छ।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। गएराती देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि देशका सबैजसो ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ।
6: निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग आउने कार्तिक भित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सुरुङ भित्र र बाहिरको सबै काम सकेर कार्तिक भित्रै गाड़ी सञ्चालन गर्ने तयारी गरिएको आयोजनाले जनाएको छ।
5: मन्त्रालयको संख्या कटौतीपछि अहिलेसम्म 10 मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहमा कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेका छन्। यी प्राय सबै मन्त्रालयले दरबन्दी संख्या घटाएको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ। अहिले मन्त्रालयले धमाधम संगठन तथा व्यवस्थापन सर्वे पूरा गरी स्वीकृतिका लागि राष्ट्रिय किताबखानामा पठाउने गरेका छन्। किताबखानाका अनुसार कर्मचारी दरबन्दीका हिसाबमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय सबैभन्दा ठूलो र विज्ञान तथा प्रविधि नवप्रवर्धन मन्त्रालय सबैभन्दा सानो देखिएका खबर नागरिक दैनिकले लेखेको छ।
6: उद्योग विभागले भौतिक आवेदन बन्द गर्ने भएको छ। विभागले अबदेखि अधिकांश सेवाका लागि भौतिक रूपमा आवेदन नलिई अनलाइन प्रणाली मार्फत मात्रै सेवा प्रदान गर्ने भन्दै भौतिक आवेदन बन्द गरेको हो। विभागको यो निर्णय आउने सोमबार साउन 18 गतेबाट लागू हुने सूचना अधिकारी सुरेश दाहालले जानकारी दिनुभएको छ।
5: लगानी बोर्ड कार्यालयको बोर्ड बैठक बस्न नसक्दा लगानी स्वीकृति, विभिन्न आयोजनाको वित्तीय व्यवस्थापन गर्न दिने स्वीकृति, व्यावसायिक उत्पादन मिति तोक्नेदेखि भन्सार सिफारिश, लगानी प्रवर्धनसम्मका काम रोकिएका छन्। मंगिर 29/2082 अन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा 67 बोर्ड बैठक बसेको थियो। त्यस यता बोर्ड बैठक समेत बस्न नसकेको खबर कान्तिपुरले लेखेको छ।
6: सरकारले विद्युतको महसुल पुनरावलोकन प्रक्रिया शुरू गरेको छ। नेपाल विद्युत प्राधिकरण संचालक समितिको बुधबार सम्पन्न बैठकले विद्युतको आन्तरिक खपत विस्तार गराउने, उपभोक्ता मैत्री महसुल प्रणाली विकास गर्ने गरी नयाँ दर निर्धारण गर्न समिति गठन गरेको छ।
5: पछिल्लो समय चरा तथा पंक्षीमा बर्ड फ्लू संक्रमणपछि अण्डा उत्पादनमा भारी गिरावट आएको छ। उत्पादनमा कमी आएसँगै प्रतिकेट अण्डामा 30 रूपियाँ मूल्य वृद्धि भएको व्यवसायीले बताएका छन्।
6: निर्माण सम्पन्न भइसक्दा पनि डोल्पाको विमानस्थल सञ्चालनमा आउन सकेको छैन। 2068 सालमा निर्माण गरिएको विमानस्थल 2072 सालमा कालोपत्रे गरिएको थियो। पूर्वाधार निर्माण सम्पन्न भइसकेको छ तर अहिलेसम्म परीक्षण उडान समेत गरिएको छैन।
5: काया कैरनमा अब पालो उखानको
6: एकता नै बल हो।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: आपसी सद्भाव कायम राख्न दल र संघ संस्थाको अपील, जिल्लामा सर्वपक्षीय पहल, सुनसरी घटनाको 5 दिन राष्ट्रपतिसँग प्रधानमन्त्रीको भेट, निष्पक्ष छानबिन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता।
5: स्थानीय स्तरका साना उद्योगबाटै 39 लाखलाई प्रत्यक्ष रोजगारी, गाउँमै उद्यमशीलता विकास गर्न सकारात्मक भूमिका।
6: आज खीर खाने दिन, दूधको माग र खपत उच्च, एकै दिन 1 अर्ब रूपियाँ बराबरको कारोबार हुने अनुमान।
5: संयुक्त राष्ट्रसंघको नयाँ महासचिवका लागि छनौट प्रक्रिया शुरू, 7 उम्मेद्वारहरूको समर्थन जाँच्न पहिलो अनौपचारिक मतदान।
6: र फिफाले विश्वकपको शेयर बेचेमा युरोपेली देशले बहिष्कार गर्दे।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभास शीर्षकमा अविनले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। सांसदहरूले स्वकीय सचिव राख्न पाउने विषयसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सांसद निवासको बाहिर गेटमा एकजना किशोर उभिएका छन् अनि भित्र हेर्दै उनी भन्दैछन्, अंकल म हजुरको जेठानको ससुराको भान्जाको सालीको मामाको नाति क्या, स्वकीय सचिवको जागिर पाइएला कि भनेर आएको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं। नमस्कार।

0: इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083 5241 148 र 520 702।

0: कर्णालीमा सत्ता गठबन्धन गरेका नेकपा एमाले र नेकपा बीच मन्त्रालयको भागभण्डामा कुरा मिल्न बाँकी, सरकार विस्तार हुन ढिलाइ।
1: वीरेन्द्रनगरमा अटोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु, अटो र चालक प्रहरी नियन्त्रणमा।
0: आज देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाड़ी क्षेत्रमा भारी वर्षाको जोखिम।
1: कर्णाली राजमार्गको कालीकोट जुम्ला सड़क खण्ड खुल्यो, यात्रु र गाड़ी गन्तव्यतर्फ लागे।
0: र विश्वकप क्रिकेट लीग दुईमा नेपालको शीर्ष चारको सम्भावना सकियो, एक दिवसीय मान्यता जोगाउन पनि चुनौती।
1: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई, बिहान 6:30 बजेको भेरी खबरबाट दिलु रावत र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कर्णालीमा सत्ता गठबन्धन गरेका नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच मन्त्रालयको भागभण्डा नमिल्दा सरकार विस्तार हुन ढिलाइ भएको छ। भागभण्डा नमिल्दा मुख्यमन्त्री मंगल बहादुर शाहीले अरू मन्त्री नियुक्त गर्न सक्नु भएको छैन। मुख्य गरी नेकपा एमाले 4 मन्त्रालय पाउनुपर्ने अडान राखेको छ भने नेकपाले पनि मुख्यमन्त्री बाहेक अरू 3 मन्त्रालय लिने बताएको छ। एमाले नेताहरूले विगतमा पनि सत्ता गठबन्धन हुँदा मुख्यमन्त्री नलिने दलले 4 मन्त्रालय लिने गरेको भन्दै 4 मन्त्रालय नछाड्ने अडान लिएका छन्। नेकपा एमालेका नेताहरूले भागभण्डा मिलाउन सरकारको नेतृत्वकर्ता दलले नै गर्नुपर्ने बताएका छन्। नेकपाका नेताहरूले भने छलफल चलिरहेको भन्दै यसमा धेरै दिन नलाग्ने दावी गरेका छन्। मुख्यमन्त्री शाहीले पदभार सम्हालिसक्नु भएको छ।
1: सुर्खेतको वीरेन्द्रनगरमा अटोको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। वीरेन्द्रनगर 11 सुर्खेतका 60 वर्षीय रत्न विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायक उपरीक्षक कविन्द्र सिंह बोहराले बताउनुभयो। विकलाई धुलाईबेट नजिकै भित्री सड़क खण्डमा कर्णाली प्रदेश 02001-10-94 नम्बरको अटोले हिजो ठक्कर दिएको थियो। अटोको ठक्करले टाउको र ढाडमा चोट लागेका उहाँलाई उपचारका लागि कर्णाली केयर सुर्खेतमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगंज नर्सिङ होम र त्यहाँबाट पनि सम्भव नभएपछि भारतको लखनऊ पठाइएको थियो। लखनऊ जाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी नायक उपरीक्षक बोहराले बताउनुभयो। उहाँले चालक 23 वर्षका राजु सुनार र अटो प्रहरी नियन्त्रण लिएर थप अनुसन्धान शुरू गरेको बताउनुभयो।
0: अवरोध भएको कर्णाली राजमार्गको कालीकोट जुम्ला सड़क खण्ड खुलेको छ। राजमार्ग अन्तर्गत कालीकोटको सेराबाडा क्षेत्रमा गएको पहिरो पछ्याएपछि दिउँसोबाट राजमार्गको संचारमा आएको हो। पहिरो हटाएसँगै दर्जनौं गाड़ी र असह्य यात्रीहरू गन्तव्यतिर लागेका छन्। पहिरोका कारण सवारी साधन आउजाउ पूर्ण रूपमा रोकिएपछि मुगु, जुम्ला, कालीकोट तथा सुर्खेतर्फ आउजाउ गर्ने यात्रीलाई शास्ति खेप्नु परेको थियो। सड़क डिभिजन कार्यालय जुम्लाको टोलीले पहिरो पछ्याउने कार्य सम्पन्न गरेपछि सवारी आवागमन पुनः संचारमा ल्याएको हो। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डीएसपी हिमबहादुर खत्रीले वर्षायाममा थप पहिरो खस्ने सक्ने सम्भावना रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउनु पनि सबै यात्रीलाई आग्रह गर्नुभएको छ। यो सड़क खण्डमा पहिरोले पटक पटक यातायात सेवा अवरूद्ध हुने गरेको छ। कर्णाली राजमार्गको स्तरोन्नति र सुधार माग गर्दै आए पनि सुनाई नभएको स्थानीयले गुनासो गरेका छन्।
1: आज देशका विभिन्न ठाउँमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाले आज कर्णाली, गण्डकी, बागमती प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको हो। हाल मनसूनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। कर्णाली, सुदूरपश्चिम, बागमती र कोशी प्रदेशका अधिकांश भूभागमा साधारणतया बदली रहेको छ भने मध्य प्रदेश तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ। आज कर्णाली, सुदूरपश्चिम, बागमती र कोशी प्रदेशका पहाड़ी भूभागका केही स्थान तसै गरी गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा समेत हुने बताएको छ। महाशाखाका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। देशका हिमाली तथा पहाड़ी भूभागका केही स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना समेत रहेको छ भने तराईका केही स्थानमा मेघगर्जन चट्याङसित मध्यम वर्षा हुन सक्ने बताएको छ। महाशाखाले आज राति साधारणतया बदली रहने बताएको छ। हिमाली भूभागका केही स्थानमा वर्षा तथा हिमपातको पनि सम्भावना रहेको बताएको छ। वर्षाले भारी वर्षा समेत हुन सक्ने भएकाले गेग्रान, बहाव, बाढ़ी, पहिरो तथा भूक्षयको जोखिम हुने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अपील गरेको छ।
0: रुकुम पश्चिमको आठ बिस्कोट नगरपालिकामा घाँस काटेर घर फर्कने क्रममा एकजना महिलाको भीड़बाट लडेर मृत्यु भएको छ। आठ बिस्कोट नगरपालिका 5 42 वर्षीय धनी खत्रीको दिउँसो हिजो भीड़बाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। जेएसपी वीर बहादुर पौडेलले स्थानीय नरगाउँ रातामाटा जंगलमा घाँस काटेर फर्किने क्रममा करिब 50 मिटर तल भीड़बाट लडेर खत्री घटनास्थलमा मृत्यु भएको बताउनु भएको छ।
1: यसैबीच रुकुम पश्चिममै आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। सानीबेरी गाउँपालिका 8 हुसुखोलाका 74 वर्षका बुबा ठकेन्द्र गर्तीलाई उहाँका कान्छा छोरा 26 वर्षका पारस गर्तीले हत्या गरेको प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी छविन्द्र परियारले बाख्रा गोठाला गएको बेला पारसले आँसीले बुवाको टाउकोमा प्रहार गरेको बताउनु भएको छ। टाउकोमा गम्भीर चोट लागेपछि उहाँको घटनास्थलमा मृत्यु भएको हो। प्रहरी निरीक्षक परियारले पारसले विगतदेखि नै नशाजन्य पदार्थको अत्याधिक प्रयोग गरी झैझगडा गर्ने गरेको पाइएको बताउनुभयो। पारसले बुवाको हत्यापछि आफ्नै टाउकोमा समेत आँसी प्रहार गरेर घाइते भएको उहाँको भनाइ छ। उनलाई सानीबेरी गाउँपालिका अस्पताल छोटे बगरमा उपचारका लागि भर्ना गरिएको छ।
0: जाजुकोटमा स्थानीय सरकारले सड़क मर्मत तथा स्थानोन्नतिको काममा व्यवस्था गर्दा सर्वसाधारणले शास्ति पाउने गरेका छन्। भिरालो जमीनमा खनिएका सड़क स्थानीय सरकारले मर्मत नगरेका कारण सर्वसाधारणले शास्ति पाउने गरेको उनीहरूको भनाइ छ। सड़क मर्मत नहुँदा जाजुकोटका ग्रामीण गाउँ बस्तीका जनताले घोड़ा र खच्चरबाट सामान ढुवानी गर्नु परेको छ। नगर नगरपालिका बारेकोट गाउँपालिका कुसे गाउँपालिका जुनिसाँदे गाउँपालिका दुर्गम बस्तीमा खनिका सड़क मर्मत नगरेका कारण सर्वसाधारणले घोड़ा र खच्चरबाटै सामान ढुवानी गर्नु परेको छ। नगर नगरपालिका 13 सिउना बारेकोट गाउँपालिका 4 मुलसाम जुनिसाँदे गाउँपालिका 7 बाहेका सातवटै स्थानीय तहका वडा कार्यालयमा सड़क पुगे पनि दुर्गम गाउँ बस्तीमा घोड़ा खच्चरमा सामान ढुवानी गरेको छ। वर्षाका कारण पहिरोले सड़क अवरुद्ध भएपछि घोड़ा र खच्चरमा सामान लैजाने गरेको स्थानीयले बताएका छन्। स्थानीय तहका प्रशासनिक केन्द्रसम्म सड़क सञ्जालसँग जोड़िएका गाउँ बस्तीमा सवारी साधन सञ्चालन नहुँदा घर तथा योजनामा चाहिने सिमेन्ट बालुवा गिट्टी घरायसी सामान घोड़ा र खच्चरबाट ढुवानी गर्नु परेको उनीहरूको भनाइरहेको छ। बारेकोट गाउँपालिकाका स्थानीयले पनि सामान आउजाउ गर्न लैजान पनि समस्या भएको बताएका छन्। जाजुकोटका 7 स्थानीय तहका 77 वडा मध्ये जुनिसाँदे गाउँपालिका 7 नलगाड नगरपालिका 13 सिउन बारेकोट गाउँपालिका 4 मुसामका वडामा गाउँ बस्तीमा सड़क अझै पुगेको छैन। नलगाड नगरपालिकाका प्रमुख डम्बर बहादुर रावतले स्थानीय तहको बजेटले सड़क पुर्याउन नसकिने भन्दै प्रदेश सरकारलाई सड़क निर्माणका लागि बजेटको माग गरे पनि सुनाई नभएको गुनासो गर्नुभयो।
1: भेरी खबरमा खबर अर्को क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
2: यो तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुग सक्ता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय जिल्ला प्रशासन सीडीओ कार्यालयको सामुन्ने नेपालगंज बाँके
2: डाक्टर अनिल कुमार चौधरी कन्सल्टेन्ट आयुर्वेद विज्ञ नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक सम्पर्क नम्बर 98480 27590 र 081534328 फेरि सुन्नुहोस् है 98480 27590।
5: सबैजनालाई नमस्कार छ है।
6: नमस्कार।
5: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
7: यसका लक्षणहरू के के हुन्?
5: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
7: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
5: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
7: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
5: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
8: समयमै सिकल सेल एनिमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
9: रेडियो टाइगर 99.2 MHz नामै काफी छ।
0: र 97054 67993। के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
10: हजुर, भेरी अस्पताल नेपालगञ्जमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा यही साउन 16 गते तेस्रो शनिबारको दिन यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको। घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने। नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिजन बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
10: सम्पर्क वाना हस्पिटल प्राली, विजयनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 0383-590-693।
11: रेडियो भेरी एफएम।
1: तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले कर्णालीमा सत्ता गठबन्धन गरेका नेकपा एमाले र नेकपा बीच मन्त्रालयको भागभण्डामा कुरा मिल्न बाँकी, सरकार विस्तारमा ढिलाइ, वीरेन्द्रनगरमा अटक ठक्करबाट एकजना पैदल यात्रुको मृत्यु, आज देशका अधिकांश भागमा वर्षाको सम्भावना, कर्णाली राजमार्गको कालीकोट सड़क जुम्ला सड़क खण्ड खुल्यो लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। सल्यानका किसानहरू मध्ये साउन हुन लाग्दा समेत पर्याप्त वर्षा नहुँदा पानी किनेर धान रोपाई गर्न बाध्य छन्। लामो समयदेखि वर्षा नहुँदा सिँचाईका प्राकृतिक स्रोत सुकेपछि कुमा गाउँपालिका एक शान्ति बजारका किसानले मोटरबाट पानी तानेर प्रति घण्टा 1,000 रूपियाँ तिर्दै धान रोपाई गरिरहेका छन्। स्थानीय मर्मखोलाबाट मोटर प्रयोग गरेर खेतमा पानी पुर्याइदै आएको छ। मोटर मार्फत पानी ताने बापत किसानहरूले प्रति घण्टा 1,000 रूपियाँ तिर्नुपर्ने बाध्यता रहेको स्थानीय केशव धामीले शर्माले बताउनु भएको छ। मोटरबाट पानी तान्दा उत्पादन लागत समेत बढ़ेको उहाँको भनाइ छ। विगतका वर्षहरूमा असार भित्रै अधिकांश खेतमा धान रोपाई सम्पन्न हुने गरे पनि यस वर्ष वर्षा नहुँदा धेरै धान रोप्न खेत अझै बाँकी नै रहेको छ। वर्षा एमएसटीको मुख्य आधार बन्ने मर्म खोला तथा आसपासका साना खोलाहरूमा पानीको सतह घटेपछि वैकल्पिक उपाय अपनाउन बाध्य भएको किसानको भनाइ छ। अर्का किसान रामकुमार लामिछानेले प्रति घण्टा 1,000 रूपियाँ तिरेर पानी तानिरहेको भन्दै 5 घण्टा मोटर चलाउँदा पनि एउटा खेत पनि राम्रोसँग नबिज्ने गरेको बताउनुभयो। एकातिर लगानी बढ़ेको र पानीको अभावका कारण रोपाई ढिलो हुँदा धान उत्पादनमा समेत कमी आउने चिन्ता बढ़ेको किसानको गुनासो छ। सिँचाईका लागि ठूलो रकम खर्च गर्नु परेकाले उत्पादन लागत बढ़ने र त्यसले प्रत्यक्ष रूपमा किसानको आमदानीमा असर पर्ने उनीहरूको भनाइ छ। कृषि नै मुख्य पेसा रहेको कुमारगाउँ क्षेत्रका किसानहरू तत्काल राहतका कार्यक्रमसँगै दीर्घकालीन सिँचाई योजनाको प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।
1: सरकारले सल्यान र रुकुम पश्चिमका विभिन्न स्थानीय तहहरूमा सञ्चालित कृषि जोनको क्षेत्र विस्तार गरेको छ। राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाई सल्यानले दुवै जिल्लाका नगरपालिका तथा गाउँपालिकाका विभिन्न वडाहरू समेट्ने गरी क्षेत्र विस्तार भएको बताएको हो। सल्यानका शारदा नगरपालिका, बागचौ नगरपालिका र दरमा गाउँपालिका, रुकुम पश्चिमका 8 बोसकोट नगरपालिका, त्यसै गरी सानीभेरी गाउँपालिकामा कृषि जोन क्षेत्र विस्तार भएको हो। विस्तार क्षेत्र अनुसार सल्यानको बागचौ नगरपालिका वडा नम्बर 1, 4 र 5 तथा दार्मा गाउँपालिकाका वडा नम्बर 1, 4, 5 र 6 सुन्तला जात फलफूल जोनको दायरा बढ़ाइएको छ। यसै गरी शारदा नगरपालिकाको वडा नम्बर 6, 7, 12 र 14 धान जोन तथा वडा नम्बर 1, 2, 3, 6, 11, 12 नम्बरमा तरकारी जोन विस्तार भएको छ। यसै गरी रुकुम पश्चिममा ओखर र मकै बालीको व्यवसायमा उत्पादन प्रवर्धन गर्ने गरी क्षेत्र निर्धारण गरिएको छ, जस अन्तर्गत 8 बिस्कोट नगरपालिका वडा नम्बर 9 सानीबेरी गाउँपालिका वडा नम्बर 5 र 6 ओखर जोन विस्तार गरिएको बताइएको छ।
0: खेतीपातीको मुख्य समयमा पनि रासायनिक मलको अभाव हुँदा हट्न नसक्दा पाकेका किसानले यस वर्ष पनि शास्ति खेप्नु परेको छ। धान गोड्ने महत्वपूर्ण समय बित्न लाग्दा समेत पर्याप्त मल नपाएपछि किसानहरू बिहानैदेखि सहकारीको गेटमा लामो लाइन बस्न बाध्य भएका छन्। कोलपुरको साझा चोक स्थित कोलपुर सहकारी संस्था लिमिटेडमा बिहानैदेखि ठूलो संख्यामा किसानहरू रासायनिक मल लिन पुगेको पत्रकार सिराज खानले उल्लेख गर्नुभएको छ। मल सीमित परिमाणमा उपलब्ध हुने हुँदा पालो कुर्दै घण्टौं बस्नु परेको र घण्टौं लाइनमा बस्दा समेत मल नपाएको किसानको गुनासो छ। किसान जीवन थापाले प्रत्येक वर्ष खेतीको समयमा यस्तै समस्या दोहोरिने गरेको भए पनि यसको स्थायी समाधान हुन नसक्दा समस्या जीवका त्युने रहने गरेको बताउनुभयो। उहाँले यस वर्ष वितरण प्रणालीमा केही सुधार हुने र सहज रूपमा मल पाइने अपेक्षा गरे पनि अवस्था फेरि उस्तै बनेको गुनासो गर्नुभयो। कोलपुर साथका किसान चैत्य थारूले बिहानदेखि लाइनमा बसे पनि मल नपाएर फर्काउनु परेको दुखेसो पोख्नुभयो। जिल्लाका अधिकांश किसानले मल आपूर्ति र वितरणमा व्यवस्थापनमा प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्। बाँकेको डुडा तीनका किसान रमेश मौरीले हरेक वर्ष एउटै समस्या दोहोरिरहँदा किसानले खेतीपाती भन्दा बढ़ी समय मलको खोजीमै खर्च गर्नुपर्ने अवस्था रहेकाले खेती पनि प्रभावित हुँदै आएको बताउनुभयो। यस्तै कोलपुर सहकारी संस्था लिमिटेडका व्यवस्थापक जुल्फिकार अलीले कृषि सामग्रीबाट 50-50 केजीका 420 बोरा युरिया मल र 92 बोरा डीएपी मल आएकोमा मल लिने आउनेको संख्या 2,000 भन्दा बढ़ी भएकाले वितरणमा समस्या भइरहेको बताउनुभयो। उहाँले 150 जना जतिलाई मात्र 25-25 केजीको बोरा उपलब्ध बनाएर 1-1 केजी 1-1 बोरा मल वितरण गरेको र 200 जनालाई कुपन वितरण गरेर कुपन लिएर आउन अनुरोध गरेको बताउनु भएको छ। व्यवस्थापक अलीले आएको मलभन्दा माग गर्ने किसानको संख्या धेरै बढ़ी भएकाले समस्या भएको बताउनु भएको छ।
1: भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
3: विगत लामो समयदेखि तपाईँहरूको विश्वासलाई स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
4: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छता प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबिती धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुखद मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
12: नसर्ने रोग छिट्टै बढ्दै ध्यान नदिँदा जीवन खत्तम हुँदै सन्तुलित खाना खाऊ व्यायाम हरेक दिन गरौं धूम्रपान र मदिरा टाढा राखौं तनावलाई नियन्त्रण गरौं आजको निर्णय भोलिको जीवन उज्यालो हो नसर्ने रोगबाट जोगियौ स्वस्थ जीवन अपनाऊ स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
13: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 MHz।
14: स्वच्छ खाने पानी तथा प्रविधि युक्त कक्षा कोठाको व्यवस्था भएको
15: साथै बीबीए बीआईटी र बीएचएम को लागि सिनेट इन्टर्न अनिवार्य दिनु पर्नेछ। सम्पर्क सुर्खेत मोडेल कलेज वीरेन्द्रनगर 8 खजुरा सुर्खेत सम्पर्क फोन नम्बर 0385254414 मोबाइल 9855519960 9841919336 र 9848289066।
11: रेडियो भेरी एफएम।

0: चर्चा बढ़ेको छ।
1: भेरी खबरमा लागौं अब खेल खबरतर्फ। आईसीसी क्रिकेट विश्व लीग दुई अन्तर्गत चौथो खेलमा पनि पराजित भएपछि नेपालले शीर्ष चार भित्र पर्ने सम्भावना लगभग सकिएको छ। नेदरल्याण्डमा सम्पन्न त्रिदेशीय श्रृंखलामा नेपाल सबै चार खेलमा पराजित भएपछि अब एक दिवसीय मान्यता जोगाउन पनि चुनौती बढ़ेको छ। नेपाल आयोजक नेदरल्याण्ड्स र नामिबियासँग सम्मान दुई दुई खेलमा पराजित भएको हो। प्रतियोगितामा नेपालको ब्याटिङ बिर्सन लायक नै रह्यो। चार खेलमा नेपालका कुनै पनि ब्याटरले अर्धशतकीय पारी खेल्न सकेनन्। यसअघि घरेलु मैदानमा भएका दुई श्रृंखलामा आठ मध्ये छ खेल जितेको नेपाल यसपालि भने चार खेल नै जीतविहीन रह्यो। यसँगै अब लीग दुईमा शीर्ष चारमा पर्ने सम्भावना लगभग समाप्त भएको छ। घरेलु टोली नेदरल्याण्डले भने श्रृंखलामा लगातार तेस्रो जित निकालेको छ। नेदरल्याण्डले 31 खेलमा 38 अंक सहित दोस्रो स्थानमा उक्लेको छ भने नेपाल 32 खेलमा 24 अंक सहित छैटौं स्थानमा छ। नेपालले ओमान र क्यानाडासँगको श्रृंखला खेल्न बाँकी छ। यो श्रृंखला हरेक टोली एक अर्कासँग समान दुई दुई खेल्नेछन्। ओमान खेलमा 31 अंक चौथो र क्यानाडा 28 खेलमा 24 अंक सहित सातौं स्थानमा छ। नेपालले एक दिवसीय मान्यता जोगाउन कम्तीमा छैटौं स्थानमा रहनुपर्ने हुन्छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: कर्णालीमा सत्ता गठबन्धन गरेका नेकपा एमाले र नेकपा बीच मन्त्रालयको भागभण्डामा कुरा मिल्न बाँकी, सरकार विस्तार हुन ढिलाइ।
1: आज देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशमा पहाड़ी क्षेत्रमा भारी वर्षाको जोखिम।
0: कर्णाली राजमार्गको कालीकोट जुम्ला सड़क खण्ड खुल्यो, यात्रु र गाड़ी गन्तव्यतिर्फ लागे।
1: र विश्वकप क्रिकेट लीग दुईमा नेपालको शीर्ष चारको सम्भावना सकियो, एक दिवसीय मान्यता जोगाउन पनि चुनौती। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान आठ बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षाका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिरु रावत र मधुबन विषय विदा हुन्छौ। नमस्ते।
2: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। Radio Tiger Studio Time. अहिले बिहानको सात बजेको छ।
3: एस ट्राइन्सका प्रायोजक पुरीगाउँ बजारको एकमात्र डिपार्टमेन्टल पसल नमन सपिङ सेन्टर, दैनिक उपभोगिता सम्पूर्ण सामग्री पाइने एकमात्र ठाउँ नमन सपिङ सेन्टर पुरीगाउँमा जाओ।
4: अशोक साल त ढुक्क नारे बत्ती
5: हाँ त पोर्सालिक बात सम्झोटा आम्मिन्डो लक्टी र हटबरा पानी बस्दाबेर अस्तिम कहाँ र सिक्दा त सोचो त लट्ठी ठिक्कम घर डान डान पानी बर्ष टिकी मन छटपटाए लाग
4: हाँ ब्यालम सुरक्षित ठाउँ बत्ती
5: हाँ हो बदा
6: बर्खक ब्यालमा बैहक ढ्यार जोखिम रहत उहमार बैह्या से बचकला पहिला सावधानी अपनाए लद्या खोलम पानी बरल बाकल से सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण कर सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ध्यान हिलकोर से पानी ढिका के पी स्वच्छता में ख्याल करी।
7: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश।
8: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि, तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ। जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र? धनको मुखमा पनि आगो लगाइदिने, मान्छेको मुखमा पनि आगो लगाइदिने, तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त?
9: तपाईँ मात्रै चुरोट श्रुति गाँजा पुकार जाँड दारू खाइरहनु भएको छैन, तपाईँको कारण तपाईँको सन्तान परिवार समुदायले पनि खान सिकिरहेको छ। के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति पुकार सम्भार गाँजा

0: चुरोट खाई दीर्घ रोगी कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त?
1: यदि आफ्ना सन्तति परिवार स्वस्थ निरोगी आर्थिक रूपमा मजबुत भई कुल तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं, निरोगी बनौ, बचत गरौं, आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं।
2: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
3: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टा भित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
4: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कूल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानुपर्ने।
1: त्यो सँगै सिरक, डसना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
2: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
3: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, साडी ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज खन, रुक्मिणी वस्त्रालय, भुरीगाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 98681-0-86-93।
4: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सबै बाघ झैँ।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। घर झन्छ सधैँ बाँच्छै।

0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूवात गरौं। छ महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराऊ, स्वास्थ्य बचाऊ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैं, भाग छ।

0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 8 बजेको छ। यस टाइम चेकका साथमा केपी पोलिक्लिनिक रिग बजार बर्दिया।
1: ए रामलौटन भाइ, के गर्दैछौ?
2: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी,
3: हजुर,
2: जाऊ त 2 गिलास चिया बनाएर ल्याऊ।
3: हस् बाबा।
1: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
2: 21 वर्ष कि पुगिन्। अब बिहे गर्ने उमेर पनि भयो, कोही असल केटा छ भने यसो कुरा चलाउनु पर्यो दाई।
1: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाऊ त।
2: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौँ कि?
1: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।
2: ए कुरा त्यस्तो पो हो, अब त्यो कसरी थाहा पाउने त दाइ?
1: ल सुन, विवाह गर्नुभन्दा पहिला केटाकेटी दुवैजनाको सिकल सेल एनिमिया रोगको अनिवार्य चेक जाँच गराउनु पर्दछ र यो रोग सन्ततिमा लाग्नबाट रोक्न सकिन्छ।
2: ओहो, धेरै कुरा सिकाइदिनु भएकोमा तपाईँलाई धन्यवाद। छोरीलाई आजै सिकल सेल एनिमिया जाँचका लागि अस्पताल लिएर जान्छु।
4: समयमै सिकल सेल एनिमिया रोगलाई पहिचान गरेर मात्र विवाह गरियो भने आफ्ना छोरा छोरीमा यो रोग लाग्नबाट बचाउन सकिन्छ। त्यसैले सिकल सेल एनिमिया अनिवार्य जचाउनुहोस्।
5: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
6: ये नानी कता हिँड्यो बा, आज भोलि त हात बिहार पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
7: ल काका, किन चिन्ता गर्नु भएको? घर संसार स्टोर छ नि।
8: हो, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्ची र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोपराइटर राधा रिजाल 98699177777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
9: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागु पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौ, तनाव भए खुल्ला कुरा गरौं, समाधान लागु पदार्थ होइन। लागु पदार्थबाट टाढा बसौं, स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
0: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज।
10: प्रत्यक्षमा तपाईँहरूलाई हार्दिक स्वागत छ। म ज्योतिष पण्डित लक्ष्मण सुवेदी सदाको झैं आज पनि उपस्थित भइसकेको छु। पञ्चाङ्ग ग्रह गोचर र आजको तपाईँको दिन के कसरी अनि कहाँ व्यतीत रहनेछ, तपाईँका ज्योतिष सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको जानकारी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्नको लागि हामी उपस्थित भइसकेका छौं। आज पनि पञ्चाङ्ग छ हाम्रो साथमा अनि तपाईँहरूसँग भएका विभिन्न ज्योतिष, धर्म, संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा छौं। कार्यक्रमको

चरण मासु कार्यक्रमलाई यतिखेर हामी ढिलो नगरिकन अगाडि बढाउँछौ। तपाईँको दिन दशाहरू सहित आजको पञ्चाङ्ग कसरी व्यतीत हुन्छ अनि पञ्चाङ्गले तपाईँको राशिलाई कसरी अगाडि बढाउँछ भन्ने कुरामा तपाईँको राशिहरूलाई हामी यहाँबाट जानकारी अवश्य मेवत गराउने नै छौं। यो बेला हो कार्यक्रमलाई अगाडि बढाउने आजको पञ्चाङ्ग अनि ग्रह गोचरबाट।

आज मिति 2083 साल श्रावण 15 गते आज शुक्रबार। तदनुसार ईस्वी सन् 2026 जुलाई 31 तारीक नेपाल सम्मत 1146 दिन लागा रौद्र नाम संवत्सर रहेको छ। आज विशेष गरी वर्षा ऋतु दक्षिणायन श्रावण कृष्ण पक्ष सूर्योदयमा द्वितीय तिथि 39:43 21:20 धनिष्ठ नक्षत्र 34:59 19:26 सौभाग्य योग 48:25 तैत्रीकरण 9:01 आज आनन्द युगमा धाता योग रहेको छ। आजको दिन मानको समय 33:33 बिहान सूर्योदय 5:27 जाँदा भयो। साँझ सूर्यास्त 6:52 सूर्यास्त रहने देखिन्छ। यो जानकारी सहित अब कार्यक्रममा रहेर आज विशेष गरी जुलाईको अन्तिम दिन आज 31 तारीक हो भने श्रावणको आज 15 गते आज खीर खाने दिन पनि हो, यसको बारेमा चर्चा मस्त गरौंला। तर यतिखेर भने कार्यक्रममा रहेर प्रस्तुत छ ग्रह गोचर। सूर्य यतिखेर कर्कट राशिमा रहेका छन् भने चन्द्रमाको अवस्था यतिखेर कुम्भ राशिमा रहेका छन्। मंगल ग्रहको अवस्था वृष राशिमा रहेका छन् भने बृहस्पतिको अवस्था यतिखेरको ग्रहमा हेर्दाखेरि कर्कट राशिमा छन् भने बुध मिथुन राशिमा छन्, शुक्र सिंह राशिमा छन्, शनि मिन राशिमा छन् र राहु कुम्भ राशिमा, अनि केतु भने सिंह

0: दिनेछन् भने काममा सकारात्मक ऊर्जा प्राप्त रहनेछ। लामो दूरीको यात्राहरूमा सहज हुन्छ, नबनेका कामहरू भने बन्दै जान सक्ने सम्भावनाको पनि योग राम्रो राशिमा संकेत छ। तपाईँको काममा सफलता हात पर्नुको साथ साथमा साथीभाइबाट पनि सहयोगको अपेक्षा गर्नु शुभ मानिन्छ। इष्टमित्रहरूले पनि साथ दिने योग छ। कन्या राशि हुनेको लागि मान सम्मानमा वृद्धि रहनेछ। आँटेका ताकेका कामहरूबाट पनि सकारात्मक ऊर्जा प्राप्त। आजको राशिबाट कन्या राशिलाई संकेत ग्रहमा आजको राशिबाट संकेत देख्न सकिन्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: काममा सफलता हात पर्नुका साथ साथमा मान्यजनहरूबाट आशीर्वाद प्राप्त रहन्छ। सरकारी जागिरको प्रवृद्धिको सम्भावना राशिमा राम्रो छ। वृश्चिक राशिले आजको दिनमा चौथो चन्द्रमालाई हेरिरहेको छ। काममा सकारात्मक नहोला, आज वाद विवादमा फस्नु पर्ने खालका योगहरू छन्। पानीबाट जोगिनुहोला, राम्रो हुन्छ। साथीभाइसँग मिलेमतमा गरेका कामबाट सकारात्मक ऊर्जा प्राप्तको लागि दिन शुभ छ। लामो दूरको यात्राहरूमा सहज हुने योग देख्न सकिन्छ। मान सम्मानमा वृद्धि हुनेछ। आँटेका ताकेका कामहरूबाट सकारात्मक ऊर्जा प्राप्त। आजको राशिबाट संकेत देख्न सकिन्छ। कुम्भ राशि हुनेको लागि आजको दिनमा गर्दै आएका हरेक कामबाट सफलता मिल्नेछ। लामो दूरको यात्राहरूबाट पनि सहज। आजको राशिबाट संकेत ग्रहमा देख्न सकिन्छ। र अन्त्यमा मीन राशि हुनेको लागि काममा सफलता मिल्नुका साथ साथमा दाजुभाइबाट हौसला प्रदान हुनेछ। नबनेका कामहरू बन्दै जान सक्ने सम्भावनाको योग पनि राशिमा संकेतहरू देख्न सकिन्छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यस्तो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ। ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73 6001।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: दर्पणको छाईमा छु र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीको विशेष जानकारीहरू दिने प्रयास गरिरहेका छौं। हामी धेरैभन्दा धेरै कुराहरूको जानकारी तपाईँलाई दिने प्रयासमा छौं र यतिखेर हामी तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने प्रयासमा लागिरहेको छु। तपाईँलाई थाहा छ हामी नेपालभरको रेडियोहरूबाट एकै साथमा यो आवाजलाई गुन्जयमान गरिरहेका छौं। नेपालमा यतिखेर मेरो एउटा आग्रह छ, तपाईँ हामी कोही पनि धर्मको नाममा यतिखेर जुन द्वन्द भइरहेको तपाईँले देख्न सक्नुहुन्छ, केवल तपाईँ र हामीले गर्दा झन् देशमा अशान्ति नफैलियोस्, हामीमा रहेका नेपाली एउटा धर्मले विभाजन नहौं, धर्मले गर्दाखेरि नेपालीपनको आभास नमेटियोस्, यो मेरो कामना छ। तपाईँहरूले जतिले पनि कार्यक्रम सुन्दै हुनुहुन्छ, कहिले फेसबुकबाट पोस्ट गरेर कहिलेका तपाईँहरू आफ्नै आक्रोशमा केही व्यक्त आफ्नो अभिव्यक्तिहरू व्यक्त गर्दा, तपाईँको वल्लो घर पल्लो घरलाई कहिले जातको आधारमा, कहिले धर्मको आधारमा, कहिले वर्गको आधारमा, कहिले लिङ्गको आधारमा, कहिले धनी र गरीबको आधारमा झै झगडा गर्नु भनेको हाम्रो घरभित्र त राम्रो त नराम्रो भन्न दाजुभाइ लडे जस्तै हो है। त्यसो भएको हुँदा तपाईँहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्थामा हुनुहुन्छ, यो बेला शान्तिको कामना गरौं, यो बेला भड्काउने उस्काउने काम नगरौं। धर्म एउटै छ, त्यो धर्म हो सत्य, त्यो धर्म हो पहिलो अनुशासन। त्यसो भएको हुँदा हामीले संस्कार संस्कृति र सद्भावना राखेर अगाडि बढ्यौं भने हामी अवश्य सफल हुने नै छौं। सानो झिल्कोबाट अहिले ठूलो झिल्को बन्दै गरेको यो विवादित कुराहरूलाई हामीले सामान्य रूपमा ल्यौं। यो सामान्य एउटा घरको घटना थियो, हुन हुँदैन थियो, ठिक छ, हामीले यसो भन्दै गर्दा फेरि गुरुले यसोको पनि राम्रै भन्नुको भन्न खोजे होइन, हुन हुँदैन थियो, तर त्यसलाई हुँदैन थियो भन्नुको साटो अहिले यति ठूलो राको बाल्न त्यो पनि हुँदैन थियो। राधे राधे कार्यक्रम ज्योतिष तर्पणबाट यो जानकारी तपाईँलाई दिए। धेरैले मलाई यसको बारेमा बोलिदिनु पर्यो भन्नुभएको थियो, यसको बारेमा हामीले बोल्ने होइन, यसलाई हामीले अनुशासित भएर शान्त पार्ने हो। शान्त भइसकेपछि भोलि यसलाई छलफल गरौंला, यसलाई टुङ्गोमा पुर्याउने काम गरौंला, तर अहिले बलिरहेको आगोमा घिउ हाल्ने होइन, पहिले आगो कहाँबाट बल्यो भन्ने पत्ता लाउन घिउ हालेर त आगोको झिल्को पत्ता लाग्दैन, पहिले आगोलाई निभाउने सानो पार्दै जाने अनि बल्ल त आगोमा कोट्याउन मिल्छ क्या, आज सानो भुङ्रोमा होइन, दनी बलेको आगोमा त छेउमा जानै सकिँदैन। आगोलाई निभाएर अलिकति सानो पारिसकेपछि त भुङ्रो छेउमा गएर त चिम्टाले कोट्याउन मिल्छ क्या, आज के को झिल्कोबाट बलेछ होइन, कोइला कति रहेछ गन्न पनि मिल्छ पछि। त्यसो भएको हुँदा अहिले बलिरहेको आगोलाई कसैले पनि यहाँबाट चाहिँ सल्काउने काम नगरौं, सबैजना शान्त हौ। नेपालमा भएका नेपाली सबै हामी एउटै नेपाली हो भन्ने सबैलाई कामना गर्छु। कहिले हामी किराँतसँग लडाइँ गरेका छौं, कहिले के गरेका छौं, कहिले के गरेका छौं, यस्तो काम गर्न हुँदैन है। कार्यक्रमबाट जानकारी गराएँ, यो मेरो अरू कुरा भन्न खोजे होइन, हामी संस्कारी हौ मात्रै भन्न खोजे, फेरि गुरुले धेरै कुरा छाँटो भन्नु पर्दैन, फेरि हामी संस्कारी भनेको हेर्नुहोस् आमा र बाबालाई मात्रै खुट्टा ढोग्ने संस्कारी हुँदैन नि, फेरि सबैतिर संस्कार हुनु पर्यो कि, त्यो संस्कारी हो। यतिखेर हामी प्रत्यक्ष रूपमा तपाईँसँग छौं, यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा आउनु भएको छ 98453 97658 र 98142376 सिधा तपाईँ हामीलाई प्रत्यक्ष रूपमा कुराकानी गर्न सक्नुहुन्छ। नम्बर यतिखेर बिल्कुलै खाली छ, तपाईँ फोन गर्न सक्नुहुन्छ। आज खिर खान दिन, खिर पनि मजाले खानुहोला, आजको यो खिरमा रोपाइन गरेर थाक्नुभएका आमा बुबा दाजुभाइहरू पनि शान्त रहनुहोला खिर खाएर। आज एउटा कमेन्ट पढिहाले, राधे राधे, हिजो सल्यानतिर हाम्रो पात्रबाट पनि रेडियो सुन्न सकिएन, सल्यानतिर कुनै स्थानीय एफएम रेडियो मार्फत बजाउने योजना छैन भनेर मलाई प्रश्न गर्नुभएको छ निराज श्रेष्ठले, उहाँलाई जानकारी गराउँछु। तपाईँको घरमा कुन रेडियोमा कार्यक्रम सुनिन्छ अथवा कुन रेडियो बज्छ मलाई जानकारी गराउनु भयो भने त्यसमा हामी कार्यक्रम बजाउने प्रयास गर्नेछौ, के कस्तो हुन्छ है। यति भने अब कोही जिज्ञासु हुनुहुन्छ उहाँलाई म कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ, कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर।
1: गुरु राधे राधे हजुर।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
1: म डोटीबाट हर्क मन्द बोलेको गुरु।
0: हर्क जी आरामै हुनुहुन्छ?
1: खुसी छु गुरु, आराम छु।
0: फोन लागिरहेको छ, अस्ति पनि फोन लागेको थियो, आज पनि लाग्यो होइन?
1: हजुर गुरु।
0: प्रयास गर्यो भने असफल केही छ त?
1: छैन गुरु, असम्भव भन्ने कुरा केही छैन,
0: केही छैन। ल, अहिले कार्यक्रममा आउनु भएको छ, कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ तपाईँले?
1: म दुईटा एफएमबाट सुनिरहेको गुरु, बडी केदार र जोराइल एफएम।
0: जोराइल पनि, बडी एफएम, बडी केदार पनि होइन?
1: हजुर गुरु।
0: अहिले कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: गुरु म एउटा बुवाको तिथि हेर्न चाहन्छु गुरु, बुवा र आमाको, मेरो यो श्राद्ध आउँछ यो महिना।
0: सुन्नु न, यस्ता सामान्य कुराको लागि चाहिँ
1: हजुर
0: मलाई दिउँसो फोन गरेर म हेरिदिइहाल्छु नि। मलाई तपाईँले फेसबुकमा फलो गर्नु भएको छैन
1: गुरु? म सक्दिनँ, म न्यून दृष्टि मान्छे हो।
0: ल भन्नुहोस् त, हेरिदिइहालौँ। कति सालमा भएको मृत्यु हो तपाईँको बाबाको?
1: 2055 साल अनि साउन 25 गते।
0: साउनको 25 गते?
1: हजुर गुरु।
0: कति बजे भएको मृत्यु हो
1: गुरु? बिहान, अब बिहानै 6 बजेतिर हो कि बिहानै थियो गुरु?
0: जे बिहान 6-7-8 बजेसम्म होइन?
1: हजुर, 6-7 होइन, 6:30-6:30 बजे हो गुरु।
0: ल, तपाईँको पिताजीको भदौ महिनाको कृष्ण पक्षको तृतीय तिथि बुझ्नुभयो?
1: हजुर गुरु।
0: भदौ महिनाको कृष्ण पक्षको तृतीय तिथि, अब यसपालि तपाईँले श्राद्ध गर्ने दिन भनेको 14 गते परेको छ है?
1: हजुर गुरु।
0: भदौको 14 गते श्राद्ध गर्नुहोला, अनि 13 गते शनिबार एक साकी बस्नुहोला है?
1: हजुर गुरु।
0: यहाँ तपाईँको तृतीय तिथि चाहिँ 9:13 पछाडि प्रारम्भ हुन्छ 14 गते, त्यसै दिन श्राद्ध गर्नु। अर्को भन्नु त, अब यसलाई अब तपाईँले सुन्नु न, अब तपाईँले 55 सालको अनि साउनको 25 गते तपाईँको पिताजी बित्नुभयो, मैले के भने भदौ महिनाको कृष्ण पक्षको तृतीय तिथि पर्छ भने नि,
1: भदौ महिनाको कृष्ण पक्षको तृतीय तिथि
0: हो, यो चाहिँ तपाईँले कतै लेखेर राख्नु पर्यो क्या? तपाईँले फेरि हामीलाई सोद्धा यो मिति दिने होइन होइन, कम्तीमा तपाईँले के भन्नु पर्यो फेरि हामीलाई फोन गर्दा, गुरु मेरो बुवाको चाहिँ भदौको कृष्ण पक्षको तृतीय तिथि हो, कहिले पर्छ भन्नु भने हामीलाई सजिलो हुन्छ। अब तपाईँले हरेक साल तपाईँ बिर्सिने अनि हरेक साल चाहिँ तपाईँको चाहिँ मिति खोज्न पाइएन होइन? ल ल, अब अर्को भन्नु त,
1: 2077 साल साउन 9 गते राति 2:45
0: यो साउनको 9 गते हो?
1: हजुर।
0: भोलिपल्ट
1: 45
0: भोलिपल्ट 10 गते हुने बेला हो?
1: हजुर गुरु, त्यो दिन पुण्य थियो क्या?
0: अब तपाईँले कुरो उल्टो भन्नुभयो नि त, 77 सालको साउनको 9 गते के बार थियो?
1: बार गुरु ठ्याक्कै थाहा भएन, बार त थाहा भएन, 2077 साल अनि साउन महिनाको 9 गते राति 2:45
0: अनि तपाईँको माताजी बितेको बिहान 10 गते भएको कि 9 गते भएको?
1: 2 गते राति, 10 गते बिहान,
0: 9 गते राति।
1: हजुर,
0: यो हो भने, यो हो भने तपाईँको साउन महिनाको शुक्ल पक्षको 5 तिथि छ है?
1: हो, त्यही गुरु, यहाँ गुरुलाई हेराएर पर्य तिथि भन्यो होइन?
0: के तिथि?
1: पर्य तिथि, पर्य प्रतिपदा तिथि।
0: ए हजुर,
1: मलाई विश्वास भएन गुरु, त्यही भएर हजुरलाई सोधे हौ मैले।
0: ए अब तिथि पनि हेर्न जान्दैनन् त्यहाँका ब्राह्मणले भने
1: गुरु, त्यतिसम्म नभन गुरु होइन?
0: अनि अनि यो त सामान्य कुरा हो, तपाईँको पात्रमा लेखेको हुन्छ त, लेखेको कुरा त पढ्न जानु पर्यो नि
1: गुरु। मैले भने म शराध्य गरिरहेको गुरु, म बाबुको पनि गर्छु, आमाको पनि शराध्य गर्छु
0: हजुर,
1: र मलाई विश्वास नभएर हजुरप्रति आस्था विश्वास भएर मैले सोधे गुरु, यो अब शून्य गुरुलाई पनि झल्को गयो होला उनको दिमागमा होइन?
0: ल सुन्नु फेरि, 2077 सालको श्रावणको 9 गते राति 10 गते बिहान हुने बेला जस्तै 1 बजे 2 बजे 3 बजे 12 बजे फरक परेन क्या? तपाईँको त्यो बेला पञ्चमी तिथि छ, श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी। यो श्रावण महिनाको शुक्ल पक्षको पञ्चमीलाई के भनिन्छ? अब तपाईँको यसपालि चाहिँ श्रावण महिनाको शुक्ल पक्षको पञ्चमी श्राद्ध 5 गते भदौ परेको छ, 4 गते एक सकी बस्ने, 5 गते होइन माफ गर्नुहोला, भदौ 1 गते परेको छ, भदौ 1 गते परेको छ, यसलाई नाग पञ्चमी भन्ने गरिन्छ, नाग पञ्चमीकै दिनमा गर्नुहोला, यसपालि पनि त्यही नाग पञ्चमी गर्नुपर्छ है। 31 गते यो साउनको 31 गते आइतबार एक सकी बस्ने, भदौको 1 गते पञ्चमी परेको छ सोमबारको दिन, यसलाई नाग पञ्चमी भनिन्छ, त्यही नाग पञ्चमीकै दिन तपाईँले श्राद्ध गर्ने है, त सधैँभरि जिन्दगीभरि नै सम्झिनु
1: होला, एकदमै
0: अहिले छुट्टी हो राधे श्याम, हामीसँग हुनुहुन्थ्यो आफ्नो आमा र बाबाको तिथि हेरेर जानु भएको छ, उहाँ अलिकति दृष्टिबिन पनि छु भन्नुभयो, त्यो उहाँको लागि मैले सबै काम गरिदिएँ, तर अन्य श्रोताहरूको लागि तपाईँको पनि तिथि खोज्नु परेको छ, तपाईँले दिउँसो फोन गरेर अथवा फेसबुकमा म्यासेज लेखेर वाट्सएपमा म्यासेज गरेर यसको यो तर भन्ने बेला समय पनि पक्का लेख्नुपर्छ है, यसको तिथि भनिदिनु पर्यो, मेरो बाबाको मृत्यु भएको हो भनेर प्रष्ट रूपमा खोलेर लेख्नु भयो भने हामी त्यसको सबै कुराको जानकारी गराउँछौ, अनि कहिले काहीँ जन्मोत्सव गर्नु पर्यो, तपाईँ गतिको आधारमा जन्मोत्सव गर्नुहुन्छ भने तपाईँले भनेको मिल्दैन, गरेको मिल्दैन, त्यसो भएको हुँदा तिथि अनुसार नक्षत्र अनुसार गर्दा सबैभन्दा उत्तम हुन्छ। कोही जिज्ञासु हुनुहुन्छ, स्वागत गर्छु, राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? सभा पोखरी खोटा के अरे शङ्खोसभा जिल्लाबाट, अहिले कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? अनि कसको बारेमा हेर्न चाहनुहुन्छ अहिलेदेखि तपाईँ?
2: हजुर, म मेरो कान्छो छोराको,
0: कान्छो छोराको हेर्न चाहनुहुन्छ है, लु भन्नु त उता रेडियोको भोलामलाई स्थान गर्नु है, फेरि फोन ठ्याक्कै काटिन्छ नि फेरि।
2: हजुर गुरु, म एउटा गुरु सोध्नु मन लागेको थियो, जस्तै बडीबा फस्नु भएको छ कि गुरु,
0: तपाईँको बडीबा बित्नु भयो?
2: मेरो बडीबा ससुरा फस्नु भएको छ, 6 महिना भयो होइन
0: हजुर,
2: अनि बर्खन त भएको छैन, अहिले मलाई सभा पोखरी जान मन लाग्यो, हुन्छ हुँदैन होला गुरु?
0: मजाले बाजा बजाएर हुन्छ, मजाले तपाईँको ससुराको दाई बित्नुभयो, क्रिया पनि उहाँका छोराहरूले गर्नुभयो, उहाँहरू आफ्नो तालमा चल्नु भएको छ, आफ्नो घर छुट्टै छ, रेडीको भलम सानो गर्नु, रेकर्ड गर्नु है आवाजलाई, तपाईँको काका ससुरा, ठुलो बाबु ससुरा अथवा बडाबा ससुराको जुठो तपाईँलाई 13 दिनभन्दा 14 दिन लाग्दैन। तपाईँको कसको लाग्छ सुन्नु, तपाईँलाई 13 दिनभन्दा धेरै जुठो तपाईँको बाको, तपाईँको आमाको, तपाईँको ससुराको, तपाईँको सासूको र तपाईँको जेठाजुको जुठो चाहिँ तपाईँको श्रीमानलाई 45 दिन लाग्छ, अरू तँभन्दा अरू कसैको 13 दिनदेखि उता लाग्दैन, तर यहाँ के भयो भने दसैँ आउँछ, दसैँमा खसी काट्न हुन्छ, टिका लाउनु हुँदैन भन्ने परम्पराले पैसा जोगाउने परम्परा भयो, बिग्रियो
2: गुरु।
0: यो आवाज, यो आवाज रेकर्ड गर्नु, फेरि पनि बोलिदिउँ, रेकर्ड भएको छैन अघि, कुन गुरुले भन्नुभएको, उहाँको उहाँलाई गरेर यो आवाज दिनु होला, लक्ष्मण गुरुले भन्नुभएको यस्तो हो, अब कहाँ लेखा छ अरे देखाउनु अरे भन्नु, जुठो लाग्ने निर्णय सिन्धुमा धर्म सिन्धुमा, मैले फेरि पनि भने यो हजुरलाई मात्र नभएर अरूलाई पनि काम लाग्छ, बाबुको आमाको तपाईँलाई सासूको ससुराको तपाईँलाई 1 वर्ष जुठो लाग्छ होइन, तपाईँको आफ्नै जेठाजु आफ्नै देउरानी बित्नु भने 45 दिन तपाईँ घरमा जुठो बार्नुपर्छ, तँभन्दा अर्को काका ससुरा बिते, काका ससुराका भाइ बिते, उता ठुली आमा सानी आमा के हुन्छन्, 13 दिनभन्दा धेरै जुठो कसैको लाग्दैन, लेखेका छैन काहीँ। अनि फेरि सुन्नु न, तपाईँले के बुझ्नु भने नि, जुठो भन्ने शब्द छ नि, यो आफैमा जुठो छ क्या शब्द हो, किन भन्नु त, अनि जुठो शब्दमा चाहिँ गमका गम खसी काटा खाना चाहिँ हुन्छ, दसैँमा टिका लाउनु हुँदैन भन्ने परम्परा तपाईँले मान्ने हो त अब, अनि तपाईँको बडाबा ससुरा बित्नुभयो, तपाईँको घरमा 6 महिना भइसक्यो, कचोटि आए मासु भन्नु त, नढाटिकन छातीमा हात राखेर भन्नु है, आज
2: आएन गुरु
0: एकचोटि पनि आएन
2: अब
0: अनि किन आएर भाइ अनि तपाईँले दसैँ तिहारमा चाहिँ टिका लाउनु भयो कि लानु भएन हजुर सुन्नु न म भन्दैछु त्यही भएर तपाईँलाई मैले प्रश्न पार्न खोजेँ दसैँमा टिको लाउनु भएन मासु चाहिँ खानुभयो हो ए हजुर ए हजुर बोल्नु न उहाँलाई बोल्न अलिक अड लाग्यो जस्तो लाग्यो मलाई उहाँ हामीसँग उहाँ त छुटिसक्नु भएको छ कस्तो परम्परा छ क्या सम्झेर ल्याउनु न जस्तै कुनै पनि छोराको चिना हालेर यसकोबाट बाउको आउँदैन गुरुबा भन्नुहुन्छ अथवा बाउको चिना हालेर यो बाउको हेर्दाखेरि छोराछोरीको आउँदैन सबैको आउँछ होइन र भन्नुहुन्छ तपाईँहरूलाई कतिसम्म म सम्झाइरहेको छु भने तपाईँको बाउको चिना हालेर भनेको पिताजी बाबा होइन ड्याडी के भन्नुहुन्छ मैले ठेट नेपाली भाषा बोल्या हो तपाईँको बाबुको अथवा तपाईँको पिताजीको चिना हेर्दा तपाईँको भाग्य थाहा हुन्छ भने तपाईँको जन्मयुति किन चाहियो तपाईँको चिना किन चाहियो छोरा कहाँ आउनेले त नातिको पनि आउँछ होला नि त फेरि अलिकति तपाईँले पनि सेन्स लाउनु न क्या ज्योतिष शास्त्र हच्चाक भरमा हुँदैन क्या यो साइन्स हो विज्ञान हो भनिरहेको छु म विज्ञानले के भन्छ तेरो बाबु जन्मेको यो महिना त बाजु जन्मिस यो महिना तेरो पिताजी जन्मेको साल महिना कति फरक छ त अस्ति भर्खर जन्मेको करिलो छ अनि फरक परेन भन्छ क्या शास्त्रले त्यसो भएको हुँदा तपाईँहरूले एकदम बुझ्न जरुरी छ एउटा व्यक्तिको सामान्य सम्बन्धहरू सबैकोबाट आउँछ नि त किनभने एउटै चिनामा बुवाको भाव हुन्छ आमाको भाव हुन्छ पत्नीको भाव हुन्छ छोराछोरीको भाव हुन्छ दाजुभाइको भाव हुन्छ ससुरालीको भाव हुन्छ मामाले कुटुम्ब सबैको भाव हुन्छ तर त्यो मामला सम्बन्धीको जानकारी लिने हो क्या मामल्लको चाहिँ भाग्य आउँदैन त्यहाँ होइन सप्तम स्थानबाट पति पत्नी हेरिन्छ भन्छ होइन सप्तम घरको मालिक अथवा सप्तम घरमा दृष्टि कस्तो परेको छ त्यहाँ अन्तको विवाह हुन्छ सजिलो सजिलो ज्योतिष शास्त्र कसिएर पाँच छ वर्ष पढ्नुहोस् कसिएर फेरि लखर लुखर पाडो हुँदैन कसिएर पाँच छ वर्ष पढ्नुहोस् फेरि तपाईँलाई सबै कुरा सजिलो लाग्छ सातौं घरको मालिक कस्तो अवस्थामा छ निच छ कि शत्रु गृही छ कि शत्रु दृष्टि छ कि मालिक त फेरि सातौं घरमा कतै देखेको छ त्यो पनि हेर्नु पर्यो फेरि अलिकति झ्याउँछ झ्याउँछ क्या फेरि कता कता दिमाग लाउनुपर्छ फेरि होइन तर सजिलो छ ज्योतिष शास्त्र भनेको सबैलाई मिल्छ भनेको अनुसारले काम गर्नुभयो भने सबै सफल पनि हुनुहुन्छ त्यसो भएको हुँदा यो तपाईँहरूले झुठो बारनीको निमा दसैँको टिका बहिष्कार नगरौँ होला देवी भगवतीको आशीर्वाद र प्रसाद टिको मात्रै बार्ने घरमा बत्ती बाल्न बार्ने मासु खान पनि हुने घर बनाउन पनि हुने सब संसारै गर्न हुने मैथुन आदि कर्म गर्न पनि हुने झुठो बार्ने मान्छेले मैथुन आदि धर्ममा रहनु हुँदैन हो आमा बित्नु भएको छ बाबा बित्नु भएको छ सेतो वस्त्र लाउनु भएको छ अथवा लाउनु भएको छैन एक वर्ष बार्छु भन्ने कल्पना गर्नु भएको छ भने पत्नीसँग टाढा पतिसँग टाढा एकचोटि पनि झुकेर सहवास भयो भने तपाईँको त्यो पुरै एक वर्षको फल नाश हुन्छ शास्त्रमा त्यही लेख्छ त्यो बार्नीको अर्थ सेतो वस्त्र लगाएर पतिसँग रमण गरेर पतिसँग रमण गरेर झुठो बारेको अर्थ लाग्दैन सज्जनहरू म अलिक छुच्चो छु अरूभन्दा म प्रष्ट बोलिदिन्छु तपाईँहरूलाई मनमा कति छिच्चो बोलेको होला भन्ने लाग्न सक्छ त्यो तपाईँको भावना हो मैले तपाईँले बुझ्नुहोस् भन्ने हिसाबमा प्रष्ट पारेर मात्रै खोजेको दसैँमा मासु खान हुने तर टिकाको दिन टिका लाउनु नहुने यो संस्कारलाई हामीले तोड्नुपर्छ दसैँमा टिकाको टिकारी खर्च जोगाउनलाई गरिएको अभियान अबदेखि टिकामा आशीर्वाद दिने हो पैसा दिने होइन बरु तपाईँले आशीर्वाद चाहिँ छोड्न हुँदैन है कार्यक्रम ज्योतिष तर्फमा यिनै जानकारी दिए अझ धेरै व्यक्तिहरूसँग फोनमा कुराकानी गर्नु छ अहिलेका लागि छोटो विश्राम
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष तर्फ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नसुझाउनुहोला।
4: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
5: त्यसो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
5: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97 658 98 142 73 6001।
5: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुन्छ।
6: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
7: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
6: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
7: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ संस्कार र संस्कृतिको संवाहक सनातन रेडियो नेटवर्कमा कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका विशेष जानकारीहरू दिने प्रयासमा लागिरहेको छु। 9853597658 र 9812673601 सिधा तपाई र मेरो कुराकानी रहनेछ। अनि तपाईसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान दिने एउटा प्रयासमा हामी लागिरहेका छौं। 9853597658 र 9812673601 सीधा हामी प्रत्यक्ष रूपमा हामी जानकारी दिने एउटा प्रयास गरिरहेका छौं। यतिखेर कोही जिज्ञासु हुनुहुन्छ, म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। को हुनुहुन्छ अनि कहाँदेखि हुनुहुन्छ? राधे राधे हजुर, जय श्री कृष्ण। राधे राधे हजुर,
1: राधे राधे नारायण गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ? को हो त, नाम पनि भनिदिनु पर्यो नि। शारदाजी आरामै हुनुहुन्छ?
1: एकदम गुरु आराम।
0: अनि कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ शारदाजीले? त्यहाँ
1: रेडियो खोटाङ गुरु।
0: कसको बारेमा हेर्नुहुन्छ आज?
1: आज मेरो नातिनको बारेमा सोध्नु, गुरुलाई दुःख दिउँ भनेर।
0: नातिनी कि नाति?
1: नातिनी।
0: नातिनी है, छोरीको छोरी होला फेरि?
1: छोराको छोरी।
0: ए छोराको छोरी। ल, घरमा लक्ष्मी आगमन भयो यसो? कति सालमा भयो आगमन?
1: यही अस्ति साउन 11 गते, सोमबार बेलुका 7:54
0: मा। पहिले पहिले साल भन्नु पर्यो नि हजुर, त्यसै कि कहाँ पाइन्छ त नि।
2: 2083 साल 11 गते सोमबार बेलुकीको 7:57 पैदा भएकी छिन्।
0: बा राधे राधे।
2: बा राधे राधे गुरु।
0: अनि कहाँ भयो तपाईँको नातिनीको जन्म चाहिँ?
2: दिप्रुङ चुइचुमा दाना गाउँ वाला मन्दुई ओखरे हस्पिटल।
0: भनेको खोटाङ जिल्लै पर्यो होइन?
2: हजुर खोटाङ जिल्ला।
0: राशिको नाम त धन कुमारी आएछ, राम्रो नाम आयो।
2: हजुर हजुर।
0: अनि धनकुमारी नाम आयो, अनि चतुर्दशी तिथिमा जन्म छ पनि शुक्ल पक्षको राम्रै हो। लग्नमा राहु अलि कोरेकोरे खालको हुन्छन्, नभए अलिअलि लग्नमा राहु भएको मान्छेलाई कहिले काहीँ छालाहरूमा समस्या आउने हुन्छ। अहिले बल्ल सानै छिन्, अब अरू केही हेर्नु परेन होइन? ठिक छ ठिक छ। अब यो नारायण गर्ने कहिले हो त? हो नारायण गरिसकेपछि चिन्ह टिप्पणीहरू बनाउनु, अझ धेरै हेराउनु, तर त्यस्तो धेरै हेराउनु पर्ने जरुरी पनि छैन। सामान्य राशिको नाम चाहिँ धनकुमारी नाम राख्नु होला, धनुराशि हुन्छ, लग्न चाहिँ कुम्भ लग्न आउँछ लेखेर राख्नु होला, पछि चिन्ह बनाउँदा सजिलो हुन्छ है।
2: हुन्छ गुरु।
0: राधे राधे। नामहरू मात्रै जुराउनुको लागि त दिउँसो मलाई मेसेज गरे त भइहाल्छ नि। छैन छैन, केही छैन, राम्रो छ है त। राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ। एउटा कुरो जानकारी गराउँ, तपाईँले छोराछोरी पाइसकेपछि कम्तीमा पनि नामाकरण, नामको पूजा नगरिकन त्योभन्दा बढी काम संकरण नगर्नको लागि अनुरोध गर्छु। नरानमा नामको पूजा हुन्छ होइन? तपाईँले नारायणको दिन पिपलको पातमा नाम लेखेर ओम स्वस्ति श्री लेखेर विधि छ नि होइन, श्री मंगलमूर्तय लेखेर, अब गुरुहरूलाई थाहा हुन्छ नि सबैलाई, खै थाहा छ कि छैन, अब तपाईँको तिर गर्नु चाहिँ गर्नुहुन्न, गर्नुपर्ने चाहिँ नामको पूजा गर्ने विधान छ हजुर होइन, अनि सन्डको हवनहरू गर्ने विधि छ हजुर है। मेरो छोराछोरीलाई दैत्य शिक्षा नआओस् भनेर चाहिँ हवन गर्नुपर्छ त्यहाँ, मेरो छोराछोरी धार्मिक बनुन् भन्नुपर्छ, सूर्य दर्शन गराउनुपर्छ। अब यसको अर्थ के हो भने नामाकरण भन्दा पहिले छोरीलाई घाममा ल्याउनु हुँदैन भन्ने अर्थ पनि हुन सक्छ है यसको। त्यही भएर त त्यहाँ त्यो दिन सूर्यलाई दर्शन गराउनु भन्छन् त नि, तर आजभोलि त छतमा लगाएर तेल लाउने चलन छ, आकारमा ल्याएर तेल लाउने चलन छ होइन। पहिले पहिले अलिकति जाडो बढी भएर होला त्यस्तो गरेको होइन। कोही हुनुहुन्छ आज? स्वागत गरिहाल्छु फेरि। राधे श्याम भगवान।
3: हजुर गुरु। राधे राधे।
0: कहाँदेखि बोल्नुभयो देउता? नेपाले डाँडा भोजपुर जिल्ला हो? भोजपुर जिल्ला हो?
1: हजुर, भोजपुर नेपाल डाँडा।
0: अनि कुन रेडियोमा कार्यक्रम सुनिन्छ त्यहाँ?
1: रेडियो शङ्ख सभा
0: है।
1: हजुर,
0: अनि अहिले कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
1: मेरो छोराको बारेमा।
0: उसले भन्नु त, साल महिना गते समय
1: 2062 साल
0: असार महिनाको 23 गते
1: हजुर।
0: कति बजे?
1: बिहिबार बेलुका 4:50 जाँदा।
0: बेलुकाको 4:50 भनेको साँझ हो?
1: हजुर, साँझ।
0: कुन जिल्लामा भयो तपाईँको छोराको जन्म?
1: सुनसरी, धरान सुनसरी,
0: भोपा क्याम।
1: हजुर,
0: यो चिनाले के भन्छ भने राशिको नाम हिरामणी नाम आउँछ, कर्कट राशि हुन्छ। के राशि हेर्ने गर्नु भएको छ अहिलेसम्म?
1: कर्कटै हेर्ने गरेको छ।
0: नाम चाहिँ के राख्नुभयो त गुरुबारले त्यहाँ?
1: हरिबहादुर राखेको छ।
0: हरिबहादुर हुन्न, हिरा कुमार हिराबहादुर नाम आउँछ है। हिरामणी नाम राख्नु सबैभन्दा राम्रो। बुझ्नुभयो कि भएन? दुईटा नाम भन्न पाइन्छ त, राशिको नाम त एउटा हुन्छ नि, जे पनि भन्न पाइयो त। चिना पनि हरि छ भने चिना काम छैन त चिना। अनि हिरामणी नाम आउँछ, कर्कट राशि हुन्छ। यतिखेर शनि भन्ने ग्रह चलिरहेको छ, अझै 1 वर्ष 4 महिना बाँकी छ है। अब यो ग्रहमा अलिकति दोष परेको छ, अङ्गारै दुख पनि छ, बिचमा पढाइ छोड्यो छोराले हो? तपाईँ घरमा छोरालाई काल सर्पयोग पनि पर्या रहेछ। अर्को कुरा के पर्या रहेछ भने तपाईँको घर परिवारमा अकालमा कोही मान्छे मृत्यु भएको छ अरे। तपाईँको जेठाजु देवर ठुलाबाहरू कोही कोही अनि सत्ता लाउने तयारी गर्नु भएको छैन?
1: छैन गुरु, त्यस्तो अब तयारी बिस्तारी हुन्छ होला, यतिखेर त तयारी छैन।
0: अलिकति तपाईँको घरमा पितृको दोष परेको छ, पढाइमा कमजोरी छ बच्चाको होइन, यो काल सर्पयोग परेको छ। यो छोरा जब 3 वर्ष हुनुभयो, तपाईँ र तपाईँको श्रीमानको मजाले झगडा परेको बेला है, याद छ कि याद छैन? होइन, यस्तो हुन्छ, घर झगडा सबैको हुन्छ सामान्य, त्यसलाई सल्लाह भन्छु मैले। तर तपाईँको यो छोरा 2 वर्ष कटिसकेपछि धेरै ठुलो समस्या आयो नि घरमा। अब यसको लागि काल सर्पयोगको शान्ति गर्नुपर्छ, गुरु चण्डालीको शान्ति गर्नुपर्छ, अङ्गारकको शान्ति गर्नुपर्छ, तपाईँले सकिन्छ घरमा सप्ता लाउनुपर्छ, यो काल सर्पयोगको लागि ग्रहको रत्नहरू धारण गर्नुपर्छ, ग्रहको कवचहरू धारण गर्नुपर्छ, अनि बल्ल राम्रो हुन्छ है। अब कवच र औँठीको लागि हामीसँग दिउँसो सल्लाह गर्नु, अनि काल सर्पयोगको शान्ति चाहिँ अब आउने 1 गते भदौको 1 गते नागपञ्चमीको दिन खोलाको तिरमा अथवा शिवजीको मन्दिरमा गएर सुनको सर्प बनाएर विधिवत रूपमा शान्ति गरेर खोलामा चाहिँ तपाईँले पूरा रूपमा विधि पुर्याउनु भयो भने धेरै कुरामा राम्रो हुन्छ है। त पण्डितहरू चाहिन्छ, 8-10 जना ब्राह्मणहरू राखेर गर्नुहोला। बिहिबार र मंगलबार घरमा लसुन प्याज माछा मासु खुवाउनु हुँदैन, कसैले पनि खान हुँदैन। बिहिबार र मंगलबार तपाईँ घरमा बार्ने अनि शान्ति गर्ने, कवचहरू लाउनुपर्छ, घाँटीमा एउटा बुटी हुन्छ नि, तपाईँले के भन्नुहुन्छ, बुटी लाउनुपर्छ, हात कमलामा औँठी लाउनुपर्छ, राहु र केतुको गोमेद र लसुन्ने भन्ने, त्यो लगाइसकेपछि धेरै कुरामा सुधार हुन्छ, त्यसपछि शान्तिहरू गराउनु। यो कवचहरूको लागि चाहिँ दिउँसो सम्पर्क यही नम्बरमा गर्नुहोला है त। चार अङ्क राम्रो हुन्छ, रातो सेतो रङ राम्रो, पूर्व दक्षिण राम्रो हुन्छ, भाग्यमानी हो तर ग्रहले साथ दिएन, बेलैमा शनि लागेछ, अब विशेष गरी शान्ति नगरे उन्नति हुन गाह्रो छ है त। राधे राधे। कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा हामी छौ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीका भूत भविष्य र वर्तमान सम्बन्धीको धेरै भन्दा धेरै हामी तपाईँलाई जानकारी दिने एउटा प्रयास गरिरहेका छौं। भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने हामी तपाईँलाई जानकारी हामी दिने एउटा प्रयासमा लागिरहेका छौं। हामी 98453 97 658 र 98142 73 601 मा सिधा सम्पर्क गर्छौ। फोन बिल्कुलै खाली छ, नम्बरमा फोन गर्नुहोला, फोन लागिरहेको छ, फोन आएको छैन आज। अब तपाईँहरू फोन लाग्दैन भनेर मात्रै बसिदिनुहुन्छ, त्यो सबैभन्दा ठूलो समस्या त हो। हामी प्रत्यक्ष रूपमा तपाईँलाई धर्म संस्कार संस्कृतिको बारेमा हामी जानकारी दिइरहेका छौं र हामी तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार र संस्कृति सम्बन्धीका धेरैभन्दा धेरै कुराहरूको हामी तपाईँलाई जानकारी दिँदै आइरहेका छौं। यतिखेर नेपालभरमा कार्यक्रम एकै साथमा तपाईँ सुन्दै हुनुहुन्छ र हामीसँग प्रत्यक्ष रूपमा कुराकानी गर्न चाहनुहुन्छ भने दिनैभरि यिनै नम्बरहरू खुल्ला गरेका छौं, तपाईँले हामीलाई फोन गर्न सक्नुहुन्छ। आज हामीले तपाईँलाई विशाखा नक्षत्रको बारेमा, अनुराधा नक्षत्रको बारेमा लगायत विभिन्न नक्षत्रको बारेमा हामीले तपाईँलाई जानकारी गराउँदै आइरहेका छौं। हामीले आज पनि फेसबुकमा नयाँ कुराहरू अपडेट गरेका छौं। तपाईँको नक्षत्र त पर परेन, तपाईँको नाम त पर परेन, एकचोटि त्यहाँ गएर हेरेर तुरन्तै कमेन्ट गर्नुहोला, अथवा पर्यो भने अरूलाई थाहा दिन मन छैन भने खुसुक्क मेसेन्जरमा म्यासेज गर्नुहोला, गुरु मेरो त पर्यो त के गर्ने होला भन्नु पर्यो, त्यसको समस्याको समाधान पनि छ है। बुझ्नुभयो कि भएन? हामी धेरैभन्दा धेरै भूत भविष्य र वर्तमान सम्बन्धीको जानकारी हामी तपाईँलाई दिने एउटा प्रयास गरिरहेका छौं। 98453 97 658 र 98142 73 601 मा सिधा तपाईँ र मेरो सम्पर्कमा रहने हामी नम्बर दिइरहेका छौं। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर।
3: हजुर राधे राधे।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर?
3: म अहिले प्युठानदेखि बोल्दैछु, आसाराम सर।
0: आसारामजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ यतिखेर?
3: अहिले रेडियो शिवराजदेखि सुन्दैछु।
0: हजुर
3: रेडियो शिवराजदेखि सुन्दैछु।
0: रेडियो शिवराजबाट?
3: हजुर सुन्नु त।
0: शिवराजमा कार्यक्रम दैनिक रूपमा सुनिन्छ?
3: हजुर हजुर दैनिक रूपमा सुन्दै आइरहेको छु।
0: हो आज कार्यक्रममा आउनु भएको छ, कसको बारेमा हेर्न चाहनुहुन्छ तपाईँ?
3: मेरो कान्छो छोराको बारेमा भन्न चाहन्छु।
0: साल महिना गते समय भनिदिनु त।
3: हजुर 2074 साल 5 महिना 5 गते।
0: तपाईँले फोन राखेर फेरि फोन गर्नुहोला, अहिले छुट्टी यहाँ राधे श्याम, कपीमा लेखेर फोन गर्नुहोला। हामी हरेक दिन तपाईँहरूलाई जानकारी दिने प्रयासमा छौ, हामी तपाईँसँग भएका विभिन्न जानकारीहरू दिइरहेका छौ। यतिखेर कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ? राधे राधे हजुर।
4: गुरु राधे राधे।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर?
4: हजुर म बझाङदेखि नवराज जप्री।
0: नवराजी पछाडिपट्टिको भोलमको अलिकति सानो गर्नु पर्यो भन्दै थिए, फोन डिस्कनेक्ट भइसकेछ, माफ गर्नुहोला। हाम्रा धेरै कुराहरू नियमहरू छन्, नियममा रहेर फोन गर्नुहोला। तपाईँलाई नियममा रहन मन लाग्दैन भने फोन नगर्नुहोला, बरु फोन नआएकै जाति, आवाज ठुलो पारेर पछाडिबाट रेडियो घन्काएर त्यही नजिकै गरेर नबोल्नुहोला। अनि साल महिना गते समयहरू भन्दाखेरि महिनाको नामहरू भन्नुहोला, अनि कपीमा लेखेर भन्नुभयो भने अझ छिट्टो हुनेछ, म यो कुराको जानकारी गराउँछु। कोही जिज्ञासु फेरि पनि हुनुहुन्छ? राधे श्याम हजुर।
5: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ?
5: हजुरको
0: शुभ नाम?
5: खुसी आले मगर।
0: खुसी आले मगर कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ त्यतिखेर खुसीजी? शङ्कर सभाबाट सुन्दै हुनुहुन्छ, कसको बारेमा हेर्न चाहनुहुन्छ अहिले त्यतिखेर?
5: आफ्नै बारेमा गुरु।
0: आफ्नो साल महिना गते समय भनिदिनु त। जेठ महिनाको 3 गते भन्नुभयो?
5: हजुर।
0: कति बजे?
5: बेलुकी 5 बजे गुरु। ठ्याक्कै
0: 5 बजे भनेको साँझको होइन?
5: हजुर।
0: कुन जिल्लामा जन्मिनु भयो?
5: इलाम जिल्लामा गुरु।
0: इलाम जिल्लामा जन्मिनु भयो। कतिको कार्यक्रम सुनि गर्नु भएको छ?
5: सुनिरहन्छु।
0: तपाईँको लागि राशिको नाम सीता देवी हो।
5: हजुर।
0: जिन्दगीमा धेरै ठक्कर खानु भएको छ होइन? धेरै नि क्या, काल सर्पय परेको छ। काल सर्पय पनि कस्तो छ भने पुरै मंगललाई राहुको दृष्टि परेको छ, न भाइहरूसँग कुरा मिल्छ, न प्रेमसँग कुरा मिल्छ, न भोलि बिहा गरेपछि कुरा मिल्छ, न आमाबाउसँग कुरा मिल्छ, भोलिको दिनमा अझ धेरै समस्या आउँदैछ। सबैभन्दा तपाईँ एक्लो हो, तपाईँ एक्लो मान्छे हो, मैले भन्न खोजेको एक्लो भनेर फेरि दाइभाइ छैन भन्न खोजे होइन, तपाईँ कोहीसँग कुरो मिल्दैन है। तपाईँले काल सर्पयोगको शान्ति गर्नु, अङ्गारकको शान्ति गर्नु, फेरि धर्म कर्ममा फिटिक्कै विश्वास लाग्दो रहेछ होइन। आज फोन त गर्नुभयो तर धर्म कर्ममा ठ्याक्कै विश्वास लाग्दैन होइन, भनौँ न अनि भएको कुरो भनौँ न, मलाई लाग्दैन भने नि पाइयो, लाग्छ भने नि पाइयो, ठ्याक्कै विश्वास लाग्दैन, यसो हेरौँ न के रहेछ भन्ने भयो होइन। तपाईँलाई शनि पनि छ, संकटा पनि छ, काल सर्पयोगको दोषहरू परेको छ, धेरै कुरामा बिग्रिन्छन्, भोलि वैवाहिक जीवन पनि समस्या पर्छ, विशेष ध्यान दिनु है त। अरू के छ अहिले त शनि संकटाको योग छ, कामहरू बिग्रिन सक्छ, ग्रह शान्तिहरू गरेर अगाडि बढ्नु होला। 25 वर्ष कटिसकेपछि झनै धेरै कुरामा समस्या है, बरु पहिले ठिक थियो है त, अहिले छुट्टिन्छु। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौं र तपाईसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृतिको बारेमा हामी तपाईँलाई जानकारी दिइरहेका छौं। आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू गर्ने हाम्रो प्रयास जारी रहनेछ। नेपालभरमा कार्यक्रम एकै साथमा सुनिरहनु भएको छ। हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्नलाई पनि हामी तपाईँसँग जोडिन्छौ। 98453 97658 र 98142373601 सिधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। फेसबुकमा तपाईँले हामीलाई एकचोटि लक्ष्मण सुवेदी 333 सर्च गर्नुभयो भने आज हामीले तपाईँलाई नयाँ कुराहरू हालिदिएका छौं, त्यो तपाईँको नाम राशिमा पर्छ पर्दैन एकदम ध्यान दिएर हेर्नुहोला है, किनभने तपाईँले चाहिँ त्यो ध्यान दिएर हेर्नुभयो भने त्यहाँ तपाईँको नामहरू पर्न सक्छ है। तपाईँलाई एकदम धेरै कुरामा ध्यान दिनुहोला, हामीले धेरैचोटि तपाईँलाई भनिरहेको छौँ आफ्नो र आफन्तहरूको बारेमा विशेष चर्चा र परिचर्चाहरूको लागि हामी तपाईँसँग जोडिन्छौ र तपाईँसँग भएका विभिन्न भूत भविष्य र वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान पनि गर्ने प्रयासमा हामी लागिरहेका छौं। लामो समयदेखि ज्योतिषको क्षेत्रमा, धर्मको क्षेत्रमा र संस्कार र संस्कृतिको क्षेत्रमा तपाईँलाई हामीले कटिबद्ध भएर जानकारी दिइरहेका छौं। भोलि बिहान 8 बजे तपाईँ र मेरो भेट पुनः रेडीको ध्वनि तरंगबाट रहनेछ। आजको लागि भने आज्ञा दिनुहोस्, तपाईँको दिन आनन्दमय रहोस्, मंगलमय रहोस्, भगवत कृपामय रहोस्। जय जय श्री राधे, जय जय श्री राम।

0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन त सधैँ बाँझै। खुशीको खबर,
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठ्यघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठ्यघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्यप्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरीगाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
4: रेडियो टाइगर स्टुडियो टाइम।

घटनास्थल पुगेका गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओम प्रकाश मेहता र जय प्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रूपियाँका दरले राहत उपलब्ध गराइने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाही अघि बढ़ाउने, मृतकका परिवारका एक एकजना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति भएको छ। घटनामा ज्यान गुमाएकाका परिवार तथा गृह मन्त्रालय बीच गैराती सहमति भएको हो। विभिन्न राजनीतिक दल एवं सामाजिक संस्थाहरूले सुनसरी सिराहा लगायतका ठाउँमा उत्पन्न तनावप्रति चिन्ता व्यक्त गर्दै आपसी सद्भाव कायम गर्न अपील गरेका छन्। छुट्टा छुट्टै वक्तव्य मार्फत उनीहरूले शान्ति र सद्भावको लागि अपील गरेका हुन्। हिजो राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले घटनाको निष्पक्ष छानबिन हुने प्रतिबद्धता जनाउँदै यस्तो संवेदनशील घड़ीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढ़ाउने अभिव्यक्तिको प्रचार प्रसार नगर्न अनुरोध गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतले पनि भिडियो सन्देश जारी गर्दै यो बेला अफवाह, उत्तेजना र प्रतिशोध नभई संयमता चाहिएकोमा जोड़ दिनुभएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वक्तव्य निकालेर कुनै पनि प्रकारको भ्रामक प्रचारको पछि नलागी संयमित हुन, सामाजिक सद्भाव र एकता कायम राख्नका लागि सक्रिय हुन अनुरोध गर्नुभएको छ। मधेस केन्द्रित दलहरूले संयुक्त वक्तव्य निकालेर सबै नागरिकलाई संयम र धैर्य बन्न आग्रह गरेका छन्। महन्त ठाकुर, राजेन्द्र महतो, सीके राउत, समीम अन्सारी र राम कुमार शर्माले संयुक्त वक्तव्य मार्फत शान्ति र सद्भावको कामना गर्नुभएको छ। जसपा नेपालका प्रवक्ता मनिष सुमनले पनि वक्तव्य निकालेर सद्भावको अपील गर्नुभएको छ। राष्ट्रपति, पूर्व राष्ट्रपति र पूर्व राजाले पनि शान्ति र सद्भावको लागि अपील गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले सदियौंदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप र भातृत्व नै नेपालको पहिचान र परम्परा भएको उल्लेख गर्दै शान्ति, अमन चयन र सुव्यवस्था कायम गरी राष्ट्रिय एकतालाई मजबूत बनाउन आग्रह गर्नुभयो। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पनि सबैलाई उच्च संयमता अपनाउन, कुनै पनि प्रकारका अफवाह, घृणात्मक अभिव्यक्ति तथा सामाजिक सद्भाव खलबलाउने गतिविधिबाट टाढा रहन अपील गर्नुभएको छ। पूर्व राजा ज्ञानेन्द्र शाहले पनि आपसी सद्भाव कायम राख्न अपील गर्नुभयो। सरकारको नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अस्ति मंगलबार नै वक्तव्य निकालेर आपसी सद्भाव र सामाजिक सद्भाव जोगाउन अपील गर्नुभएको थियो। नेपाली कम्युनिष्ट पार्टीले पनि अस्ति मंगलबार नै वक्तव्य मार्फत सामाजिक सद्भाव र एकता कायम राख्न अपील गरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन, कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले पनि आपसी सद्भावको लागि अपील गरेका छन्। कोशी र मधेस प्रदेश सरकार तथा विभिन्न जिल्ला र पालिकाको तर्फबाट पनि सामाजिक सद्भावको लागि अपील गरिएको छ। विभिन्न पेशागत क्षेत्र, नागरिक संगठन, धार्मिक र जातीय संस्थाहरूले पनि सद्भावको अपील गरेका छन्। उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्सले वक्तव्य निकालेर सामाजिक सद्भावको लागि अपील गरेका छन्। यसैगरी नेपाल बार एसोसिएशनले सबै पक्षहरूलाई संयमित भई आपसी सद्भाव र सहिष्णुताका लागि सहज वातावरण बनाउन अनुरोध गरेको छ। यसैगरी शान्ति र सद्भावको लागि जिल्ला जिल्लामा सर्वपक्षीय पहल भएको छ। काठमाडौँ, विराटनगर लगायतका ठाउँमा आज सद्भाव र्याली निकाल्ने तयारी भएको छ। उत्तरी पाकिस्तानको ब्रोड पीकमा हिम पहिरोमा प्रख्यात पर्वतारोही निर्मल पूर्जा नेतृत्वको 10 सदस्य अन्तर्राष्ट्रिय आरोहण टोली सम्पर्कविहीन भएको छ। पाकिस्तान अल्पाइन क्लबका उपाध्यक्ष करार हैदरीले गैराती निकाल्नु भएको विज्ञप्ति अनुसार निर्मल पूर्जाको नेतृत्वमा रहेको आरोहण टोली हिम पहिरोमा परेसँगै सम्पर्क विच्छेद भएको छ। टोलीमा निर्मल पूर्जासहित 5 जना नेपाली, 1 पाकिस्तानी, 1 ओमानी, 1 अमेरिकी, 1 चिनिया तथा अर्का 1 आरोहीको राष्ट्रियता नखुलेको एसोसिएट प्रेसले जनाएको छ।
पाकिस्तान अल्पाइन क्लबका अध्यक्ष मेजर जनरल इरफान अर्शद तथा क्लबका वरिष्ठ पदाधिकारीहरूले तत्काल खोज तथा उद्धार

अभियान सञ्चालनका लागि सरकारी अधिकारीहरूसँग समन्वय गरिरहेको जनाएका छन्। आज पनि देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भेगका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमाली र पहाड़ी भेगका केही ठाउँ र तराईका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। ठूलो पानी पर्ने ठाउँमा गेग्रान, बहाव, बाढ़ी, पहिरो तथा भूक्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। काठमाडौँको त्रिपुरेश्वरमा रहेको राहदानी विभागमा राहदानी बनाउने सेवाग्राहीको भीड़ लागेको छ। ईपीएस अन्तर्गत दक्षिण कोरियामा रोजगारीका लागि आवेदन दिनेहरूको संख्या बढ़ेसँगै सेवाग्राहीको चाप बढ़ेको विभागले जनाएको छ। केही दिनदेखि राहदानी लिनका लागि लामबद्ध हुनेहरूको संख्या बढ़ेको छ। सेवाग्राहीको बढ़दो चापलाई मध्यनजर गर्दै विभागले आउँदो सोमबारसम्म राहदानी आवेदन फारम खुल्ला गर्ने निर्णय गरेको छ। यस प्रक्रियालाई सहज बनाउन विभागले सार्वजनिक बिदाका दिनहरू शनिबार र आइतबार समेत कार्यालय खुल्ला राखी सेवा प्रवाह गर्ने जानकारी दिएको छ। घर घरमा राहदानी पुर्याउने नारासहित अघि बढ़ेको सरकारले राहदानी विभागमा पुगेकालाई समयमै राहदानी दिन नसकेको भन्दै सरकारको आलोचना

0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
1: नदी तलाउ वा पोखरीबाट टाढा बसौं।
0: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज साउन 15 गते नेपाली समाजमा खीर खाएर यो पर्व मनाइँदैछ। वर्षा ऋतुका बेला असार 15 गते दही चिउरा र साउन 15मा खीर खाने चलन प्राचीन कालदेखिको मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको हो। दूधमा गरम मसला लगायतका चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ। साउनमा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ। हरियाली बढ़ी हुने भएकाले घाँस बढ़ी पाइन्छ। राम्रो धेरै घाँस पाइने बेलामा गाई भैंसीले पनि धेरै दूध दिन्छन्। दूध धेरै दिएपछि इष्टमित्र चेलीबेटीलाई घरमा बोलाएर खीर खुवाउने चलन चलेको विश्वास गरिन्छ। नेपाली समाजमा असार 15 गते दही चिउरा र साउन 15 गते खीर, भदौ 15 गते पोलेको मकै, पुष 15 गते घिउ खट्टे, माघ 15 गते मालपुवा लगायत खानेकुरा बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने मौलिक चलन रहिआएको छ। सरकारले अहिलेसम्म असुल गरिएको शिक्षा र स्वास्थ्य समता शुल्क 15 दिनभित्र सेवाग्राहीलाई फिर्ता गर्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले यही साउन 15 गते शिक्षा र स्वास्थ्य समता शुल्क खारेज गर्ने घोषणा गर्नुभएको थियो। त्यस लगत्तै साउन 6 गते बसेको मन्त्री परिषद बैठकले शुल्क खारेज गर्ने निर्णय गरेको थियो। अर्थ मन्त्रालयका अनुसार अहिलेसम्म शिक्षा र स्वास्थ्य समता शुल्क असुल गर्ने व्यक्ति वा निकायले असुल गरेको रकम 15 दिनभित्र सम्बन्धित भुक्तानीकर्तालाई फिर्ता गर्नुपर्नेछ। अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघु वित्त पीड़ित संघर्ष समिति बीच आज फेरि वार्ता हुने भएको छ। हिजो भएको वार्ता सकारात्मक र समाधान उन्मुख रहेको भन्दै दुवै पक्षको भनाइ छ। लघु वित्त पीड़ितहरूले दितो लिलामी तथा कानूनी कार्यवाही रोक्नुपर्ने, लघु वित्त संस्थाको पुनर्संरचना गर्नुपर्ने लगायतका माग राख्दै आएका छन्। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टको कायरोमा मध्यस्थकर्ताहरू र हमास नेतृत्वबीच भएको वार्ताबाट गाजामा हमासलाई चरणबद्ध रूपमा निशस्त्रीकरण गर्ने सहमति भएको दावी गर्नुभएको छ। तर हमासले यसलाई प्रारम्भिक मस्यौदा मात्रै भएको जनाएको छ। ट्रम्पले सामाजिक सञ्जाल मार्फत गाजामा हमाससहित सबै सशस्त्र समूहलाई चरणबद्ध रूपमा पूर्ण निशस्त्रीकरण गर्ने सहमति भएको दावी गर्दै यसले दीर्घकालीन शान्ति र सुरक्षाको आधार तयार गर्ने बताउनु भएको छ। वहाँका अनुसार यसपछि गाजाको शासन नयाँ प्यालेस्टिनी प्रशासनले सम्हाल्नेछ र इजरायलको सुरक्षा पनि सुनिश्चित हुनेछ। अब खेल खबर। नेपालका दुईजना स्केटिङ खेलाड़ीले आउँदो 20 एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने भएको छ। अबको डेढ़ महिनापछि जापानमा हुने 20 एसियन गेम्समा नेपालको 22 खेल विधाका खेलाड़ीले प्रतिस्पर्धा गर्दैछन्। तीमध्ये एक रहेको नेपाली स्केटिङ खेलाड़ीले थाइल्याण्डको बैंककमा तयारी गर्ने भएका छन्। दुईजना पुरूष खेलाड़ी गजेन्द्र बरदेवा र शरद कुमार राईले एक महिनासम्म बैंककमा प्रशिक्षण गर्नेछन्। उनीहरूले थाइल्याण्डको राष्ट्रिय टोलीसँग नै अभ्यास गर्ने नेपाल स्केटिङ एण्ड स्केट बोर्डिङ संघका महासचिव सत्य थापाले जानकारी दिनुभएको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद राखेपमा भएको कार्यक्रमका बीच उनीहरूलाई विदाई गरिएको हो। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। देवानगंज घटनाका मृतकका परिवार र सरकारबीच 7 बुधे सहमति। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गर्ने सरकारको प्रतिबद्धता। आपसी सद्भाव कायम गर्न दल एवं सामाजिक संस्थाहरूको अपील। ठाउँ ठाउँमा सर्वपक्षीय पहल र सद्भाव र्याली। राहदानी विभागका केही दिनदेखि पासपोर्ट बनाउनेको घुइँचो। शनिबार र आइतबार

विधामा पनि राहदानीको काम हुने, हमासलाई निशस्त्रीकरण गराउने सहमति भएको ट्रम्पको दावी, प्रारम्भिक मस्यौदा मात्रै भएको हमासको टिप्पणी, र नेपालका दुई स्केटिङ खेलाड़ीले एसियन गेम्सको तयारी थाइल्याण्डमा गर्ने।

0: सूचना समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर
1: मरेको मान्छेलाई त सबैले दागबत्ती दिन्छन् थाहा छ नि तर तपाईँले त जिउँदै मान्छेलाई दागबत्ती दिँदै हुनुहुन्छ जिउँदै मान्छेलाई दागबत्ती दिँदा जिउँदै मान्छे पनि मरेको लास भएन र धनको मुखमा पनि आगो लगाइदिने मान्छेको मुखमा पनि आगो लगाइदिने तपाईँको धन सम्पत्ति र परिवारको स्वास्थ्य बर्बाद भएन त
2: तपाईँ मात्रै चुरोट श्रुति गाजा पुकार जाँड दारू खाइरहनु भएको छैन तपाईँको कारण तपाईँको सन्तान परिवार समुदायले पनि खान सिकिरहेको छ के तपाईँले आफू र आफ्ना सन्ततिहरूलाई जडिया भएको कुल तथा दुर्व्यसनीमा फसेको श्रुति पुकार सेम्बहार गाजा चुरोट खाइ दीर्घरोगी कमजोर दुखी भएको देख्न चाहनुहुन्छ त
1: यदि आफ्ना सन्तति परिवार स्वस्थ निरोगी आर्थिक रूपमा मजबुत भई कुलत तथा दुर्व्यसनी मुक्त भएको देख्न चाहनुहुन्छ भने आजैदेखि आफ्नो बानीमा सुधार गरौं निरोगी बनौ बचत गरौं आफू र आफ्ना सन्तति र परिवारको स्वास्थ्यमा सुधार गरी सबैलाई स्वच्छ सफा वातावरणको सृजना गरौं
3: ठाकुर बाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश
4: आफ्ना लागि दौरा सुरुवाल कोट अफिसको ड्रेस केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा साडी अनि धोती किन्न जानु पर्ने
5: त्यो सँगै सिरक डसना अनि सिरानी पनि बनाउन छ यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा
6: ल यतिको लागि पनि चिन्ता किन रिगाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि
7: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ सुट पिस कुर्ता सुरुवाल जरिवाल साडी ब्लाउजको कपडा सँगै कन्ना सिरक दसना सिरानी पनि सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर बिन्तीराम राज फन रुक्मिणी वस्त्रालय भुरीगाउँ बजार बर्दिया देवीराम चौकदेखि त्रिभुवन स्कुल जाने बाटो सम्पर्क मोबाइल नम्बर 9861806393
8: उन्नत जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मलखाप ल्याउनु पर्यो
9: पछि नेपालगञ्ज गुलेरातिर गएको बेला ल्याउला नि
8: कहाँ त्यसो भन्नुभएको हजुर हाम्रै भुरीगाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि
10: हजुर तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्
11: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर खडकलाल पन्थी सिर्जना एग्रोभेट सेन्टर भुरीगाउँ बजार मेन चोक बर्दिया सम्पर्क मोबाइल नम्बर 9869420111
0: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछ नि त।
1: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त।
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका एक कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया।
3: प्रोपराइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482979774।
4: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन छ सधैँ बाजै।

0: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी छौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
1: विजय सुनचाँदी पसलमा नै किन नि?
0: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया, सम्पर्क नम्बर 9843638558। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
2: रेडियो ठाउँ ठाउँ के आवाज, रेडियो टाइगर 9 बुढा।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ, भाग छैन।
1: रेडियो टाइगर स्टुडियो टाइम, अहिले बिहानको 10 बजेको छ। के तपाईँलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
2: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
3: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
1: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
3: आयुर्वेदी उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ।

0: पाउने नै हो। त्यो सँगै बुवाको लागि दौरा सरवाल, तिम्रो लागि कुर्ता सरवाल, सँगै भाइ र छोराछोरीका लागि क्याम्पस र स्कुलको ड्रेस पनि त्यहीबाट सिलाउने हो।
1: ओहो बिनाजु, यति राम्रो कोट प्यान्ट लाउनु भएको छ त, कहाँबाट सिलाएर ल्याउनु भयो?
0: यो कोट प्यान्ट त हाम्रै भरिगाउँ बजारमा रहेको बम्बई टेलर्समा सिलाएको हो नि।
2: हाम्रो यहाँ खान कपडा, स्कुल ड्रेस, कोट प्यान्ट, सलवार, ब्लाउज लगायत विभिन्न किसिमका ब्रान्डेड कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
3: बम्बई वस्त्रालय एन्ड फेमस बम्बई टेलर, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484 45875।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथरोग, ढाड दुख्ने, मुर्छा।

0: पर्ने र नशा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
1: अन्कल सेवाहरू,
0: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्नी, अर्थोपेडिक सर्जन तथा नशा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ECG, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिसा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081-533-719, 98-480-22-229 र 98-605-22-229।
2: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।

लाली चढ्यो कमानो तिम्रो डालामा लाली चढ्यो कमानो तिम्रो डालामा लाली चढ्यो कमानो तिम्रो डालामा

0: जातका तरकारीका बिउ बिजन कीटनाशक विषादी र मल खाद ल्याउनु पर्यो।
1: पछि नेपाल गुलेरियातिर गएको बेला ल्याउला नि।
0: कहाँ त्यसो भन्नुभएको हजुर? हाम्रै भुरी गाउँ बजारको उही चिर परिचित सृजना एग्रोभेटमा त सबै उन्नत जातका बिउ बिजन मल कीटनाशक विषादी पाइन्छ नि।
2: हजुर, तपाईँहरू पनि उन्नत जातका तरकारी एवं विभिन्न जातका खाद्य बालीका बिउ बिजन मल खाद कीटनाशक विषादीका साथै कृषि सामग्री सुपथ मूल्यमा किन्नु परेमा हामीलाई सम्झनुहोस्।
3: उन्नत जातका बिउ बिजन कीटनाशक औषधि कुखुराका दाना चल्ला भाँडाहरू रासायनिक मल खाद थोक तथा फुटकरमा सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर फडकलाल पन्थी, सृजना एग्रोभेट सेन्टर, भुरीगाउँ बजार, मेन चोक, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98649211।
4: तपाईको गाउँमा, तपाईको ठाउँमा, तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ बाजै।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला बिहानको 11 बजेको छ।

0: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz।
1: सबैजनालाई नमस्कार छ है।
2: नमस्कार।
1: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त। सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
3: यसका लक्षणहरू के के हुन्?
1: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोर्नी धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
3: म्याडम, यो रोगबाट बच्न के गर्नुपर्छ?
1: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप

0: गर्नु पर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
1: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
0: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
2: समयमै सिकल सेल एनेमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
3: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
4: खुसीको खबर के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर, काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुन्निने सिरोसिस, कलेजोमा पानी जम्ने, कलेजोमा सिस्ट वा ट्युमर, अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस्। पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस्। स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस्। याद राख्नुहोस्, प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श। सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी, बीपी चोक नेपालगंज, नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्य। फोन नम्बर 081-530-105 र 97-053-00-450।
5: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।
6: रेडियो टाइगर स्टुडियो टाइम। अहिले दिउँसोको 3 बजेको छ।
7: Wherever you are, stay connected with the wider world with the BBC World Service. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm.

0: wherever you are.
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग छैन।
2: ये नानी कता हिँड्यो बा, आज भोलि त हात बिहान पनि गतिलो हुन छाड्यो, बिरामी पनि खुबै हुन थाल्यो, गाह्रो पो भयो त बा।
3: ल काका, किन चिन्ता गर्नु भएको, घर सञ्चार स्टोर छ नि।
4: ओ, अब चिन्ता छोड्नुहोस्, तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर संसार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर संसार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासनादार काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप्राइटर राधा रिजाल 98-6-971-777, घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया।
5: निजी पोली क्लिनिकहरू मध्ये केपी पोली क्लिनिक प्राली फुरीगाउँ बर्दियाले बर्दियामै पछिल्लो विश्वसनीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको सम्पूर्णमा जानकारी गराउँदछौ। केपी पोली क्लिनिकका सेवा तथा सुविधाहरू:
6: दैनिक बिरामी जाँच, डिजिटल एक्सरे, भिडियो एक्सरे, प्याथोलोजी ल्याब, भाँचिएको हात खुट्टामा प्लस्टर लगाउने, गुणस्तरीय फार्मेसी, मुटुको ईसीजी, माइनर अपरेशन, सुरक्षित गर्भपतन तथा परिवार नियोजन सेवा लगायत प्रत्येक शनिबार हात जोड्ने तथा नसा, बासरोग एवं मेरुदण्ड रोग विशेषज्ञ डाक्टरद्वारा सेवा प्रदान गरिन्छ। मासिक रूपमा महिला तथा प्रसुति रोगको विशेषज्ञ सेवा, पेट, छाती, कलेजो, मृगौ सम्बन्धी फिजिसियन सेवा, नाक कान घाँटी रोग, छाला तथा यौन रोग, मानसिक तथा नशा रोग सम्बन्धी विशेषज्ञ सेवा समेत प्रदान गरिने जानकारी गराउँदछौ।
5: थप जानकारीका लागि सम्पर्क केपी पोली क्लिनिक प्राली, ठाकुरबाबा नगरपालिका 1, फुरीगाउँ बर्दिया। सम्पर्क फोन नम्बर 0984-40-30-82।
7: होइन अञ्जना, पैसा छन् शान्ति गनेर बसेकी छौ त, कताको तयारी हो?
8: तयारी त तयारी नै हो, यसपालिको दसैँमा टिभीएस कम्पनीको स्कुटी किनौ कि भन्ने तयारी गर्दैछु।
7: अनि टिभीएस कम्पनीको किन नि?
8: टिभीएस कम्पनीको बाइक र स्कुटीमा माइलेज राम्रो दिने, पार्ट पुर्जा सस्तो र जग्गा पनि पाइने भएकाले टिभीएस नै मेरो रोजाई हो।
7: ओहो, टिभीएस को बाइक र स्कुटीमा यत्रो सुविधा रहेछ, त्यसो भए म पनि टिभीएस कम्पनीकै बाइक किन्छु। बरु किन्न पो कता जाने हो?
8: अब कता हुनु नि, हाम्रै भुरीगाउँ रहेको लाखा मोटरसाइकल वर्कसपमा जाने नि। त्यहाँ त दसैँ र तिहारको उपलक्ष्यमा सस्तो अनि सुखद मूल्यमा नेपालगंजकै मूल्यमा टिभीएस कम्पनीको स्कुटी र बाइक समाधान बिक्री भइरहेको छ। यति मात्रै कहाँ हो र, आफ्नै गाउँठाउँमा कमाई खाने ई रिक्सा साथै जुनसुकै कम्पनीका बाइक, स्कुटी र ई रिक्साका पार्ट पुर्जा पाउनुका साथै मर्मत समेत गरिन्छ। तपाईँ पनि छिटो गर्नुहोस् है, यो अफरबाट छुट्नुहोला नि फेरि।
7: ठाकुर बाबा नगरपालिका 1, भुरीगाउँ बर्दिया, प्रोप्राइटर टोप बहादुर थारू। सम्पर्क मोबाइल नम्बर 98-151-72-681 र 98-164-24-650।
1: रेडियो टाइगर 99.2 MHz नामै काफी छ।

0: खुसीको खबर।
1: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4-5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको दोस्रो र अन्तिम शनिबार 2 पटक रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
0: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
2: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
0: साइना मेडिकल हलका सेवाहरू,
3: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको चौथो शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
2: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
1: साथै रगत, सुगर, थाइराइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
2: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
0: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन, छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
1: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टि। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55909 र 98-442-97-517।
4: तपाईँको गाउँमा, तपाईँको ठाउँमा, तपाईँको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: ओहो, हामी बिरामी भएपछि कहाँ जाने त?
1: तपाईँलाई थाहा छैन, नेपालगंजको शीतलनगर 10 त्रिशक्ति मन्दिरको सामुन्ने खुलेको छ नि चौधरी सरकार बक्स पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली।
0: हो र, त्यहाँ सुविधाहरू के रहेछ त?
1: एउटै छाता मुनि विभिन्न सेवाहरू रहेको छ नि, जस्तै डाक्टर संकेत रिसाल फिजिसियन एवं पेट तथा कलेजो रोग विशेषज्ञ, डाक्टर उर्मिला पराजुली रिसाल स्त्री एवं प्रसूति रोग विशेषज्ञ, डाक्टर आरके झा छाला तथा यौन रोग विशेषज्ञ, डाक्टर दिनेश कुमार चौधरी नाक कान घाँटी एवं टाउको रोग विशेषज्ञ, प्रेक्षा सिंह चौधरी एकुपंक्चर पद्धतिबाट ठिक हुने रोगहरू हात खुट्टा नचल्ने, मुख बाङ्गो हुने, बाथ रोग, ढाड दुख्ने, मुर्छा पर्ने र नसा सम्बन्धी सबै रोगहरूको उपचार गरिन्छ।
0: अङ्कल सेवाहरू
1: नवजात तथा बाल रोग विशेषज्ञ, मृगौला तथा मूत्र रोग विशेषज्ञ, हाड जोड्ने अर्थोपेडिक सर्जन तथा नसा रोग विशेषज्ञ। प्याकेजमा हेल्थ जाँच गर्ने सुविधा पनि रहेको छ। प्याथोलोजी, भिडियो एक्सरे, डिजिटल एक्सरे, ईसीजी, कानको सुन्ने शक्ति थाहा पाउनको लागि अडियोग्रामका साथै रगत, दिशा पिसाब, खकार, थाइराइड, बायोप्सी, कल्चरका एवं सबै प्रकारको हार्मोनको जाँच गरिनुको साथै औषधि सुविधा पनि उपलब्ध रहेको छ। सम्पर्क फोन नम्बर 081533719, 98480229 र 98605229।
2: सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो।

0: यो हो रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टूडियो टाइम। यति बेला अपराह्नको 4 बज्यो।
1: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुर बाबा नगरपालिका 1, घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
2: के तपाईँ आफ्ना नानी बाबुहरूलाई परीक्षा पछिको खाली समयमा सदुपयोग गराएर 1, 2 र 3 महिने कम्प्युटर कोर्सहरू सिकाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्। यस क्षेत्रकै सुविधा सम्पन्न सर्वोत्कृष्ट स्थानमा रहेको एआर कम्प्युटर एजुकेशन सेन्टरमा आजै आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: गुणस्तरीय कम्प्युटर शिक्षा आजको आवश्यकता, डिजिटल नेपाल निर्माणमा सबैको सहभागिता भन्ने मूल नाराका साथ विभिन्न कोर्सहरूमा 2083-84 लागि नयाँ भर्ना खोलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपाल सरकारबाट मान्यता प्राप्त कोर्सहरूमा 1 महिने इन्टरनेट कोर्स, 1 महिने प्रोग्रामिङ कोर्स, 3 महिने बेसिक कोर्स, 3 महिने ग्राफिक कोर्स, 1 महिने एकाउन्टिङ कोर्स, 3 महिने हार्डवेयर कोर्स, 3 महिने मोबाइल रिपेयरिङ कोर्स,
1: 6 महिने डिप्लोमा कोर्स, 1 वर्षे प्रोफेसनल डिप्लोमा कोर्स, 1 वर्षे डिप्लोमा कोर्स, 3 महिने कम्प्युटर रिपेयरिङ र अन्य एडभान्स कोर्सहरू।
2: समूहमा आउने विद्यार्थीहरूलाई विशेष छुटको व्यवस्था भएको, एसई दिएका विद्यार्थीहरूलाई 15% छुट, कक्षा 5 र 8 का विद्यार्थीहरूका लागि 10% छुटको व्यवस्था रहेको, कक्षा 5 र 8 का विद्यार्थीहरूलाई भर्ना शुल्क छुट दिइनेछ, साथै एसई दिएका विद्यार्थीहरूलाई भर्ना शुल्क छुट गरिनेछ। दलित, जनजाति, अपाङ्ग, पिछडिएका वर्गहरूका लागि विशेष छुटको व्यवस्था रहेको सहर्ष जानकारी गराउँदछौ। प्रोप्राइटर आशाराम चौधरी। सम्पर्क मोबाइल नम्बर 98-482-66-857 र 98-195-45-522। एआर कम्प्युटर इन्स्टिच्युट, भुरीगाउँ बजार, बर्दिया।
3: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ?
4: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरीगाउँमा रहेको विजय सुन्चादी पसलमा जाने विचार गरेकी छु।
3: विजय सुन्चादी पसलमा नै किन नि?
4: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
3: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाली खरिद बिक्री पनि गरिन्छ।
4: विजय सुनचाली पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ।
3: प्रोपराइटर श्यामलाल सुनार। विजय सुनचाली पसल, ठाकुरबाबा नगरपालिका 1, भुरीगाउँ, बर्दिया। सम्पर्क नम्बर 98-83-68-58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।

0: ए राम लौटन भाई, के गर्दैछौ?
1: नमस्कार सुरेश दाई, यत्तिकै बसेको, आउनुहोस् चिया पिउन। छोरी
2: हजुर,
1: जाऊ त दुई गिलास चिया बनाएर ल्याऊ।
2: हस् बाबा।
0: छोरी त ठुली भइसिन्, कति वर्ष कि पुगिन्?
1: 21 वर्ष कि पुगिन्, अब बिहे गर्ने उमेर पनि भयो। कोही असल केटा छ भने यसको कुरा चलाउनु पर्यो दाई।
0: ए त्यसो हो भने पल्लो गाउँमा विष्णुको छोरा छन् नि, कि एकपटक कुरा चलाउँ त।
1: केटाको बानी व्यवहार राम्रो छ भने कुरा चलाउनुहोस् न त। तर केही दिन अघि स्वास्थ्य कर्मीले थारू जातिमा खै के रोग देखिएको छ, पहिला चेक जाँच गराएपछि मात्रै विवाह गर्दा जन्मिने सन्तानलाई पनि राम्रो हुन्छ भनेका थिए। यसबारे बुझेर मात्रै बिहेको कुरा गरौं कि?
0: तिमीले ठिक कुरा गर्यौ। अरू जातिमा भन्दा हाम्रो जातिमा सिकल सेल एनिमिया रोगको संक्रमण धेरै देखिएको छ। यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ रे।

0: बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरनयुक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं, सन्तुलित घरको खाना रोजौं। स्वस्थ किशोरी नै स्वस्थ भविष्यको आधार हो। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ।

0: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
1: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
0: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
1: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
0: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
1: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा ठाकुर बाबा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: तपाईको ठाउँमा तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर

Thank you.

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम। यति बेला साँझको 5 बजेको छ।
2: कान्छी गहना कहाँबाट किन्ने सोच बनाएकी थियौ? कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
3: विजय सुनचाँदी पसलमा नै किन नि?
2: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ। साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल ठाकुरबाबा नगरपालिका 1 भुरी गाउँ बर्दिया, सम्पर्क नम्बर 98 83 68 58। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: बजार त आइयो, अब भोकै घर जाने कुरा पनि त भएन।
3: जहाँ पायो त्यहाँ नास्ता खाने कुरा पनि त भएन।
4: जहाँ पायो त्यही जाने पनि होइन। भुरीगाउँ बजारको बाटो भन्दा पारी साउथ मिष्ठान्न भण्डार छ, हेर त त्यही जाने हो नि।
5: साउथ मिष्ठान्न भण्डारमा चिया, छोला समोसा, दुनट पकौडा, चाउमिन, भटौरा पाउनुका साथै अर्डर अनुसारका केक र सबै प्रकारका मिठाईहरू सुपथ मूल्यमा उपलब्ध छ। स्मरण रहोस्, हाम्रो यहाँ स्पेशल खुवा उपलब्ध छ। शुद्ध शाकाहारी नास्ताका लागि ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँमा रहेको साउथ मिष्ठान्न भण्डार एन्ड नास्ता पसललाई सधैँ सम्झनुहोस्। प्रोपराइटर हिमबहादुर छेत्री, सम्पर्क मोबाइल नम्बर 98 482 58 950 र 98 480 79 761।
1: बच्चाहरूलाई घरमै बनेको पोसिलो खाना 6 महिनापछि अनिवार्य रूपमा शुरूआत गरौं। अन्न, गेडागुडी, साग सब्जी, फलफूल सहितको पोसिलो पूरक खानाले बच्चालाई तन्दुरुस्त बनाउँछ। पूरक खाना सँगसँगै 2 वर्षसम्म स्तनपान पनि जारी राखौं। रेडियो टाइगर 99.2 मेगाहर्ज र स्वास्थ्य कार्यालय बर्दियाद्वारा जनहितमा जारी सन्देश।
0: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्दन त सधैँ

खुसीको खबर। के तपाईँलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ? यदि छ भने अब तपाईँको लागि खुसीको खबर। काठमाडौँको नर्भिक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ। यदि तपाईँलाई ग्यास, एसिडिटी, पेट पोल्ने, खाना नपच्ने, डकार धेरै आउने, पेट फुल्ने तथा भारी हुने, अल्सर, बारम्बार पेट दुख्ने, अपान्न वाए, टाइफाइड, एच पाइलोरी संक्रमण, कब्जियत वा पखाला, गल ब्लाडर स्टोन, फ्याटी लिभर, जन्डिस, हेपाटाइटिस ए बी सी, कलेजो सुनिने सिरोसिस

0: रेडियो टाइगर 99.2 MHz नामै काफी छ।
1: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम आशाको किरण। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: कष्टै कष्टले भरिएको यो संसारमा येशु मात्र हुन् एक सत्य शरण, निराशा र अन्धारोमा हराइरहेको निम्ति बाटो र ज्योति देखाउने यो आशाको किरण। श्रोता, साँचो शान्ति, आनन्द, खुशी अनि प्रेम नचाहने मानिस सायद यो संसारमा विरलै होलान्, तर अभाग्यवश समय र परिस्थितिको कारणवश जीवन आशारहित, अनर्थक र पट्टै लाग्दो बन्दछ। हामी विश्वास र आशा गर्दछौ यो आशाको किरणले निश्चय नै हाम्रो हारको जीवनमा आशाको नयाँ किरण हालिदिनेछ।
1: टीडब्ल्यूआर नेपालद्वारा प्रस्तुत आशाको किरण रेडियो कार्यक्रममा तपाईँहरू सबैजनालाई स्वागत छ। ईश्वरीय वचन सुने हृदयको साथ बसिरहनु भएका सम्पूर्ण श्रोताहरूको बीचमा आज म द्वन्द्वको लागि साहस भन्ने विषयमा यो सन्देश लिएर आएको छु। सुनेर हामी सबैजना आशित हुनेछौ। यो कुरा साँचो हो, निश्चित रूपमा आज हामीलाई दैनिक जीवनमा आज अनि हरेक दिन बाँच्नको लागि, जीवन जिउनको लागि साहस चाहिन्छ। साहस भनेको डरलाई स्थान नदिने एउटा दृढ संकल्प हो। यसको अर्थ यो होइन कि मानिसलाई डर लाग्दैन, तर डरलाई दृढ संकल्पले जितिन्छ। साहसको कमी भएमा मानिसहरू भाग्छन्, परीक्षा पर्दा हार मान्छन्, कसैले राम्रोसँग भनेका छन्। विजेताहरू कहिले हार मान्दैनन्, हार मान्नेहरूले कहिले जित्दैन। जीवनको बाटोमा साहस आवश्यक हुँदछ। आज जहाँ तपाईँ र मलाई राखिएको छ त्यो दृढतापूर्वक त्यहाँ अडिनुहोस्। यो संसारमा द्वन्द्व, लडाई, झगडा तबसम्म जारी रहन्छ जबसम्म विजेता आउँदैन। परमेश्वरको राज्य संसारको उद्देश्य अनुसार स्थापित हुँदैन। येशू त्यस्तै हुनुहुन्थ्यो र उहाँले नै आफ्नो चेलाहरूलाई साहस दिनुभयो। उहाँले कहिले पनि खतरा लुकाउनु भएन, तर उनीहरूलाई दृढ संकल्प गर्न, अगाडि बढ्न, डरलाई स्थान नदिन चुनौती दिनुभयो। यसैले आउनुहोस्, आज हामी मत्तीको पुस्तक 10:24-33 यस खण्डलाई पाठ गर्नेछौ। लेखिएको छ, चेला आफ्नो गुरु भन्दा, कमारो आफ्नो मालिक भन्दा श्रेष्ठ हुँदैन। चेला आफ्नो गुरु जस्तो र कमारो आफ्नो मालिक जस्तो हुनु यथेष्ट छ। यदि तिमीहरूले घरका मालिकलाई नै पाल जीवुल भनेका छन् भने उनका परिवारहरूलाई झन् कति बढी भन्ला। यसकारण तिनीहरूसँग नडराओ, किनभने ढाकेर प्रकट नहुने, लुकेर थाहा नहुने केही छैन। जे म तिमीहरूलाई अन्धकारमा भन्दछु त्यो तिमीहरूले उज्यालोमा भनिदियो, र जे तिमीहरूले कानमा सुन्छौ त्यो घरका धुरीहरूबाट प्रचार गर। तिनीहरूसँग नडराओ, जसले शरीरलाई मार्छन् तर आत्मालाई मार्न सक्दैन। बरु आत्मा र शरीर दुवैलाई नरकमा नाश गर्न सक्नेसँग डराओ। के एक पैसामा दुई भगेरा बिक्दैनन् र? ती मध्ये एउटा पनि तिमीहरूका पिताको इच्छा बिना भुइँमा खस्ने छैन। तिमीहरूका शिरका केशहरू पनि सबै गन्ती भएका छन्। यसकारण तिमीहरू नडराओ, तिमीहरू धेरै भङ्गेराहरू भन्दा बढ्ता मूल्यवान छौ। यसकारण हरेक जसले मानिसहरूको सामु मलाई स्वीकार गर्छ, म पनि उसलाई स्वर्गमा हुनु नै मेरो पिताको सामने स्वीकार गर्नेछु। तर हरेक जसले मलाई मानिसहरूका सामने इन्कार गर्छ, म पनि उसलाई स्वर्गमा हुनु नै मेरो पिताको सामने इन्कार गर्नेछु। यसुका यी वचनहरूले चेलाहरूलाई जस्तै हामीलाई पनि आज आशीर्वाद दिनुभएको छ। प्रभु येशूले चेलाहरूलाई पठाउनु अघि येशूले केही विशेष सल्लाह दिनुभयो, जसबाट हामी पनि अहिलेको लडाई, द्वन्द्व, यो संसारमा, चुनौतीपूर्ण संसारमा साहस पाउन सक्छौ। आदर्श आकांक्षामा अडिनु चुनौतीपूर्ण भए तापनि यो कुरा आवश्यक छ। आज यो जीवनलाई हेर्ने एउटा उचित दृष्टिकोण र त्यसमा सबैको एउटा उचित स्थान हुँदछ। यसैले येशूले भन्नुभयो, चेला आफ्ना गुरु भन्दा र कमार आफ्ना मालिक भन्दा श्रेष्ठ हुँदैन। विद्यार्थी शिक्षक भन्दा माथि हुँदैन। सधैँ एउटा शिक्षक पहिले असल विद्यार्थी हुनुपर्छ, एक सेवक पछि मात्र ऊ मालिक हुँदछ। त्यो क्रम कहिले उल्टो हुँदैन, यो नै एउटा उचित क्रम हो। यदि तपाईँ असल शिक्षक र असल गुरु हुनुहुन्छ भने उहाँ जस्तै बन्ने एउटा प्रयास गर्नुहोस्। त्यो नै एउटा सही लक्ष्य हो, साथै एउटा उचित समर्पण पनि यहाँनिर आवश्यक पर्दछ। यदि मानिसहरूले घरको मालिकलाई बेलजुबल, एउटा दुष्टहरूको राजकुमार भन्छन् भने उहाँका अनुयायीहरूलाई त पनि उनीहरूले कति गरेर भन्न सक्छ। यसले देखाउँदछ कि हाम्रो प्रभु येशु ख्रीष्ट जो गुरु हुनुहुन्थ्यो, मालिक हुनुहुन्थ्यो, उहाँले यी सबै कुरा सहनुभव गर्नुभयो भने आज विद्यार्थीहरूले पनि, आज हामी चेलाहरूले पनि कसरी सहन गर्नुपर्छ। यी सबै कुराहरू गर्नको निम्ति आज हामी तयारी हुनुपर्छ। एउटा गुरु वा मालिक सबैभन्दा माथि नभए उहाँ जस्तै, एउटा येशू जस्तै बन्ने एउटा आदर्शको आकांक्षा हामी सबैले राख्नुपर्छ। यस्तो आकांक्षाले एउटा समर्पणको माग गर्दछ। यो आजको आशाको किरण, यो कार्यक्रमले यो प्रेरणादायक घोषणालाई यही सल्लाह दिदछ। यसुले भन्नुभयो, उहाँले सबै कुरा प्रकट गर्नु भएको छ, यहाँ कुनै पनि कुरा ढाकिएको छैन र सधैँ ढाकेर रहँदैन, सबै कुराहरू प्रकट हुनेछ। हामीले यो सम्झनु अति नै महत्वपूर्ण छ कि परमेश्वरले सबै कुरा आज हाम्रो लागि दिनु भएको छ, थाहा दिनु भएको छ। उहाँको लागि सबै कुरा पूर्ण रूपमा स्पष्ट र खुला छन्। उहाँबाट केही कुराहरू पनि लुकेका छैन। यसले घोषणा गर्नुभयो कि मानिसहरूबाट लुकेको रहस्यमय कुरा उहाँले हाम्रो बीचमा प्रकट गर्नुभएको छ र जति प्रकट नगरिएको छ आउने दिनमा प्रकट हुनेछ। अहिले नै तपाईँले यो कुरा भन्नु र सबैलाई घोषणा गर्नु एउटा गहिरो सत्य हो, यो प्रेरणादायी घोषणा हो। परमेश्वरलाई सबै कुरा थाहा छ र उहाँले सबै कुराहरू प्रकट गर्नुहुनेछ। त्यसपछि उहाँ यसुले अझ यहाँ भन्नुभएको छ, म तिमीहरूलाई अँध्यारोमा जे भन्छु जे सुनाउँछु तिमीहरूले त्यो घरको धुरीबाट घोषणा गर। यसको अर्थ के हो? सुसमाचारका घोषणाकर्ताहरूको रूपमा यो सत्य कुरा आज जुन प्रभुले दिनुभएको छ त्यो सबैको माझमा घोषणा गर्नुहोस्। पहिले हामी यो सत्यतालाई हामी आफू ग्रहण गर्दछौ, हामी अनुभव गर्दछौ र यही कुरा मानिसको बीचमा घोषणा गर्दछौ। यो सत्य जीवित सन्देश आज हामी प्रत्येकलाई दिइएको छ। यसले भन्नुभयो, म तिमीलाई जे भन्छु तिमीहरूले जे सुनेका छौ त्यही कुरा मान्छेको बीचमा गएर घोषणा गर। यसैले हामी यो सन्देश मान्छेकोमा ल्याउँदछौ। यो सन्देश हाम्रो आफ्नै होइन तर परमेश्वरले दिनुभएको एउटा ईश्वरीय सन्देश हो। यो परमेश्वरका वचन हो, यो साँचो वचन हो, सुसमाचार परमेश्वरको सन्देश हो, एउटा प्रेरणादायी घोषणा हो। यसकारण उहाँले हामीलाई यो कुरा सम्झाउनुहुन्छ, जसले केवल शरीरलाई मात्र नाश गर्न सक्छ ती मानिसहरूसँग ती कुराहरूसँग न डराउनुहोस्, तर उहाँसँग डराउनुहोस् जसले आत्मा र शरीर दुवैलाई अनन्त कालसम्म नरकमा नष्ट गर्न सक्छ। यो साँच्चै प्रेरणादायी सत्य घोषणा हो, किनभने अन्तत हामी सबैले त्यस जीवित परमेश्वरलाई जवाब दिनुपर्छ, लेखा दिनुपर्छ, जसलाई सबै कुरा थाहा छ। त्यसैले आज नै हामीले यो कुरालाई सावधानी पूर्वक विचार गर्न आवश्यक छ। यसले यहाँ हामीलाई के व्यक्तिगत सान्त्वनाको बारेमा पनि भन्नुभएको छ। प्रिय मित्रहरू, उहाँले जसरी चराहरूको हेरचाह कसरी गर्नुभयो भन्ने असल उदाहरण यहाँ दिएको छ। उहाँले भन्नुभयो कि एक पैसामा दुई भँगेरा बिक्दैनन्, ती मध्ये एउटा पनि तिमीहरूको पिताको इच्छा बिना भुइँमा खस्ने छैन। यो पिताको एउटा अति नै नजिकको हेरचाह हो, कस्तो अद्भुत छ होइन र? उहाँले एउटा भँगेराको पनि यो कुरालाई वास्ता गर्नुहुन्छ। उहाँले भनिरहनु भएको छ कि हाम्रो शिरका एक एक केस पनि गनिएका छन्। यदि उहाँले यति सानो सानो विवरणलाई पनि ध्यान दिनुहुन्छ भने निश्चित रूपमा हामी भँगेराहरू भन्दा त्यो एक रौ भन्दा कति मूल्यवान छ। यो हाम्रो लागि आनन्द र आशिषको कुरा हो। यस्तो व्यक्तिगत सान्त्वनाले हामीलाई स्थिर बनाउँछ। अन्तमा प्रभु यीशुले भन्नुभएको कुरा, जसले मलाई मानिसहरूको सामु स्वीकार गर्छ म पनि उसलाई स्वर्गमा हुनुहुने मेरो पिताको सामु स्वीकार गर्नेछु। यो अन्तिम स्वीकारोक्ति हो। यसुसँगको हाम्रो सम्बन्धले पितासँगको हाम्रो सम्बन्धलाई निर्धारण गर्दछ। यसमा कुनै शंका छैन। यदि हामी उहाँलाई स्वीकार गर्छौँ भने उहाँले पनि पिताको सामु हामीलाई स्वीकार गर्नुहुनेछ। यदि हामीले उहाँलाई अस्वीकार गर्छौँ भने उहाँले पनि हामीलाई पिताको सामु अस्वीकार गर्नुहुनेछ। यो सत्य हो। मेरो लागि यो व्यक्तिगत सान्त्वनाको ठूलो स्रोत हो। यदि मैले प्रभु येशूलाई यहाँ स्वीकार गरे भने उहाँले मलाई पनि त्यहाँनिर स्वीकार गर्नुहुनेछ। त्यसैले हामीले यो व्यक्तिगत सान्त्वनामा आशा गर्नुपर्छ। यसुले आफ्नो चेलाहरूलाई दिनुभएको यी सल्लाहहरू निर्देशनहरू तपाईँ र मेरो लागि पनि साहसको कुरा हो। आदर्शपूर्ण आकांक्षामा तपाईँहरू सदैव स्थिर रहनु पर्दछ। हामी प्रभु येशू ख्रीष्ट जस्तै बन्नु पर्दछ र उहाँले दिनुभएको प्रेरणादायी घोषणालाई सुसमाचारलाई घोषणा गर्नु पर्दछ र हाम्रो व्यक्तिगत जीवनमा सान्त्वनाको निम्ति उहाँबाट आशा राख्नु पर्दछ, किनकि पिताले हाम्रा हरेक आवश्यकतामा ख्याल राख्नुहुन्छ, हेरविचार गर्नुहुन्छ, किनकि हामी बहुमूल्य छौँ। आज यो बहुमूल्य जीवन आज तपाईँ र मैले यो अस्तित्वलाई स्वीकार गर्नु पर्दछ, किनकि हामी उद्देश्यको साथ यो संसारमा छौँ। परमेश्वरले हामी सबैलाई प्रेम गर्नुहुन्छ। आउनुहोस् यो आनन्द शान्ति उद्देश्य प्रेरित जीवन हामी जिउन सकौँ। परमेश्वरले हामी सबैजनालाई प्रशस्त आशिष दिनुभएको

0: सल्लाहगरको श्यामी अनि तिम्रो देवर हरिके छ नि, हामी तिनीहरूले त एउटै ठाउँमा लुगा कपडा सिलाउने पनि निर्णय गर्यौं त।
1: ए आज त गजबकै कुरा सुनाउनु भयो नि बुढा। हाम्रा छोरा छोरीको लागि पनि स्कुल ड्रेस सिलाउनु पर्यो, स्कुल लागि थाहा छैन।
0: त्यो तिमीले धन्दै मान्नु पर्दैन क्या बुढी, हाम्रै भोरीगाउँ बर्दियामा कर्म स्टोर एन्ड टप कृष्ण टेलर छ नि, हो त्यही गएर अब सबैका ड्रेसहरू सिलाउने निर्णय गरिसकेका छु। ल म अहिले लागे है त, खोइ त्यो बाकसबाट पैसा झिकेर ल्याऊ न, मलाई हतार भइसक्यो।
1: हस् म लिएर आउँछु। कर्म स्टोर एन्ड टप कृष्ण टेलर्सका विशेषताहरू।
0: हजुर, हाम्रो यहाँ कोट, स्टक कोट, जुहारी कोट, दौडा सुरुवाल, सर्ट प्यान्ट का साथै लेडिज कपडाहरू विभिन्न डिजाइनमा सुपथ मूल्यमा सिलाइने व्यवस्था रहेको छ। यसका साथै हाम्रो यहाँ स्वदेशी तथा विदेशी ब्रान्डका सबै स्कुल ड्रेस, निजामती कर्मचारीका ड्रेसहरू, संस्थाका ड्रेसहरू सुपथ मूल्यमा उपलब्ध गराइने कुरा समेत सम्पूर्णमा सहर्ष जानकारी गराइन्छ।
1: प्रोप्राइटर लक्ष्मण चौधरी, सम्पर्क मोबाइल नम्बर 9864-35-80-76, 9848-067-187 र 9869-51-84-78।
0: कर्म स्टोर एन्ड टप कृष्ण टेलर्स, ठाकुर बाबा नगरपालिका, वडा नम्बर 1, भोरीगाउँ बर्दिया।
2: के तपाईँलाई दिसा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईँमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसर रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफो तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5-30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सिडिओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 9840-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 9840-27590।
5: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
6: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
5: अरे अरे सपना, तिमी कता जान लागे कि?
7: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
5: ए रमेश, पर्ख न, कता हिँडेको के?
8: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए पो मारस है, म फेरि नमन सपिङ सेन्टरमा जाइटु।
5: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
6: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट, खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना?
5: प्रोप्राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857-29017 र 9857-37582।
6: नमन सपिङ सेन्टर, ठाकुर बाबा नगरपालिका 1, भरिगाउँ बजार, बर्दिया, विजय प्लाजा होटलको अगाडि।
9: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम।
0: यति बेला साँझको 6 बजेको छ।
10: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
11: Where do we begin?
10: With international news you can...

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेता र सांसदहरूसँग छलफल, सात बुझ्दै सहमतिपछि ओम प्रकाश र जयप्रकाशको शव उठाउन परिवार सहमत, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील, आज विभिन्न जिल्लामा सद्भाव र्याली,
0: खाना पकाउने ग्यासका लागि उपभोक्ता फेरि लाइन बस्न थाले, अभाव नरहेको तर माग 81 बढेपछि असहज भएको निगमको दावी,
1: विवाह खाजा कार्यक्रमले झण्डै 30 लाख बाल बालिकाको बहुआयामिक पक्षमा सुधार, कक्षा 8 सम्म नै विवाह खाजाको कार्यक्रम लैजाने तयारी,
2: शिक्षा क्षेत्रको बजेट वृद्धि भयो भने यो त प्लानमै छ हाम्रो, होइन 8 कक्षासम्मै लैजाने कार्यक्रम छ।
0: स्पेनी शहर सेउटामा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश गरे, स्पेन प्रवेश गर्ने प्रयासको क्रममा 18 जनाको ज्यान गयो,
1: र इटालीका महान फुटबलर बारेसीको 66 वर्षको उमेरमा निधन।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। शुरूमा सुनसरी घटना र उत्पन्न पछिल्लो परिस्थितिका विषयमा आज दिनभर भएका गतिविधि। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले आज मधेसबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता तथा आफ्नै पार्टीका सांसदहरूसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सुनसरी लगायत मधेसका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। आजको छलफलमा डाक्टर सिक्की राउत, महन्त ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समी मिया अन्सारी, प्रभु शाह, अमरेश कुमार सिंह, शरद सिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी हुनुहुन्थ्यो। छलफलमा सहभागी नेताहरूले प्रधानमन्त्रीलाई यस्ता कुराकानी र छलफल 2-3 दिन अघि नै गरी आवश्यक सम्बोधन गरिएको भए यो अवस्था हुँदैनथ्यो भनेको बताएका छन्। आज बिहान मात्रै पीड़ित र सरकारबीच सम्झौता भएको छ। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्झौतालाई रद्दीको टोकरीमा नफाल्न पनि सुझाव दिएका छन्। सुनसरी घटनाको छानबिनका लागि गठित समितिको प्रतिवेदन आएपछि थप कार्यवाहीको प्रक्रिया अघि बढ़ने प्रधानमन्त्री शाहले प्रतिबद्धता समेत जनाउनु भएको छ। साथै उहाँले आफ्ना कारणले संघीयतामा कुनै खतरा हुन्छ भन्नेतर्फ नसोच्न पनि अनुरोध गर्नुभएको सहभागी नेताहरूले बताएका छन्। मधेसबाट प्रतिनिधित्व गर्ने दलका नेताहरूसँगको छलफल लगत्तै आजै प्रधानमन्त्री शाहले तराई मधेस क्षेत्रबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सांसदहरूसँग पनि छलफल गर्नुभयो। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा पछिल्लो घटना मधेस प्रदेश का समसामयिक विषय लगायत बारे कुराकानी भएको सचिवालयले जनाएको छ। प्रधानमन्त्री शाहले सबै सांसदलाई आफ्नो क्षेत्रमा आत्मविश्वासका साथ पुगेर नागरिक र राज्यबीच सद्भावको बलियो पुल बन्न आह्वान समेत गर्नुभएको छ।
1: सुनसरीको देवानगंजमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र सरकारबीच सात बुझे सहमति भएको छ। घटनास्थल पुगेका गृहमन्त्री सुधन गुरूङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो। सहमति अनुसार नेपाल सरकारले मृतक द्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउनेछ। साथै दुवै परिवारलाई 10-10 लाख रूपियाँका दरले राहत उपलब्ध गराउने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानूनी कार्यवाही अघि बढ़ाउने, मृतकका परिवारका एक एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिशहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ। घटनामा ज्यान गुमाएका परिवार तथा गृह मन्त्रालय बीच गैराति सहमति भएको हो। सात बुझे सहमति भएपछि पीड़ित परिवार शव उठाउन सहमत भएको हो। अहिले आवश्यक प्रक्रिया चलिरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले जानकारी दिनुभएको छ। सुनसरी क्षेत्रमा यसअघि लागू गरिएको कर्फ्यू र निषेधाज्ञाको व्यवस्था यथावत नै रहेको पनि उहाँले बताउनु भएको छ। तर पछिल्लो उत्पन्न परिस्थिति विस्तारै सामान्यीकरण हुँदै गइरहेको सुरक्षा निकायले जनाएको छ। यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंजमा पूर्ण निषेधाज्ञा लागू गरेको छ। आज बेलुका 5 बजेदेखि भोलि शनिबार बिहान 6 बजेसम्मका लागि निषेधाज्ञा जारी रहेको हो। वीरगंज महानगरपालिका अन्तर्गत पूर्वमा प्रतिमा चोक, बस पार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटमा 5 जना भन्दा बढ़ी भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न नहुने गरी निषेधाज्ञा छ।
0: राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछानेले सामाजिक सद्भाव कायम राख्न धार्मिक क्षेत्रका अगुवासँग आज छलफल गर्नुभएको छ। पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा लामिछानेले मौलाना नरुल हुसेन र मौलाना मोहम्मद खालिदसँग छलफल गर्नुभयो। त्यस्तै विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारी र सचिवालय सदस्य राजुराज भुइँयालसँग पनि उहाँले छलफल गर्नुभयो। धार्मिक क्षेत्रका अगुवासँग सुनसरी र सिराहा लगायत देशका विभिन्न भागमा भएका प्रदर्शन रोक्न र सद्भावका लागि लामिछानेले अपील समेत गर्नुभएको थियो। लगत्तै विभिन्न धार्मिक समुदायका अगुवाले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन र राष्ट्रिय एकताको पक्षमा उभिन आम नेपाली नागरिकलाई आह्वान गर्नुभएको छ। राजसपाका सभापति लामिछानेसँग आज भएको छलफलपछि मुस्लिम तथा हिन्दू समुदायका अगुवाले संयुक्त विज्ञप्ति निकालेर कुनै प्रकारको हिंसा, घृणा र विभाजनकारी गतिविधिलाई स्वीकार गर्न अपील गर्नुभयो। उहाँहरूले सदियौंदेखिको सहिष्णुता र सामाजिक सद्भावमा खलल पुर्याउन भइरहेका विभिन्न क्रियाकलापप्रति सचेत रहन पनि आह्वान गर्नुभएको छ। संयुक्त अपीलमा विश्व हिन्दू महासंघ नेपालका महासचिव तिवारी, जमीअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, महासंघका सचिवालय सदस्य राजुराज पियाल र अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरूल हसन फलादीले हस्ताक्षर गर्नुभएको छ। सुनसरी, सिराहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनाको सत्य तथ्य छानबिन गरी कानून विपरीतका कार्यमा संलग्न जोसुकीलाई कार्यवाही गर्न, पीड़ित परिवारलाई आवश्यक राहत, उचित क्षतिपूर्ति तथा घाइतेको निशुल्क र प्रभावकारी उपचारको व्यवस्था गर्न सरकारसँग अनुरोध पनि गरिएको छ।
1: देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटनाको विषयलाई लिएर आज विभिन्न जिल्लामा सद्भाव र्याली समेत निकालिएको छ। धार्मिक तथा जातीय सद्भावमा खलल पुग्ने कुनै पनि कार्य गर्न नहुने सन्देश दिने उद्देश्यले र्याली गरिएको हो। त्यस्तै आज दिउँसो काठमाडौँको माइती घरमा नागरिक अपील तथा ऐक्यबद्धता र्याली निकालिएको छ। र्याली मार्फत तराई मधेसमा देखिएको अशान्ति रोक्न, धार्मिक तथा साम्प्रदायिक दंगा फैलिनबाट देशलाई जोगाउन सन्देशमूलक नारासहित सार्वजनिक अपील गरिएको छ।
0: यस्तै नेपाली कांग्रेसले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र एकताका लागि सम्बन्धित तहमा विभिन्न दल, सामाजिक संस्था, सरकार र अन्य पक्षसँग संवाद गर्ने भएको छ। सुनसरीको कप्तानगंज घटना र त्यसपछि तराई मधेसका विभिन्न जिल्लामा उत्पन्न परिस्थितिको सन्दर्भमा कांग्रेस केन्द्रीय कार्य समितिको आज बसेको आकस्मिक बैठकले पार्टीका सबै तहका समितिले वडा तहसम्म नै पहल गर्ने निर्णय गरेको हो। बैठकले पछिल्लो घटनाको सत्य तथ्य छानबिन गर्ने सन्दर्भमा तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्च स्तरीय न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरेको छ। संकटपूर्ण र संवेदनशील घड़ीमा नागरिक सुरक्षा, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता नै पहिलो प्राथमिकता भएको उल्लेख गर्दै पार्टीले यसको जिम्मेवारपूर्वक पहल कदमी लिने कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभयो। बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्य, संसदीय दलका नेता तथा सांसदहरू, काठमाडौँमा उपलब्ध सुनसरी, मोरङ लगायत सम्बन्धित जिल्लाका पार्टीका केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको सहभागिता रहेको थियो।
1: त्रिभुवन विश्वविद्यालयले मध्य प्रदेशका 11 केन्द्रमा पूर्व निर्धारित एमबीएस परीक्षा स्थगित गरेको छ। मध्य प्रदेशका जिल्लामा उत्पन्न असहज परिस्थितिका कारण त्रिवीले एमबीएस परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको हो। मध्य प्रदेशमा असहज अवस्था रहेकाले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगित गरेको त्रिवीका सहायक डिन डाक्टर भरत राईले जानकारी दिनुभएको छ। यस्तै नेपाल रेलवे कम्पनी लिमिटेडले जयनगर जनकपुर भंगाहा रेलखण्ड अन्तर्गत सञ्चालन हुँदै आएको रेल सेवा अस्थायी रूपमा स्थगित गरेको छ। जिल्ला प्रशासन कार्यालय धनुषाबाट कर्फ्यू आदेश जारी भएकोले यात्रुहरूको सुरक्षालाई मध्यनजर गर्दै रेल सेवा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको कम्पनीको केन्द्रीय कार्यालय जनकपुर धाम मधेसले जनाएको छ। सूचनामा प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यू आदेशका आधारमा यो निर्णय गरिएको उल्लेख छ।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। दिवा खाजा र यसको प्रभाव बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: एनबीएल सर्वसुलभ आवास कर्जा
9: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
6: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
9: विशेषताहरू ₹2 करोड सम्मको कर्जा सुविधा।
6: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
9: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
6: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
6: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
9: शर्तहरू लागू हुनेछन्।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: बेटर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेता र सांसदहरूसँग छलफल, सात बुधे सहमतिपछि ओम प्रकाश र जयप्रकाशको शव उठाउन परिवार सहमत, सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील, आज पनि विभिन्न जिल्लामा सद्भाव र्याली, कांग्रेसले सामाजिक सद्भावका लागि संवाद गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
1: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाल सरकारले पाकिस्तानको ब्रोड पीकमा सम्पर्कविहीन आरोहीको खोजी गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। पाकिस्तानको काराकोरम हिम श्रृंखलामा अवस्थित 8,047 मिटर अग्लो ब्रोड पीक आरोहणका क्रममा हिम पहिरोमा परि नेपाली सहित विभिन्न देशका पर्वतारोही सम्पर्कविहीन भएको घटनाप्रति संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुःख व्यक्त गर्दै खोजीमा जुट्न आग्रह गरेको हो। पर्यटन विभागले विज्ञप्ति निकालेर हिजो हिम पहिरोमा नेपाली

0: ग्यास नपाएको उनीहरूको गुनासो छ, तर नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको दावी गरेको छ। 81 भरि सिलिण्डरको माग बढ्दा बजार केही असहज बनेको निगमका प्रवक्ता मनोज कुमार ठाकुरले उज्यालोसँग बताउनुभयो। उहाँका अनुसार आधा सिलिण्डर ग्यास वितरण हुँदा उपभोक्ताले त्यति नै धेरै खोजी नगरेको, तर गएको असार 31 गते यता पुनः भरि सिलिण्डर बजारमा पठाउन थालेपछि धेरै उपभोक्ताले एकैपटक सिलिण्डर चाट्न थालेका छन्। त्यसले बजारमा अस्थायी दबाव सिर्जना गरेको निगमको भनाइ छ। गएको चैत 29 गतेदेखि आधा सिलिण्डर अर्थात 7.1 केजी वितरण हुन थालेपछि ग्यासको खपत केही घटेको थियो। अहिले फेरि 14.2 केजीको भरि सिलिण्डर वितरण शुरू भएपछि खाली सिलिण्डर साट्न लाइन बढ़ेको हो। निगमले विक्रेतालाई नियमित ग्राहक भन्दा तत्काल आवश्यक परेका उपभोक्तालाई प्राथमिकतामा राख्न आग्रह गरेको छ। साथै उपभोक्तालाई आवश्यकता भन्दा धेरै ग्यासको भण्डारण नगर्न र आफ्नो पालो कुर्न पनि आग्रह गरेको छ। आपूर्तिमा कुनै समस्या नरहेको भन्दै आयल निगमले हल्लाका पछि नलाग्न पनि अनुरोध गरेको छ।
1: शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्बासी बस्ती हटाउँदा प्रभावित भएका बाल बालिकाको शिक्षा प्राप्तिमा कुनै कमी नहुने हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ। राष्ट्रिय सभामा सांसदहरूले उठाएको प्रश्नको आज जवाब दिँदै मन्त्री पोखरेलले बस्ती हटाएका क्षेत्रका विद्यार्थीको पठन पाठनमा कुनै अवरोध नहोस् भन्ने उद्देश्यले उनीहरूलाई विभिन्न विद्यालयमा स्थानान्तरण गरी नियमित अध्ययनको व्यवस्था मिलाइएको जानकारी दिनुभएको छ। सरकारका प्रवक्ता समेत रहेका शिक्षा मन्त्री पोखरेलले खरिपाटी बोडे र इचंगु होल्डिङ सेन्टरमा रहेका 59 जना बाल बालिकाहरूलाई उनीहरूले रोजेको विद्यालयमा भर्ना गराएको, विद्यालय आवत जावतका लागि गाड़ीको सुविधा, खाजा, पोसाक, झोला, स्टेशनरी तथा सरसफाईका सामग्री उपलब्ध गराएको पनि बताउनु भएको छ।
0: फेरि पनि शिक्षाकै प्रसंग, 5 दशक अघिदेखि विद्यालयमा संचालित युवा खाजा कार्यक्रमले झण्डै 30 लाख बाल बालिका प्रत्यक्ष लाभान्वित भएको एक अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ। युवा खाजा कार्यक्रमकै कारण विद्यालयमा भर्नासँगै विद्यार्थीको सिकाई उपलब्धिमा समेत सुधार आएको प्रतिवेदनमा उल्लेख छ। विद्यालय युवा खाजा कार्यक्रम 2024 साल भदौदेखि शुरू भएको थियो। त्यस्तै सरकारले आर्थिक वर्ष 64-65 कर्णाली क्षेत्रबाट यसलाई औपचारिक रूपमा अगाडि बढ़ाएको थियो। आर्थिक वर्ष 76-77 देशभरका सामुदायिक विद्यालयमा प्रारम्भिक बाल विकासदेखि कक्षा 5 सम्मका विद्यार्थीका लागि यो कार्यक्रम विस्तार गरिएको छ। दिवा खाजाले बाल बालिकाको पोषण लगायत बहुआयामिक पक्षमा ल्याएका सुधारबारे साथी सम्झना महर्जनले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका प्रमुख डाक्टर श्याम प्रसाद आचार्यसँग कुराकानी गर्नुभएको छ।
2: दिवा खाजा कार्यक्रम अहिले देशभरि कक्षा ECD-देखि कक्षा 5 सम्मको बच्चाहरूलाई विद्यालयमा नै उपलब्ध गराएका छौँ। यसको मूल उद्देश्य के थियो भने सामान्यतया विद्यालयमा हुने पत्रु खानाको प्रयोगलाई कम गर्दै बिस्तारै बाल बालिकाहरूको पोषण र स्वास्थ्यमा सुधार ल्याउने, शैक्षिक उपलब्धि बढाउने र यसबाट स्थानीय उत्पादनहरूको दिवा खाजामा प्रयोग गरेर त्यस आर्थिक उत्पादन पनि बढाउने हिसाबले यो कार्यक्रमहरू सञ्चालन भएका छन्। अनि हामीले भर्खरै एउटा रिसर्च पनि गरेका थियौँ, त्यो रिसर्चले पनि विद्यार्थीहरूको खानपानको व्यवहारमा सुधार आएको छ, उनीहरूको व्यक्तिगत सरसफाइमा सुधार आएको छ। यसले गर्दाखेरि बच्चाहरू आफै चम्चा प्लेट कचौरा आफै सफा गर्ने पानी विकास गरेका छन् भन्ने जस्ता कुराहरू पनि आएको छ। र यसले खास मूल कुरा त विद्यार्थीहरूको विद्यालयमा भर्ना बढेको छ, उपस्थिति बढेको छ।
3: यसले समग्रमा बहुपक्षमा चाहिँ सुधार ल्याएको देखियो। स्वास्थ्यको मात्र चर्चा गर्ने हो भने के कस्ता खालका सुधार ल्याएको छ?
2: बच्चाहरूको अलिकति विद्यालयमा भोकको कारणले पेट दुख्ने अथवा विद्यालयमा उपस्थित नहुने, बिरामी हुने जस्ता कुराहरूलाई यसले पक्कै पनि प्रभाव पारेको हुनुपर्छ। हामीले स्वास्थ्यकै भनेर त्यस्तो स्वास्थ्यकै कुरा त गरेका छैनौँ, तर उनीहरूलाई चाहिँ वास्तवमा पोषण नपुग्ने कुरालाई सुधार गर्न खोजेको हुनाले पोषणलाई मुख्य हामीले आधार बनाएका छौँ। पोषण राम्रो भयो भने बच्चाको इम्युनिटी बढ्छ, त्यसैले अब यसले वास्तवमा बच्चाहरूको स्वास्थ्यमा राम्रो सुधार आएको भन्ने प्रक्षेपण छ।
3: दिवा खाजाले चाहिँ यो रैथानी उत्पादनलाई चाहिँ कतिको प्राथमिकता दिएको छ?
2: गत साल 100 पालिकामा स्थानीय उत्पादनमा आधारित भनेर स्थानीय तहहरूलाई अनुदान पनि एक्स्ट्रा अनुदान पनि दिएका थियौँ। गाउँपालिकाको लागि 3 लाख र नगरपालिकाको लागि 4 लाख। दिवा खाजा कार्यक्रमलाई स्थानीय उत्पादनमा आधारित बनाउने यो एक खालको परीक्षण जस्तो पनि हो। यो वर्ष 150 थप पालिकाहरूमा यो कार्यक्रम लागू हुँदैछ होइन। यसले खास स्थानीय उत्पादनलाई नै जोड़ दिन खोजेको, वास्तवमा स्थानीय उत्पादन भयो भने रैथाने भनौँ न, हजुरले पनि अघि रैथाने भन्नुभएको थियो, रैथाने कुराहरू भयो भने त्यो शुद्ध हुन्छ, सफा हुन्छ।

0: भन्ने कुरा स्कूलहरूले बाहिरबाट किन्दैनन्, त्यसैले पक्कै पनि यसले राम्रो गरेको छ भन्ने कुरा हामीले विश्वास गर्न सक्छौ।
1: यो विद्यालय अभिभावक र किसानलाई जोड्न चाहिँ कतिको मदत पुर्याएको छ यो कार्यक्रमले?
0: हजुरले एकदमै चुरो कुरो समातेर भन्नुभयो होइन, यो वास्तवमा विद्यालयमा सबै ठाउँमा तराईतिरलाई त्यति समस्या हुँदैन, पहाडी र अलि हिमाली भेगतिर चाहिँ स्थानीय उत्पादन पनि अलिकति कम हुन्छ, त्यसमा अभिभावकको राम्रो सहयोग भएन भनेदेखि विद्यालयको त्यति धेरै बच्चाहरूलाई खाजा पुर्याउन कठिन हुन्छ। त्यसैले हामीले देखेको कुरा के हो भने अभिभावकले उत्पादन गर्ने र त्यसको अनिवार्य रूपमा विद्यालयले त्यसको खरिद गर्ने खालको एक खालको सहमति बढाउनु पर्ने हुँदो रहेछ होइन। अहिले जे जति भएको छ एक खालको भोलिन्टियरली भएको छ, एउटा ट्रायलको रूपमा भएको छ होइन। अभिभावकहरूको खाद्यान्नहरू विद्यालयमा खरिद भएर त्यसबाट अभिभावकलाई पनि आर्थिक लाभ भएको छ, तर यो अलिकति नियमित र एउटा सिस्टमेटिक बनाउनलाई त्यहाँको रहिछाने पालीहरू कुन कुन हुन्छ त्यसको क्यालेन्डर बनाइदिनु भयो भने कहिले कुन अभिभावकको अथवा कृषककोबाट कति खाद्यान्न आउँछ भन्ने कुराको सेड्युल पनि प्रष्ट भयो भनेदेखि विद्यालयलाई पनि राम्रो, उहाँहरूलाई पनि राम्रो होइन, यसरी जानुपर्छ भन्ने हामीले सोचिरहेको छौँ।
1: विद्यालयहरूमा चाहिँ यो कार्यक्रम अझ थप कक्षाहरूमा लानको लागि अथवा निजीमा पनि प्रवर्धन गर्नको लागि यहाँहरूले यसको लागि चाहिँ के गर्दै हुनुहुन्छ?
0: अब ठूलो कक्षामा लैजाने कार्यक्रमको हिसाबले अलिकति शिक्षा क्षेत्रको बजेट वृद्धि भयो भने यो त प्लानमै छ हाम्रो होइन, आठ कक्षासम्मै लैजाने कार्यक्रम छ र यसलाई आठ कक्षासम्म मात्रै होइन निजी विद्यालयमा पनि त्यसरी लानुपर्छ भन्ने हाम्रो सोच, त्यो निजी क्षेत्रतिर चाहिँ इन्टरभेन्सन चाहिँ छैन।
2: उहाँ हुनुहुन्थ्यो मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका प्रमुख डाक्टर श्याम प्रसाद आचार्य। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
4: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
3: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्ट होम
1: डिस्ट होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपीडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। नेपाल दूरसंचार प्राधिकरणका पूर्व अध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ परेका छन्। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गैराती ललितपुरको धापाखेलबाट पक्राउ गरेको हो। स्मार्ट सेल टेलिकमसँग सम्बन्धित आर्थिक अनियमितता प्रकरणमा भण्डारी पक्राउ परेका ब्यूरोका प्रवक्ता अनुपम शमशेर जबराले जानकारी दिनुभयो। सीआईबीका अनुसार स्मार्ट सेलको सम्पत्ति बिक्री प्रक्रियाबाट राज्यलाई आर्थिक हानि पुर्याएको आरोपमा भण्डारीमाथि आवश्यक छानबिन भइरहेको छ। दूरसंचार प्राधिकरणबाट आधारभूत टेलिफोन सेवा सञ्चालन गर्न स्मार्ट सेलले 2070 साल वैशाखमा अनुमति पाएको थियो, तर अनुमति पत्र नवीकरण नगरेपछि स्मार्ट टेलिकमको लाइसेन्स स्वत रद्द भएको थियो।
5: कुवेतमा भएको ड्रोन आक्रमणमा 13 थुम्का सोमकुमार तामाङको ज्यान गएको पुष्टि भएको छ। कुवेतमा रहेको नेपाली दूतावासले हिजो भएको ड्रोन आक्रमणमा गाड़ी चलाउने काम गर्दै आएका 13 थुम्का 44 वर्षीय सोमकुमारको ज्यान गएको पुष्टि गरेको हो। कुवेतमा रहेका सम्पूर्ण नेपालीलाई कुवेत सरकारले जारी गरेका सुरक्षा मापदण्डको पुनः पालना गर्न संयमित रहन तथा सुरक्षित ठाउँमा बस्न नेपाली दूतावासले आग्रह समेत गरेको छ।
2: लगातार 4 दिन घटेको शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। परिसूचक नेप्से आज 12.96 अंकले बढ़ेर 2685.54 बिन्दुमा पुगेको छ। आज निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको उपसूचक बढ़ेको छ। आज 180 वटा कम्पनीको शेयर बढ़ेकोमा 82 वटाको घटेको छ। यस्तै 13 वटा कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। समग्रमा बजार बढ़ेको दिन बोटलर्स नेपाल तराईको शेयर 5.33% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.38 अर्ब कारोबार भएकोमा आज 337 वटा कम्पनीका 88,51,000 कित्ता शेयर 3.75 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: लघु वित्त पीड़ितहरूले काठमाण्डको माइतीगर मण्डलामा शुरू गरेको सामूहिक आमरण अनशनलाई आज पनि निरन्तरता दिएका छन्। लघु वित्त तथा वित्तीय शोषण विरूद्धको संघर्ष समितिको नेतृत्वमा गएको मंगलबारदेखि अनशन शुरू भएको हो।
2: आज साउन 15 नेपाली समाजमा खीर खाएर यो पर्व मनाइँदैछ। वर्षा ऋतुका बेला आज 15 गते दही असार 15 गते दही चिउरा र साउन 15 खीर खाने चलन प्राचीन कालदेखि मौलिक परम्पराका रूपमा रहिआएको छ। साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने गरिएको छ। दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीर स्वास्थ्यका लागि पनि लाभदायक मानिन्छ। आजको दिन इष्टमित्र आफन्तलाई घरमा बोलाएर खीर खुवाउने चलन छ। आज दूधको माग पनि उच्च हुन्छ। आज झण्डै 1 करोड़ लिटर दूध खपत हुने र झण्डै 1 अर्ब रूपियाँ हाराहारीमा कारोबार हुने नेपाल डेयरी एसोसिएशनको अनुमान छ। असार 15 गते दही चिउरा, साउन 15 गते खीर, भदौ 15 गते पोलेको मकै, पुष 15 गते घिउ खट्टे, माघ 15 गते मालपुवा लगायतका परिकार बनाएर इष्टमित्र एवं छोरी चेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने मौलिक चलन छ।
5: नेपाल दर्पणमा अब विदेशको खबर। स्पेनका अधिकारीहरूले पछिल्लो 24 घण्टामा मोरक्कोबाट झण्डै 49,000 जना आप्रवासी स्पेनको सेउटा क्षेत्रमा प्रवेश गरेको दावी गरेका छन्। हिजो सार्वजनिक भएका भिडियो र तस्विरहरूमा हजारौं आप्रवासी पौडी खेल्दै सेउटा शहरमा प्रवेश गरिरहेको देखिन्छ। आप्रवासीहरू प्रवेश गर्ने क्रम रातभरि नै चलेको स्थानीय संचार माध्यमलाई उद्धृत गरी बीबीसीले जनाएको छ। स्पेनको सर्वोच्च अदालतले यसै महिना गरेको एक फैसलापछि आप्रवासी प्रवेश गर्ने क्रम बढ़ेको हो। त्यो फैसलामा सेउटा वा अर्को स्पेनी भूभाग मेलिला पुग्ने प्रयासको क्रममा समुद्रमा रोकिएका आप्रवासीहरूलाई तत्कालै मोरक्को फिर्ता पठाउन नमिल्ने उल्लेख छ। स्पेनी अधिकारीका अनुसार स्पेन प्रवेश गर्ने प्रयासको क्रममा कम्तीमा 18 जनाको ज्यान गएको छ। पछिल्ला केही दिनमा सेउटा क्षेत्रमा आइपुगेका आप्रवासीको संख्या यो शहरको जनसंख्याको आधा भन्दा धेरै हुन सक्ने अधिकारीहरूको अनुमान छ। स्थानीय तथ्याङ्क अनुसार सेउटा शहरको जनसंख्या झण्डै 83,600 छ। स्पेनी अधिकारीले बताए अनुसार पछिल्लो 24 घण्टामा सेउटा क्षेत्रमा प्रवेश गरेका आप्रवासी मध्ये कम्तीमा 7,000 जना बालबालिका छन्। हजारौं आप्रवासीले एकै पटक सीमा पार गरेपछि स्पेनले सेना परिचालन गरेको छ भने अवस्था गम्भीर मानवीय संकटमा परिणत भएको अधिकारीहरूले बताएका छन्।
2: नेपाल दर्पणमा अब खेल खबर। इटालीका महान फुटबलर फ्रान्को बारेसीको 66 वर्षको उमेरमा आज निधन भएको छ। बारेसी सन् 1980 90 दशकमा एसी मिलानको कप्तान रहेका थिए। मिलानले उनको निधनको पुष्टि गरेको छ। मिलानले 3 पटक युरोपेली कप र इटाली लीग उपाधि जित्दा बारेसी टोलीको सदस्य थिए। फुटबल इतिहासकै उत्कृष्ट डिफेन्डर मानिने बारेसी सन् 1982 इटालीको विश्वकपको उपाधि जित्दा इटालीको सदस्य थिए। सन् 1994 विश्वकपमा इटाली उपविजेता बन्दा पनि उनी टोलीको सदस्य थिए। बारेसीले इटालीबाट 81 र एसी मिलानबाट 719 खेल खेले। उनले सन् 1997 खेल जीवनबाट सन्यास लिएका थिए।
5: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: प्रधानमन्त्रीद्वारा मधेस केन्द्रित दलका नेता र सांसदहरूसँग छलफल। 7 बजी सहमतिपछि ओम प्रकाश र जयप्रकाशको शव उठाउन परिवार सहमत। सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील। आज विभिन्न जिल्लामा श्रद्धा र्याली।
5: खाना पकाउने ग्यासका लागि उपभोक्ता फेरि लाइन बस्न थाले। अभाव नरहेको तर माग 81 बढेपछि सहज भएको आयल निगमको दावी।
2: दिवा खाजा कार्यक्रमले झण्डै 30 लाख बाल बालिकाको बहुआयामिक पक्षमा सुधार। कक्षा 8 नै दिवा खाजाको कार्यक्रम लैजाने तयारी।
5: स्पेनी शहर सेउटामा पछिल्लो 24 घण्टामा 49,000 आप्रवासी प्रवेश गरे। स्पेन प्रवेश गर्ने क्रममा 18 जनाको ज्यान गयो।
2: र इटालीका महान फुटबलर बारेसीको 66 वर्षको उमेरमा निधन।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 MHz गर्जन छ सधैँ भाग
1: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
2: यो साल त ढुक्क भयो है बुढी।
3: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
2: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
4: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
5: लान इन्टरनेसनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी, उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
0: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।

0: किशोरावस्था भविष्य निर्माण गर्ने समय हो। लागू पदार्थको एकपटकको प्रयोगले पनि लत, मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ। साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तनाव भए खुल्ला कुरा गरौं। समाधान लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य रोजौं। स्वास्थ्य कार्यालय बर्दिया र रेडियो टाइगरद्वारा जनहितमा जारी सन्देश।
1: तपाईको ठाउँमा तपाईको आवाज, सूचना, समाचार अनि मनोरञ्जनको साथी रेडियो टाइगर।

0: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज।
1: रेडियो टाइगर स्टुडियो टाइम।
2: यति बेला साँझको 7 बजेको छ।
3: खुसीको खबर,
4: अब कोहलपुर नेपालगंज जानै नपर्ने। गर्भवती महिलाहरूले अब 4 देखि 5 महिनामा गर्नुपर्ने एनोमली स्क्यान हरेक महिनाको 2 र अन्तिम शनिबार 2 पटक। रेडियोलोजिस्टबाट भिडियो एक्सरे शुरूआत भएको छ।
3: अनि यो एनोमली स्क्यान भनेको के हो नि?
5: गर्भमा रहेको बच्चाको मुटु, फोक्सो, पेट, टाउकोमा पानी जमेको, अपाङ्गताका साथै बच्चाको भित्री अङ्गहरूको विस्तृत जाँच भिडियो एक्सरे द्वारा गरिन्छ।
3: साइना मेडिकल हलका सेवाहरू,
2: भिडियो एक्सरे, ल्याब सेवा, विशेषज्ञ डाक्टरद्वारा बिरामी जाँच, आँखा जाँच अनुसारको चस्मा तयार गरिने, प्रत्येक महिनाको 4 शनिबार रेडियोलोजिस्टद्वारा भिडियो एक्सरे, एनोमली स्क्यान, पाठेघर लगायत सबै प्रकारको भिडियो एक्सरे पनि गरिन्छ।
5: साथै थाइरोइड स्क्यान, ब्रेस्ट स्क्यान, सुपरफिसियल स्क्यान, पाठेघरको जाँच तथा सबै प्रकारको भिडियो एक्सरे सेवा समेत उपलब्ध रहेको छ।
4: साथै रगत, सुगर, थाइरोइड, टाइफाइड, HbA1c, LFT, RSV, युरिक एसिड, बाथरोग, क्याल्सियम पिसाब तथा दिशा जाँच गरिन्छ।
5: स्मरण रहोस्, दैनिक विशेषज्ञ डाक्टरहरूद्वारा बिरामी जाँच, दृष्टि विशेषज्ञद्वारा आँखा जाँच तथा चस्मा पनि तयार गरिन्छ।
3: साइना मेडिकल हल भुरी गाउँमा जिल्ला अस्पताल गुलरिया बर्दियामा कार्यरत MBBS MD कन्सल्टेन्ट फिजिसियन छाती, मुटु, पेट, नसा, थाइराइड, दम तथा मधुमेह रोग विशेषज्ञ डाक्टर सूर्य प्रकाश शाहका साथै दृष्टि विशेषज्ञ नेहा शाह र पूर्व जनस्वास्थ्य निरीक्षक हेल्थ असिस्टेन्ट SY नवीन शाहबाट बिरामी चेक जाँच गरिन्छ।
4: साइना मेडिकल हल भुरी गाउँ बजार बर्दिया वाणिज्य बैंकको पश्चिम पट्टी। नाम दर्ताका लागि सम्पर्क मोबाइल नम्बर 98-442-55-909 र 98-442-97-517।
6: ओइ सन्जो, कहाँ हो के यति हतार हतारमा?
7: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
6: अरे अरे सपना, तिमी कता जान लागि?

0: किए
1: कहाँ नमन शपिङ सेन्टर तिर
0: ए रमेश पर्ख न कता हेरेको के
2: कहाँ रहिने दिदी नेपालगञ्जमा पाइने सबको सामान नमन सपिङ सेन्टरमा पाए ओ महाराज म फेरि नमन सपिङ सेन्टरमा जाइदु
0: नै सबैजनाले नमन नमन भन्छ न के छ र त्यहाँ
2: के छैन र त्यहाँ खाद्य तथा किरानाका सामान कस्मेटिक सामान दैनिक उपभोग्य सामग्री होटलका लागि आवश्यक सम्पूर्ण सामान गिफ्ट खेलौना र बर्थडेका सामग्री सजावटका सामग्री संगीत र खेलकुदका सामग्री घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ अनि त्यहाँ नगएर कहाँ जाउँ त सबैजना
0: रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582
3: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुइगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि
0: होइन त्यहाँ के को भिड लागेको छ के त्यस्तो जम्मै मान्छे त्यतै गइरहेछन् त
4: ल साल दिदी पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त
0: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री चिसो पेय पदार्थका सामानहरू कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुरिका बजार बर्दियामा अल पसल ठाकुरबाबा नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुरिगाउँ बर्दिया प्राइटर हेमराज आचार्य सम्पर्क मोबाइल नम्बर 9842979774
5: रेडियो टाइगर 99.2 मेगाहर्ज नामै काफी छ
6: कृषि सम्बन्धी जानकारी सफल कृषकका कुरा के हुन् त समस्या के हुन् त विकल्प कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी कार्यक्रम हाम्रो खेती हाम्रो कृषि हरेक महिनाको 1 र 15 गते समय साँझ 7 बजे र बिहान पुनः प्रसारण 7 बजे रेडियो टाइगर FM बाट सुन्न नभुल्नुहोला कार्यक्रम हाम्रो खेती हाम्रो कृषि

0: राम राम ओ नमस्कार रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा टीकाराम चौधरी सँग आरती चौधरी स्वागत बा नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र के समन्वयमा रेडियो टाइगर बर्दिया सिन्हा उत्पादन करल कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा प्रविधि मसिन सम्बन्धित मेरमेरिक जानकारी कृषक गणके पुगेकलाग ओ कृषक हुँक कर्तीहरूलाई खेती प्रणालीमा ऐना समस्या प्रश्न जिज्ञासा कृषक हुँकनके आशा अपेक्षा गुनासो सुझाव सुनकेन मेरमेरिक जानकारी लिन उद्देश्यसे यी कार्यक्रम सञ्चालन गरिलक हो।
1: यी कार्यक्रम महिनामा दुईचो हरेक महिना 1 गते ओ 15 गते सन्ध्याकै 7 बजेसी रेडियो टाइगर 99.2 MHz बर्दिया ओस्तक अनलाइनमा tigerkhabar.com ओ मोबाइल एप्लिकेशन हाम्रो पात्रो मसिफी सुन्ने सेक्जाइ
0: रेडियो गिर्भा एफएम 90.7 MHz शान्ति बजार ओ अनलाइनमा मोबाइल एप्लिकेशन हाम्रो पात्रो मसिफी सुन्न सिक्ने बाटी कार्यक्रम के फेडोस र प्रसारण बिहान के 7 बजे सुन्न सिक्ने बाटी पुस्तकका 1.82 MHz कार्यक्रम सुन्न सिक्ने बाटी कार्यक्रममा राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र हो कृषि क्षेत्र से सम्बन्धित विशेषज्ञ हुन सेना कृषक हुन के आशा अपेक्षा व गुनासो तथा सुझाव के सम्बोधन एवं कृषि क्षेत्र का मेरमेरिक जानकारी प्रसारण गरिने बाटी
1: पशुपक्षी गणके उत्पादन वृद्धि कैक कृषक समुदाय के आय आर्जन और जीवन स्तर उठाके देश भर के कृषि क्षेत्र के देहर उत्पादन बढ़ाएक अनुसंधान मसी विकसित प्राविधिक प्रकाशन प्रसारण और अभिलेखीकरण कैक संचार माध्यम के प्रयोग मसी प्रसार प्रसार करती कृषक को सरोकार अलंकन पुगैना काम ये राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र के मुख्य उद्देश्य रहल बा।
0: नेपाल कृषि प्रधान देश हो जहाँ ग्रामीण समुदाय के मुख्य आय आर्जन के स्रोत कृषि पेशा रहल बा एक और ग्रामीण आय आर्जन के स्रोत कृषि क्षेत्र हिलको कृषि सम्बन्धी प्रविधि ज्ञान सहजो सरल तरिका से न पुगेना परम्परागत प्रचार प्रसार के माध्यम अथवा प्रभावकारी नीति खेलक अवस्थामा नवीनतम प्रविधि मसिन प्रचार प्रसार करकलाग आधुनिक तरिका से हाली हो झट्ट सूचना पुगेना सूचना प्रविधि हो संचार के माध्यम एकदम उपयोगी हुना देख पर्ना हिलको से रेडियो टाइगर के सहकार्यमा यी कार्यक्रम प्रसारण हुई
1: सूचना और संचार प्रविधि से कृषक मन के आधुनिक खेती प्रणाली में लीरव सीते समय में आवश्यक सूचना ज्ञान और सीप के पहुंच करा के उत्पादन बढ़ेना सघैना करना और समग्र कृषि विकास में खास भूमिका निर्वाह करल बा कृषक के खेती बारी में सब दिन जैसी कुछ न कुछ प्राविधिक समस्या देखा पड़ना हुईलक और से ओकर समाधान के लक्ष्य सूचना और संचार प्रविधि के प्रयोग मे समय में समस्या के समाधान के उपाय कृषक और सरोकार अलंकन देह सीख जाए।
0: आज कार्यक्रम के दोस्रा भाग हो आज कार्यक्रम में धान खेती कर्षक लगवा अपना एक पर्ना सावधानी कर पर्ना सिहार लगायत का विषय में वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुशवाहा सिन्हा बातचीत करल बाटी।
2: आजको रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा भर्खरै दाङ बाँके बर्दिया कैलाली कञ्चनपुर लगायतका तराई क्षेत्रका जिल्लामा धान रोपाई गरेर सकिएको छ। धान रोपाई सकिएपछि अब उत्पादन बढाउनका लागि धानमा गर्नुपर्ने सिंचाई मलको व्यवस्थापन सँगै धानको बीचमा उम्रने अनावश्यक झारलाई व्यवस्थापन कसरी गर्ने लगायतका विविध विषयमा वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुशवाहा सँग कुराकानी गर्न गइरहेका छौँ। स्वागत छ रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा।
3: धन्यवाद सर।
2: आराम हुनुहुन्छ?
3: आरामै छु।
2: पश्चिम तराई क्षेत्रका जिल्लामा विशेष गरी दाङ बाँके बर्दिया कैलाली कञ्चनपुरमा अहिले धान रोपाई सकिएको छ होइन। अब विगतका वर्ष भन्दा यस वर्ष अलिकति छिटपुट रूपमा वर्षा पनि राम्रै भएको छ। अब किसानहरूले धान रोपाई सकिएपछि ध्यान दिनुपर्ने मुख्य कुराहरू के छ संक्षेपमा जानकारी गराइदिनुहोस् न।
3: अहिले पनि तराईका बहुसंख्यक भूभागमा थोरै छिटपुट रूपमा यो रोपाई चलिरहेकै छ होइन। तर सुदूरपश्चिममा यहाँले भन्नुभयो तराई भूभागमा चाहिँ बहुसंख्यक ठाउँमा धान रोपाई भइसकेको छ। धान रोपाई भएको 20-25 दिनपछि किसान दाजुभाइ दिदी बहिनीले सक्दो प्रथम गोड मिल गर्ने प्रयास गर्नुपर्छ। गोड मिल हातले पनि गर्न सकिन्छ। अहिले चाहिँ लेबरको अभाव भए भएको पाइन्छ, श्रम जनशक्तिको मजदुरको अभाव देखिन्छ। त्यसै कारणले त्यस्ता खेतहरू जहाँ चाहिँ लेबरको अभाव छ, हातले गोठमेल गर्न सक्ने सम्भावना छैन, त्यस्तो ठाउँमा किसान दाजुभाइ दिदी बहिनीले अहिले विभिन्न किसिमका झारनाशक विषादीहरू पाइन्छ, जस्तै अनेक किसिमका विषादी पाइन्छ जसमा सोडियम बिस्पाइरिबे, त्यसलाई मार्केटमा नोमी गोल्ड भनेर आउँछ, त्यो धेरै प्रभावकारी पाइएको छ। त्यो चाहिँ 0.5 ml प्रति लिटर पानीमा मिलाएर, अर्थात् 1 लिटर पानीमा 0.5 ml छ भने 5 लिटर पानीमा कति हुन जान्छन्, 0.5 ml हुन जान्छन् है। यसरी चाहिँ 0.5 ml प्रति लिटर पानीमा मिलाएर सोडियम बिस्पाइरिबेटको झोल चाहिँ स्प्रे गर्यो भने थुप्रै झारहरू, धानका बोटहरू रहिरहन्छ, तर जति झारहरू छन् सबै झारहरू मरेर जान्छन्। त्यो चाहिँ 25-30 दिनमा एकचोटि गोठबेल गरेपछि गर्ने, र दोस्रो गोठबेल चाहिँ के हुन्छ भने 50-60 दिनमा हुन्छ। त्यस बेला पनि हामीले यही विषादीलाई, झारनाशक विषादीलाई रिपिट गर्नुपर्छ। त्यसपछि अर्को कुरा के हो भने, जब हामी पहिलो गोठबेल गर्छौँ 20-25 दिनमा भने, त्यही बेला चाहिँ के गर्नुपर्छ भने, युरियाको अथवा नाइट्रोजनको प्रथम डज चाहिँ, हामी केवल दिएका हुन्छौँ जुन बेला धान रोपाई गरेका हुन्छौँ त्यो बेला। दोस्रो दर चाहिँ 3.5 किलो प्रति कठाका, लगभग 3 किलो प्रति कठाका दरले युरिया चाहिँ छर्नुपर्छ खेतमा। र त्यस्ता खेतमा जुन खेत सुक्खा छ त्यसमा नसर्ने, कम्तीमा माटोमा किसानको मात्रा कायम छ भने मात्र हामीले युरिया छर्दाखेरि के हुन्छ भने, युरिया चाहिँ प्लान्टले, नाइट्रोजन प्लान्टले लिने, बोट बिरुवा लिने, धानको बोटले लिने सम्भावना हुन्छ। सुखेको खेतमा छोड्यो भने त्यो सम्भावना घटेर जान्छ, युरिया चाहिँ बाष्पीकरण भएर आकाशमा उड्छ, र एकछिन चाहिँ माटोले त्यो युरिया सोच्न सक्दैन, जराले प्लान्टले सोच्न सक्दैन। अर्को कुरा, जब हामी धान रोपाई गरिरहेकै हुन्छौँ त्यही बेला किसान दाजुभाइ दिदी बहिनीले दिएर तिरेर चाहिँ खेतमा हाल्नु पर्ने हो। तर के हो भने, हामीले चाहिँ जब कुनै किसान दाजुभाइ जसलाई केही थाहा छैन र डिएपी पोटास हाल्नु भएको छैन भने, अहिले पनि ढिलो भएको छैन, उहाँहरूले प्रति कठा पोटास चाहिँ 2-2.5 किलो प्रति कठा, र डिएपी 2.5-3 किलो प्रति कठाको दरले चाहिँ खेतमा छोड्यो भने चाहिँ उहाँको खेतमा के हुन्छ भने, यो धान राम्रो उत्पादन हुने सम्भावना हुन्छ। डिएपी र पोटाससँगै सकिन्छ भने बोरोन 50 ग्राम प्रति कठाको दरले, र जिङ्क चाहिँ जिङ्क सिलेटेड भन्ने गर्छौँ, त्यो चाहिँ 100 ग्राम प्रति कठाको दरले छोड्यो भने बोट बिरुवाको लागि, अर्थात् धानको बालीको उन्नत विकास हुनको लागि, स्वस्थ पौधा निर्माण हुनको लागि के हुन्छ भने, यसले धेरै ठुलो सहयोग गर्छ। यी मलहरू हामीले समयमै छरेनौँ भने यसले चाहिँ के गर्छ, बिरुवाको वृद्धि विकास राम्रोसँग हुँदैन, र धान चाहेको उत्पादन घट्न जान्छ। त्यो मुख्य कुरा हो, अहिलेको लागि विशेष ध्यान दिनुपर्ने। अर्को कुरा के छ भने, मानौ न यो धानको खेतमा कुनै पनि किसिमको रोगहरू देखियो, जस्तै अहिलेको समयमा धान रोप्न बित्तिकै फुट र हेद कुहिने एउटा रोग लाग्न सक्छन् होइन, त्यो बेला चाहिँ हामीले के गर्नु पर्छ, हिमोसान एउटा विषादी पाइन्छ, 2.5 ml प्रति लिटर पानीका दरले हिमोसान चाहिँ खेतमा छोड्यो भने त्यो यो जुन फेद कुहिने रोग छ त्यो चाहिँ घटेर जान्छ। यो समस्या एउटा धानको खेतमा देख्न सक्छन्। त्यसपछि जब बोटहरू, धानको बोट 40-50 दिन हुन थाल्छन्, गाजहरू आउन थाल्छन्, त्यो बेला चाहिँ अर्को चाहिँ स्टिम बोरर, फेदमा के हुन्छ भने, धानको जुन बोट हुन्छ त्यसमा एउटा किरा हुन्छन्, त्यसले चाहिँ के गर्छन् भने, बोटै काटिदिन्छ, भित्रै काटिदिन्छन्, जसले गर्दाखेरि यो प्लान्ट चाहिँ वृद्धि विकास हुँदैन, सुकेर जान्छ। त्यो कन्डिसनमा हामीले के गर्नुपर्छ भने, फिप्रोनिल एउटा विषादी पाइन्छ, त्यो फिप्रोनिल चाहिँ खेतमा छोड्यो भने त्यसबाट विषादीहरू जुन स्टिम बोरर भन्ने गर्छौँ तिनीहरू मरेर जान्छ, र हाम्रो धान चाहिँ सुरक्षित रहन्छ। यी मुख्य कुराहरू छन् जसमा हामीले के गर्न सक्छौँ भने, किसान दाजुभाइ दिदीबहिनीले ध्यान दियो भने उहाँहरूको खेत सुरक्षित रहन्छ र राम्रो हुन सक्छ।
4: अब अहिले देशैभरि मलको अलिकति अभाव छ, यहाँले भने जस्तो होइन,
2: अब वैकल्पिक मलको व्यवस्थापन पनि किसानहरूले गर्नु भएको छ होला। अब मल नपाइरहेको अवस्थामा सिंचाइ र मलको व्यवस्थापन कसरी गर्न सकिन्छ?
3: अहिले देशभरि मलको समस्या भएको सुनिन्छ। यस्तो कन्डिसनमा के हुन्छ भने हामीसँग एजोला भन्ने एउटा हुन्छ, जुनसुकै कृषि प्राविधिकको सहयोग लिएर किसानले पोखरीहरूमा तराईका पोखरीहरूमा एजोला पाइन्छ अथवा थुप्रै किसानहरू

0: त्यसै गरी गोठे मलहरू हुन्छन्, गोठे मलहरू प्राङ्गारिक मलहरू हुन्छन्, यिनीहरूलाई पनि जुन बेला हामी रोपाई गर्छौँ त्यही बेला चाहिँ खेतमा 7-10 डोको प्रति कठा राख्यौँ भने त्यसले पनि थोरै मात्रामा भए पनि युरिया डिएपी पोटासको सम्बोधन गर्ने गर्छन्। जुन खेतमा पानीको अभाव छ, नहर र सिँचाइ छैन, सिँचाइ एकदम आवश्यक हुन्छ धानको लागि। सिँचाइ छैन भने सिँचाइको लागि हामीले सक्दो दमकल पम्पिङ सेटहरू प्रयोग गरेर प्रत्येक 12-14 दिनको फरकमा खेत भिज्ने गरी सिँचाइ गरिदियो भने के हुन्छ भने सिँचाइको मागलाई पूर्ति गर्न सकिन्छ, खेतलाई यो धानलाई जति पानी चाहिएको छ त्यसलाई पूर्ति गर्न सकिन्छ। धान एउटा धारणा के छ भने धानको लागि खेत डुबेकै हुनुपर्छ, पानी भएकै हुनुपर्छ भने त्यस्तो छैन। यदि जुन खेतमा सिँचाइको व्यवस्था छैन त्यहाँ पम्पिङ सेटहरूको सहयोगले पनि थोरै मात्रामा सिँचाइ गर्ने, नभए हामीले पहिला नै के गर्नु पर्थ्यो भने सुक्खा सहन सक्ने जातहरू धानका जातहरू लगाउनु पर्थ्यो। सामान्य धानका जातहरू जुन हामीले परम्परागत रूपमा अहिले लगाउँदै आएको छौँ त्यस्तो कन्डिसनमा पानीको अभाव हुन सक्छन्, आउने दिनमा वर्षा नहुन सक्छन्। यो बेला चाहिँ हामीले अर्को एउटै उपाय छ कि सिंचित भएको जग्गा हुनु पर्यो, छैन भने पम्पिङ सेटको प्रयोग गर्ने, नभए आकाशले पानी पर्यो भने त्यो सबभन्दा राम्रो हुन्छ।
1: कस्ता खालका झारहरू बढी उम्रिन्छन् तिनलाई अघि नै यहाँले जुन विषादीको कुरा गर्नुभयो यतिकै गोडमेल गर्ने अथवा विषादी छर्नै पर्ने कुन अवस्था हुन सक्छ र विशेष गरी कस्ता खालका झार उम्रने सम्भावना बढी हुन्छ?
0: मुख्य झारहरू दुबी चरा पाते झारहरू हुन्छन् होइन, यिनीहरू चाहिँ धानमा बढी जतिन्छन्। इनकेस यस्ता झारहरू देखियो भने एउटा मात्र सोडियम डिस्टाइलेट छर्दिनुहुन्छ भने सबै झारहरूलाई उठेर जान्छ, सुकेर जान्छ र धानको बोट बच्छन् र त्यसबाट के हुन्छ भने लोमी गोल्ड जस्तै अरू पनि पाइन्छ विषादीहरू, तर मार्केटमा अहिले मार्कले गरेको अनुसन्धानमा यो सबभन्दा बढी प्रभावकारी देखिएकोले मैले यसको बारेमा भनेको छु। अरू चाहिँ जुन हाम्रो कृषि प्राविधिक साथीहरू हुनुहुन्छ उहाँहरूसँग पनि किसान दाजुभाइ दिदीबहिनीहरू चाहिँ सम्पर्क गरेर यसको बारेमा अन्य झारनाशक विषादीको बारेमा पनि जुन निर्देशिका दिएको हुन्छन् त्यसको आधारमा चाहिँ उहाँहरूले छर्न सक्नुहुन्छ।
1: अब रोपाई गरिसकेको 10-15 दिन 20-25 दिन पछि अलिकति गाँझ हाल्ने बेला अलिक कालो हरियो टाइपले हुन्छ होइन, कुनै कुनै खेतमा चाहिँ अलिक पहेँलो हुन थाल्ने हुन्छ, त्यस्तो केही रोग व्याधि हो कि कस्ता खालका किराहरूको प्रकोप देखिन सक्छ, सावधानी अपनाउनु पर्ने कुरा के हुन सक्छ, यो विषयमा पनि जानकारी गराइदिनुहोस् न।
0: मुख्य कुरा के हो भने जब धान हामी 10-15 दिन पछि पहिलै भयो पहिलै रह्यो भने हामीले के हुन्छ भने धान रोप्न बित्तिकै उसको इस्टेब्लिसमेन्ट फेज हुन्छ, उसको जरा चाहिँ माटोसँग एटेच भएर होइन त्यहाँबाट पोषक तत्व लिन 5-7 दिनसम्म लाग्न सक्छन्, त्यो बेलामा धान पहेँलो हुन्छ। तर 10-15 दिनसम्म यस्तै भइराख्यो भने के हुन्छ भने त्यसपछि हामीले के गर्नुपर्छ, धानमा युरियाको कमी छ बुझ्नुपर्छ, पात पहेँलो छ भने त्यसपछि हामीले युरिया के भन्छन् नाइट्रोजनको कमी छ भने बुझ्नुपर्छ र त्यसको लागि हामी युरिया सकेसम्म युरिया प्रयोग गर्ने, युरिया छैन भने त्यसको विकल्पमा अजोला लगायत अन्य युरियाका विकल्पहरू हामीले प्रयोग गर्न सक्छौ। र अर्को कुरा खेरे रोग पनि लाग्न सक्छ, धानको पात चाहिँ फलामको जस्तो खेरे हुन सक्छन् होइन, त्यो अवस्थामा के हुन्छ भने जिङ्क तत्वको कमी हुन्छ, जिङ्क तत्वको कमी भएको छ भने जिङ्क सल्फेट 25 किलो प्रति हेक्टरको दरले अथवा जिङ्क सिलेटेड जिङ्क जुन हुन्छन् त्यो चाहिँ 0.5 किलो प्रति कट्ठाको दरले हामीले छर्यो भने त्यो समस्याबाट हामी राहत पाउन सक्छौँ।
1: कस्तो खालको प्रकोप देखिन सक्छ, जस्तो किराहरूको कुरा गर्ने हो भने गबारो किरा हुन सक्छ होइन, किरा फट्याङ्ग्राको कुरा हुन सक्छ, कस्तो किराहरूले चाहिँ हानि पुर्याउन सक्छ?
0: गबारोलाई नै हामी स्टिम बोरर भन्ने गर्छौँ होइन,
1: अनि पछिल्लो समय नेपालमा किरा फट्याङ्ग्राको प्रकोप कस्तो छ, त्यसले धान खेतीलाई कतिको असर गरे?
0: स्टिम बोरर व्यापक रूपमा देखिएको हुन्छ, स्टिम बोरर बाहेक अरू किराहरूको खासै प्रभाव देखिएको छैन होइन, गबारोको एकदम ठुलो समस्या छ। त्यसै कारण गभारोबाट बच्ने उपायहरू चाहिँ फिप्रोनिल मैले भने, त्यसै गरी इन्सेक्टिसाइडहरू कीटनाशकहरू हुन्छन्, कीटनाशक जस्तै डाइमेथोएट हुन्छ रोगर भन्छ त्यसलाई, त्यस्ता कीटनाशकहरू प्रयोग गर्दा पनि हामीले के गर्छौँ यो स्टिम बोरर गभारोबाट बच्न सकिन्छ।
1: पश्चिम तराई क्षेत्रका विभिन्न जिल्लामा किसानहरूले विशेष गरी यति बेलामा उन्नत जातको धान खेती गरिराख्नु भएको छ होइन, कतै कतै त यो बासनादार काला नमक धान छ होइन, पुरानो रैथाने बालीलाई पनि लगाइराख्नु भएको छ, यिनमा भिन्नता चाहिँ के हुन्छ?

0: एउटा छाने बाली र अर्को काला नमक भन्नुभयो।
1: हजुर,
0: काला नमक धान चाहिँ सुशोधन काला नमक भनेर नेपाल सरकारले रिलिज गरेको छ, उन्मोचन गरेको छ, है, त्यस्तो धारिएको काला नमक हो। त्यसै कारणले त्यसमा अलिकति ढल्ने सम्भावना कम छ र बास्ना अलि बढी हुन्छन्। अन्य लोकल जातहरू भन्नुहुन्छ भने किसानले परम्परागत रूपले नै लामो समयदेखि आफै संरक्षण र सम्वर्धन गरेर लगाउँदै आएका धानका जातहरू हुन्। लोकल धानका जातहरू के हुन्छ भने ढल्ने सम्भावना बढी हुन्छन्, उत्पादन कम हुन्छ, बाला सानो हुन्छ, त्यसपछि त्यसमा डिएपी युरिया फर्टिलाइजरहरू कुनै दिनुहुन्छ, मल रासायनिक मल दिनुहुन्छ भने खासै प्रतिक्रिया जनाउँदैन, बोट अग्लो हुन्छ, ढल्छ। जबकि उन्नत जातहरू लगाउनुहुन्छ भने त्यसमा थोरै मल दिँदा पनि बढी प्रभावकारी देखिन्छ, ढल्दैन, उत्पादन बढ्न जान्छ। स्थानीय जातहरू जुन हुन्छन् त्यसमा थोरै यस्ता स्थानीय जात छन् जो चाहिँ रोग लाग्दैन, किरा लाग्दैन, होइन, तर बहुसंख्यक स्थानीय जातहरूमा रोग किरा लाग्ने प्रकोप पनि त्यति नै देखिन्छ। त्यसै कारणले किसान दाजुभाइ दिदी बहिनीले सक्दो चाहिँ उन्नत जातहरू लगाउने प्रयास गर्नुपर्छ।
1: आगामी अंकमा पनि यहाँसँग धान खेतीका विषयमा, धानको उत्पादन वृद्धिका सन्दर्भमा थप विषयमा कुराकानी गरौंला। आजको अंकमा रेडियो सुन्ने सम्पूर्ण श्रोता, विशेष गरी धान खेती गरिरहनु भएका किसानहरूका लागि यहाँको सुझाव सल्लाह के छ?
0: अब मुख्य गरी किसान दाजुभाइ दिदी बहिनीले उहाँहरूले आफ्नो खेत कुन अवस्थामा छ, कस्तो कन्डिसनमा छ, खेतमा पानी लागेको छ कि छैन, किरा लागेको छ कि छैन, यस्ता कुराहरू सूक्ष्म रूपले हेरिराख्नुपर्छ, अब्जर्भ गरिराख्नुपर्छ, होइन, र यस्तो कहीँ पनि केही त्यस्तो समस्या देखियो भने सक्दो नजिक गएर मोबाइलले फोटो खिच्ने र सम्बन्धित प्राविधिक विज्ञहरूलाई त पठाउने, यदि त्यो पनि गर्न सकिएन भने नजिकै जुन कृषि जुन नगरपालिकामा गाउँपालिकामा कृषि विज्ञहरू खट्नुहुन्छ, प्राविधिकहरू खट्नुहुन्छ, उहाँहरूलाई दिनुहुन्छ भने उहाँहरूले समस्याको समाधान गरिदिनुहुन्छ।
1: हस्, निकै व्यस्त समयका बावजुद पनि रेडियो टाइगरले सञ्चालनमा ल्याएको रेडियो कार्यक्रम हमार खेती हमार कृषिमा समय दिनुभयो। महत्वपूर्ण समय र महत्वपूर्ण जानकारीका लागि वरिष्ठ वैज्ञानिक डाक्टर उज्जवल कुशवा सर, यहाँलाई धेरै धेरै धन्यवाद।
0: धन्यवाद सर।
2: कृषि सम्बन्धी जानकारी, सफल कृषकका कुरा, के हुन् त समस्या, के हुन् त विकल्प, कृषि प्रधान मुलुकमा कृषिलाई व्यवसायीकरण गर्ने हाम्रो जिम्मेवारी, कृषि तथा पशुपालन सम्बन्धी सम्पूर्ण जानकारी। कार्यक्रम हमार खेती हमार कृषि हरेक महिनाको 1 र 15 गते, समय साँझ 7 बजे र बिहान पुनः प्रसारण 7 बजे रेडियो टाइगर FM सुन्न नभुल्नुहोला। कार्यक्रम हमार खेती हमार कृषि।
3: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 MHz।
4: अपना उकरा अबर रेडियो टाइगर 99.2 MHz बर्दिया से रेडियो कार्यक्रम हमार खेती हमार कृषि सुन्टी बाटी है। यी कार्यक्रम रेडियो टाइगर नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्र संघले मिलकर तयार पर्लक हो।
5: अब हाम्रा एक अति कृषि सम्बन्धी छोटकरी मना गतिविधि सुनि। धान लगेना बाँकी बिलक खेतवा के बरसात के पानी कुढ्याई लाग प्लास्टिक पोखरी खल्ती बनाइक परत असीका कुढ्याई पानी धान के संवेदनशील चरण में प्रयोग कैकन उत्पादन में पर्ना असर होना कम कर सक जाए। लगागेला धान बाली में धरा व्यवस्थापन के लाग प्रेटिला कोलोर 25 लीटर पानी में 75 ml के दरले एक रोपनी या 17 लीटर पानी में 51 ml के दरले एक कठा में धान लगेला 5 दिन भीतर खेतमा छिपछिपे पानीमा हिलक अवस्थामा प्लाट फेन नोजल के सहायता लिएर स्प्रे गर परत।
4: कृषि औ पशुपालन सम्बन्धी जिज्ञासा केलक नेपाल कृषि अनुसन्धान परिषदके पैसा नैलग्न नम्बर 1135 हरेक सोमबार सन्ध्याके 5 बजेसे 7 बजेसम्म फोन गर सिक जाइ।
5: अब हाम्रा सुन्टीबाटी कृषि विशेष रेडियो कार्यक्रम हमार खेती हमार कृषि कार्यक्रमका पुछारमा आशिकली आप पाला मिल्बा हमार प्रश्न अपनक जवाब प्रश्न असिङ्बा राष्ट्रिय धान दिवस नेपालमा कौन महिना हो कै गते मना जाए प्रश्न फेक खरा राष्ट्रिय धान दिवस नेपालमा कौन महिना हो कै गते मना जाए एसएमएस मसेना उत्तर पठाका सहभागी बन सकि। यी प्रश्न के उत्तर अपनाउँ जनलवाती कलशे 98583961 मा आफ्नो नाउँ ठेगाना सहित एक हप्ता भित्र एसएमएस मसिन उत्तर पठाका सहभागी बन सकि। सही उत्तर पठाइला फुकन से एक जहान गोला पठा से विजेता छानका कार्यक्रम के तरफ से एक ठो टी शर्ट पौधा देने बाती।
4: रेडियो कार्यक्रम हमार खेती हमार कृषि सुन सेकल पाँच अपन मनमा लागल विचार र कृषि खेती के विषयमा कोनो प्रश्न ओ जिज्ञासा हुइल कलेसे अपने उग्र अपन फोन मसे कह सिक्ने बाटी ओ एसएमएस इमेल मसे फेर लेखी सिक्ने बाटी अपन जवाफमा विचार ओ प्रश्न धरकला कृषि अनुसन्धान परिषद के पैसा निलग्न फोन नम्बर 1135 मा डेलक निर्देशन के आधारमा रेकर्ड कर सिक्ने बाटी पुस्तक रेडियो टाइगर के सम्पर्क नम्बर 0984401888 ओ मोबाइल नम्बर 98580309161 मा फोन गरी रेकर्ड कराई ओ लिखाई फेर सिक्ने बाटी पुस्तक रेडियो टाइगर एफएम @gmail.com मा फेर अपन जिज्ञासा पठाई सिक्ने बाटी।
5: लिटन रेडियो कार्यक्रम हमार खेती हमार कृषि के और ऐना भाग में नेपाल कृषि अनुसंधान परिषद के कृषि मौसम सलाह बुलेटिन हो। कृषि विज्ञ से लिखल सलाह सुझाव ऐना हप्ता में अपनाई से एक जिना कृषि संबंधी ढेर जानकारी संग और मेर मेरी गतिविधि फैले ऐना भाग मन ध्यान होने नहीं बा कार्यक्रम का ऐना भाग के न सुनती रवि कार्यक्रम सुन के सुझाव सलाह फिर लिखकर पठिने बाटी कना आशा करती राष्ट्रीय कृषि प्रविधि सूचना केन्द्र रेडियो टाइगर संघ संघरिया आरटीओ मैटिकाराम फिना विदा हुई राम राम नमस्कार।

0: विगत लामो समयदेखि तपाईँहरूको विश्वासमा स्थापित किसान एग्रो एन्ड अर्डर सप्लायर्सले किसानहरूको माग र चाहनालाई मध्यनजर गरी नयाँ व्यवस्थापनका साथ स्वदेशकी प्रविधि र पुँजीमा आधारित श्री मुक्तिनाथ कृषि तथा ट्रेनिङ कम्पनीद्वारा उत्पादित मुक्तिनाथ एवं कृषिनरी ब्रान्डका कृषि औजार उपकरणहरू र जसका आवश्यक पार्टसहरूको बर्दिया जिल्लाको एकमात्र आधिकारिक विक्रेताको रूपमा निशुल्क परामर्श सेवासँगै कारोबार शुरू गरिसकेको सहर्ष जानकारी गराउँदै समयमै मौकाको फाइदा लिन हुन हार्दिक अनुरोध गर्दछौ।
1: ठाकुर बाबा लगायत यस क्षेत्रका सम्पूर्ण किसान वर्गको हौसला अनि सारथी बन्न आजको लगानी भोलिको उपलब्धता गुणस्तरीयतामा हाम्रो प्रतिबद्धताका साथ सिजन अनुसार गुणस्तरयुक्त उन्नत तथा हाइब्रिड विभिन्न बालीका बिउ बिजनहरू प्राङ्गारिक तथा रासायनिक मलखाद च्याउको विभिन्न प्रजातिको बिउहरू रासायनिक विषादी तथा झारनाशक विषादी सूक्ष्म तत्व एवं भिटामिनहरू इन्डियन तथा चाइनिज ब्रान्डका मिनी टिलर पावर टिलर टिपर मकै रोप्ने आलुको ड्याङ बनाउने रोप्ने मेसिन कम्बाइन मिल राइस मिल र थोपा सिँचाइ सेटहरू प्लास्टिक टनेल ग्रिनेट सिल्भर नेट पावर स्पेयर टंकी नर्मल स्पेयर टंकी भाइजर मास्क विषादी छर्दा प्रयोग हुने बुट सहितको एप्रोन गार्डन उपकरणहरू लगायत माग बमोजिम गुणस्तरीय सामग्रीहरू उपलब्ध गराइनुका साथै यस मानारोपी मुरी फलाउने वर्ष सिजनका लागि हजुरहरूको माग तथा रोजे खोजेक मसिना तथा बासनादार एवं चितवनको मसिनो साबित्री धानको जात लगायत उन्नत र नेपाल सरकारद्वारा सूचीकृत हाइब्रिड जातका धान बिउहरू थोक एवं खुद्रा रूपमा सुपथ मूल्यमा उपलब्ध गराइनुका साथै कृषि औजार उपकरण मिनी पावर टिलर मर्मतका लागि अनुभवी मिस्त्रीद्वारा सशुल्क होम सर्भिस सेवा र भेटेरिनरी प्राविधिक एवं लामो समय सरकारी सेवामा कार्यरत कृषि प्राविधिकद्वारा निशुल्क परामर्श सेवा समेत उपलब्ध भइरहेको सहर्ष जानकारी गराउँदछौ।
0: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। श्री किसान एग्रो एन्ड अर्डर सप्लायर गुलरिया रोड भुरीगाउँ बजार बर्दिया रोड राइटर सुनिता कुमारी शाही बम सम्पर्क मोबाइल नम्बर 9861443492 र 9415878917।
2: नमस्कार, तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज गर्जन्छ सधैँ बाँच्छै।

0: यो हो तपाईँको आफ्नै रेडियो, रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 8 बजेको छ।
1: यस टाइम चेकका साथमा नवजीवन पोलिक्लिनिक एन्ड डायग्नोस्टिक प्राली, भोरिगाउँ बजार, बर्दिया।
2: अशोक साल त ढुक्क नारे बल्ली।
3: हाँ त पोर्सालिक बास सम्झोट आम्मी र लक्तिर हटबरा पानी बस्त बेर अस्ति कहाँ र सिक्जाए त सोचो त लट्ठी ठिक्कम घर डान डान पानी बर्से टिकी मन छटपटाइ लाग।
2: हाँ त धन्न ब्यालम लट्ठी ठिक्कम से सुरक्षित ठाउँ सर रली नारे बल्ली।
3: हाँ हो बदा
4: बर्खक ब्यालम बहिया ढ्यार जोखिम रहत उह मार बहिया से बचकला पहिल सावधानी अपनाए लद्या खोलम पानी बरल बाकल से सावधान रहिए। एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक चुट्टे प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ढ्यार हुलकोर से पानी ढिका के पी स्वच्छता में ख्याल करी।
5: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशेषता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश।
6: बाबा मेरो जन्मदिन पनि आउन लागिसक्यो, केक अर्डर गर्नका लागि कहाँ जाने?
7: अब ढुक्क भएर मनकामना बेकरी एन्ड केक सप भुरिगाउँमा जाने नि।
8: हामी कहाँ दुध, दही, मही, घिउ, पनिर, छुर्पी, लस्सी, विभिन्न प्रकारका आइसक्रिम, जन्मदिन, वैवाहिक समारोह, वार्षिक उत्सव लगायतका कार्यहरूमा आवश्यक पर्ने केक पाइनुका साथै चिया कफी पनि उपलब्ध छ। अब नयाँ व्यवस्थापनका साथ मनोकामना केक एन्ड बेकरी सब पुरानो ठाउँबाट कञ्चनपुर जाने बाटो एसियन लाइफ इन्सुरेन्सको तल्लो सटरमा सरेको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर सुशील रावत, सम्पर्क नम्बर 98245-51207। मनोकामना बेकरी एन्ड केक सब, भुरिगाउँ बजार, बर्दिया।
9: मन्जु तिमी त विदेश जान लाग्यौ रे?
10: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
9: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
10: खै के गर्ने गर्ने दिदी,
11: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेच बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।

बर्दिया जिल्लाका धेरै किशोरीहरूमा रगतको कमी अर्थात रक्त अल्पता देखिएको छ। रक्त अल्पताले सधैँ थकान लाग्ने, चक्कर आउने, अनुहार फिक्का हुने र पढाइमा ध्यान नजाने समस्या ल्याउन सक्छ। यसबाट बच्नका लागि हरियो साग सब्जी, दाल, गेडागुडी, अण्डा, मासु, माछा, गुड र फलफूल जस्ता आयरन युक्त खाना नियमित रूपमा खाने गर्नुहोस्। जंक फूड कम गरौं।

0: एबीसी नेपाली सेवाको साँझ पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा साम्प्रदायिक तनाव अन्त्य गराउने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ र प्रतिपक्षी दलका शीर्ष नेताले बढाए सक्रियता। सुनसरीमा स्थिति सामान्य उन्मुख रहेको प्रहरीको दावी, तर मधेसमा अवस्था अघिल्लो दिनको जस्तै। र अन्तर्राष्ट्रिय प्रसंगमा गत 24 घण्टाको अवधिमा स्पेनको सिउटामा झण्डै 60,000 आप्रवासीहरू प्रवेश गरेका विवरण। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
1: स्पेनको आन्तरिक मामिला मन्त्रालयका अनुसार स्पेनको उत्तर अफ्रिकी भूभाग सिउटामा पुगेका करिब 60,000 आप्रवासी मध्ये 25,000 भन्दा बढ़ी अहिले मोरक्को फर्किसकेका छन्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेथले ठूलो संख्याको आप्रवासी प्रवेशलाई स्पेनमाथिको आक्रमणको संज्ञा दिएका छन्। सिउटाको भ्रमणका क्रममा उनले स्थानीय बासिन्दालाई सम्पूर्ण स्पेन उनीहरूको साथमा रहेको र राज्यले उनीहरूको सुरक्षाका लागि सबै उपाय अपनाउने बताए। बीबीसीकी सारा रेन्सफोर्ड भन्छन्, स्पेनले मोरक्को र सिउटा बीचको सीमा सुरक्षा बलियो बनाउन प्रहरी र सेना परिचालन गरेको छ। एकैपटक यति धेरै मानिसहरू कसरी बिना अवरोध समुद्री बाटो हुँदै पौडिएर प्रवेश गर्न सफल भए भन्ने कुरा अझै स्पष्ट हुन सकेको छैन। बीबीसीकी सारा रेन्सफोर्डको भनाई। अधिकारीहरूका अनुसार सिउटा प्रवेश गर्ने प्रयासका क्रममा हालसम्म 34 जनाको मृत्यु भएको छ। पाकिस्तानमा उद्धार टोलीले विश्वको 12 अग्लो हिमाल ब्रोड पीकमा हिउँ पहिरो गएको स्थान नजिकै 4 जना आरोहीको शव फेला पारेको छ। अधिकारीहरूका अनुसार उद्धार टोलीले ती शवहरू आधार शिविरसम्म ल्याउने काम गरिरहेको छ। सोही आरोही समूहका अन्य 6 जना अझै बेपत्ता छन्। बेपत्ता मध्ये विश्व प्रसिद्ध पर्वतारोही नेपाली मूलका तथा ब्रिटिश पूर्व सैनिक निर्मल पूर्जा पनि रहेका छन्। उक्त टोलीमा पूर्जा बाहेक अरू 5 नेपाली र विभिन्न देशका नागरिकहरू थिए। हमासले इजरायलले आफ्ना सेना फिर्ता बोलाएर आक्रमण अन्त्य गरे पूर्ण रूपमा निशस्त्रीकरण हुन सहमत भएको जनाएको छ। उक्त समूहले आफ्ना हतियारहरू गाजामा बन्ने नयाँ प्यालेस्टिनी प्रशासनको नियन्त्रणमा सुरक्षित रूपमा राखिने तर ती इजरायललाई हस्तान्तरण नगरिने स्पष्ट पारेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त सम्झौताको घोषणा गर्दै यस अन्तर्गत इजरायलले गाजाबाट चरणबद्ध रूपमा आफ्ना सेना फिर्ता लैजाने बताए। तर इजरायल सरकारले भने यो सम्झौता कार्यान्वयन गर्ने वा नगर्ने बारे अहिलेसम्म पुष्टि गरेको छैन। श्रीलंका पूर्व प्रहरी प्रमुख पुजित जयसुन्दरालाई सन् 2019 ईस्टर सन्डेमा भएका घातक इस्लामवादी आत्मघाती बम विस्फोट रोक्न विफल भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको छ। अदालतले आक्रमणबारे प्राप्त गुप्तचर सूचनामाथि आवश्यक कदम नचाली गम्भीर लापरवाही गरेको भन्दै उनलाई दोषी ठहर गरेको हो। र भारतमा प्रहरीले फेसबुकको माऊ कम्पनी मेटाका स्थानीय प्रमुख विरूद्ध मुद्दा दर्ता गरेको छ। सत्तारूढ़ भारतीय जनता पार्टी बीजेपीका सदस्यहरूले दिएको उजुरीका आधारमा प्रधानमन्त्री नरेन्द्र मोदी प्रति अपमानजनक ठानिएको सामाजिक सञ्जाल सामग्रीबारे अनुसन्धान गर्न प्रहरीले मुद्दा दर्ता गरेको हो। यो विषयमा मेटाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। यो बीबीसी नेपाली सेवा हो।
0: सुनसरीबाट शुरू भई तराई मधेसका विभिन्न जिल्लामा फैलिएको साम्प्रदायिक तनाव अन्त्य गर्ने प्रयासमा प्रधानमन्त्रीदेखि सत्तारूढ़ र प्रतिपक्षी दलका शीर्ष नेताले सक्रियता बढ़ाएको देखिएको छ। सो क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आज मधेस केन्द्रित दलका नेताहरूसँग परामर्श गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवासँग छलफल गरेका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने दिशामा कांग्रेसको पहलकर्मी बारे मधेस र कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्। नेपाल प्रहरीका महानिरीक्षकले धार्मिक सद्भाव कायम राख्न अपील गरेका छन्। सुनौ एक रिपोर्ट। जाली तनाव बीच बिहिबार राष्ट्रका नाममा सम्बोधन गर्नुका साथै राष्ट्रपति तथा उपराष्ट्रपतिसँग कुराकानी गरेका प्रधानमन्त्री शाहले आज मधेस केन्द्रित दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्। छलफलका क्रममा प्रधानमन्त्रीले मधेसमा शान्ति सुव्यवस्था कायम राख्न र आउँदा दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्ने बारे नेता नेताहरूको धारणा मागेको उनको सचिवालयले जनाएको छ। छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष सीके राउतले हरेक जिल्लामा अन्तर धार्मिक संयन्त्र बनाउनु पर्ने मत आफूले राखेको भन्दै संचारकर्मीहरूसँग भने,
2: त्यसमा सबै धर्म गुरुहरू हुन्छन्, धार्मिक अभियन्ताहरू हुन्छन् त्यो जिल्लाका, सबैले त्यसमा राख्नु, त्यसको नियमित बैठक भनौँ न हरेक महिना चाहिँ त्यहाँ राख्नु, ताकि सौहार्दपूर्ण वातावरणमा त्यहाँ चाहिँ सबै कुरा हुन सकोस्। हरेक समुदायमा त्यो केही गलत गर्ने केही पात्रहरू चाहिँ हुन्छ, त्यसलाई चाहिँ उनीहरूले नियन्त्रण त्यहाँबाट गर्न लगाउन्, ताकि यस्तो कुराहरू घटना भएपछि मात्रै समाधान गर्ने होइन कि पहिलादेखि प्रिभेन्सन मेजर रूपमा त्यहाँ लागू गर्न सकियोस्।
0: राष्ट्रिय मुक्ति पार्टीका राजेन्द्र महतोले सुनसरी घटनाबारे छानबिन भई दोषीमाथि कारवाही गर्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्रीले गलत तत्वले फाइदा लिन सक्ने तर्फ सजग गराएको उल्लेख गरे। संचारकर्मीहरूसँग उनले भने,
3: र यस्ता घटना यस्ता सम्प्रदायिक दंगा गरेर यसको अनुचित लाभ उठाउने चाहिँ त्यो काम कुरा पनि हुन सक्छ, त्यो तत्वहरूबाट सबै हामी सावधान रहौं र प्राप्त अधिकारलाई रक्षा गर्दै त्यसलाई कसरी अगाडि बढाउने हो त्यो चाहिँ हामी गर्छौं भनेर उहाँले वचन दिनुभयो।
0: प्रधानमन्त्री शाहले तराई मधेसबाट प्रतिनिधित्व गर्ने आफ्नो पार्टीका सांसदहरूसँग पनि आज छलफल गरेका छन्। पछिल्ला दिनमा विभिन्न तहमा संवाद गर्दै आएको देखिएका राष्ट्रपतिका सभापति रवि लामिछानेले तनाव अन्त्य गराउने प्रयासमा आज विश्व हिन्दू महासंघ नेपाल र अल सलाम सोसाइटीका पदाधिकारीहरूसँग छलफल गरे। त्यसै गरी प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको आकस्मिक बैठकमा सभापति गगन थापाले सामाजिक सद्भाव कायम गर्ने सन्दर्भमा पार्टीका नेताहरू जिम्मेवारीपूर्वक लाग्नुपर्नेमा जोड़ दिएको सो पार्टीले जनाएको छ। भर्चुअल सम्बोधन मार्फत सभापति थापाले गलत सूचनाको पछि नलाग्न सचेत गराउँदै खास गरी मधेसका नेताहरूलाई भने,
4: हामीलाई कसले के भन्छ, हामीले यसमा यतातिर हाम्रो चासो कम हुनुपर्छ, हाम्रो ड्युटी के, हाम्रो रोल के, हाम्रो रोल किन, हामी नेपाली काङ्ग्रेस हो, हामी मुख्य शक्ति हो, हामी मूल शक्ति हो, हामी अभिभावक हो, हामी जिम्मेवार हो र समाजले नाम आगो जस्तै लगाएर भन्ने गर्ने काम हाम्रो, हामीले त्यो समाजले शक्ति हामी भएको छ, जिम्मेवारी निर्वाह गर्नुपर्छ भन्ने सोचाइ राखेर स्पष्ट काम गर्ने सबै साथीले काम गर्नुहोला।
0: नेपाल प्रहरीको नेतृत्वले पनि सामाजिक सद्भावमा खलल पुग्ने गरी कुनै प्रकारको गतिविधि नगर्न सबैमा अनुरोध गरेको छ। नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्कीले आफ्नो अपीलमा भनेका छन्,
5: यस संवेदनशील समयमा अफवाह उत्तेजना र घृणा भन्दा विवेक संयम र सद्भावको बाटो अवलम्बन गर्दै अर्काको अधिकार आस्था र मर्यादाको सम्मान गर्नु हामी सबैको साझा दायित्व हो।
0: निजी क्षेत्रका विभिन्न संगठनहरूले पनि तराई मधेसका जिल्लाहरूमा उत्पन्न पछिल्लो तनावबारे चिन्ता व्यक्त गर्दै सद्भाव कायम राख्न अपील गरेका छन्। काठमाण्डुमा नागरिक समाजले साम्प्रदायिक तनाव फैलिन नदिन एउटा कार्यक्रम मार्फत अपील गरेको छ। चर्चा सुनसरी घटनासँग सम्बन्धित विषयकै, गृहमन्त्री सुदन गुरूङले सुनसरी पुगेर दिवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका परिवारसँग सहमति गरेपछि सुनसरीको अवस्था तुलनात्मक रूपमा सामान्य बन्दै गएको कोशी प्रदेश प्रहरीले जनाएको छ। तर सोही घटनालाई लिएर तनाव देखिएका मधेस प्रदेशका कतिपय जिल्लामा भने स्थिति अझै सुधार नभएको प्रहरी अधिकारीहरूले बीबीसीलाई बताएका छन्। सुनौ एक रिपोर्ट। प्रहरीका अनुसार दिवानगंज घटनामा ज्यान गुमाएका दुई युवकका शव पोस्टमार्टम पछि परिवारले बुझेका छन्। हिंसात्मक घटना भएको पाँच दिनपछि गृहमन्त्री गुरूङले बिहिबार राति दिवानगंज पुगेर मृतकका परिवारसँग सरकारका तर्फबाट गरेको सहमतिमा राहतदेखि छानबिनसम्मका विषय समेटिएका छन्। सम्झौतामा नेपाल सरकारले मृतक द्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढ़ाउने तथा मृतकका परिवारलाई सरकारले जनाइ 10 लाख रूपियाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाइएको छ। यो सँगै अघिल्ला दिनहरूको तुलनामा देखिएको स्थितिबारे कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापाले बीबीसीसँग भने,
6: सामान्य बन्दै भएर ठिक छ, अब यहाँ पीड़ित परिवारको मृतक परिवारको पक्षहरूसँग जो गृहमन्त्री किसिमको सहमति भएको छ, अहिले सामान्य बन्दै भइरहेछ।
0: पछिल्लो समय कर्फ्यूको चाहिँ के छ?
6: कर्फ्यू अहिलेसम्म यथावत नै छ, अनि अब बिस्तारै अलि माहौल शान्त हुँदै गएपछि चौपन पुगल हुँदै जान्छ।
0: हिजो अस्तिको भन्दा समग्रमा अवस्था सामान्य हुँदै गएको छ। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा, प्रभावित क्षेत्रहरूमा सोमबार बिहानदेखि लगाइएको कर्फ्यू भने कायमै छ। ती क्षेत्रहरूमा सेना प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग समेत गरी चारवटै सुरक्षा निकाय परिचालित भएका प्रहरी उपरीक्षक पुष्पराज मल्लले जानकारी दिए। अर्कोतर्फ मधेस प्रदेशका सुनसरी, धनुषा र सिराहाका केही स्थानमा भने नारा र जुलुस भएका प्रहरीले जनाएको छ। प्रभावित स्थानहरूमा कर्फ्यूको स्थिति भने कायमै छ। पछिल्लो अवस्थाबारे मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहले बीबीसीसँग भने,
6: कार्यक्रम कोसिस भइरहेको छ, पर्खामा सरकारले त्यो जिक्रेले मैले उस्तै छ हिजोको भन्दा जिक्रेले चाहिँ भएको छैन उस्तै छ अनि अब थप दुःख थकाहरू भएको छैन तर अब प्रतिशत पनि बाह्र जिल्लामा बस्दा सिरा सप्तरीमा बसेछ भन्सामा बसेछ अनि पर्सामा चाहिँ निषेधाज्ञा तर पछि पटनाहरू भइरहेको छ अनि सत्तार राज्यको किसिमले नगरपालिकाहरूभन्दा जस्तो अभिरालीहरू त्यो चार वर्षका जम पनि
0: मधेस प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंह अधिकारीहरूका अनुसार मधेस प्रदेशका 11 परीक्षा केन्द्रमा आज हुने भनिएको एमबीएस र एमए तहको परीक्षा स्थगित भएको छ भने कतिपय स्थानमा विद्यालयहरू पनि बन्द गरिएका छन्। सुनसरीमा सोमबारबाट चर्किएको तनाव बिहिबारसम्म पुग्दा सिधा र धनुषामा पनि फैलिएको थियो। ठाउँ ठाउँमा प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले प्रभावित स्थानहरूलाई लक्षित गर्दै कर्फ्यू आदेश जारी गरेको थियो। बिहिबार सिराको गोल बजारमा गोली लागेर एकजनाको ज्यान गएको थियो। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। एउटा विषय संक्षेपमा, कुवेतको उत्तरी क्षेत्रमा बिहिबार भएको ड्रोन आक्रमणमा परि सवारी चालकका रूपमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको कुवेत स्थित नेपाली राजदूतावासले जनाएको छ। राजदूतावासले आज एउटा विज्ञप्ति जारी गर्दै कुवेतको विदेश मन्त्रालयबाट 13 44 वर्षीय पुरूषको मृत्यु भएको आधिकारिक जानकारी प्राप्त भएको जनाएको हो। विज्ञप्ति अनुसार उनको शव यथाशीघ्र नेपाल पठाउन आवश्यक सम्पूर्ण प्रक्रिया सम्बन्धित निकायहरूसँग समन्वय गरी अघि बढ़ाइएको छ। दूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई कुवेत सरकारले जारी गरेका सुरक्षा सम्बन्धी सबै निर्देशन र मापदण्डको पूर्ण पालना गर्दै संयमित र सुरक्षित रहन पनि आग्रह गरेको छ।

0: 2.2 मेगाहर्ज गर्दनको समय 12 बजे
1: रेडियो टाइगर स्टुडियो टाइम यति बेला रात्रिको 9 बजेको छ।

रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि बिदा माग्छौ। शुभरात्री।